0: Raio Rádio, todo é Tulu FM, 101.2 MHz. Ujjwal bhavishya ko lagi hamro abhiyan.
1: Soundcheck. Tulu FM, the studio time.
2: It's 6 PM.
0: टाइमचेक को साथ में न्यू स्टार डिजिटल कलरलैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलू दुकुम नगर पालिका 5 सोलू कुंभू
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on the Zeno.fm and the Zeno Radio app.
0: Where do we begin?
3: With international news you can trust, BBC News.
0: Journeys into the heart of global events.
3: And voices from around the globe.
0: The whole region is in the beautiful Western New World of Christ. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: तपाईंको बेला आधा मल गोड्ने बेला झन हाहाकार मौसममा एलिनो को प्रभाव बाँकी नै रहेकाले पूर्व तयारी गर्न विज्ञको सल्लाह
5: एलिनो बोल्यो भने अब कृषि क्षेत्रमा अलिकति समस्या किन हो पानी झरी पर्ने वा कम्पनी के भन्दा पनि जे भयो भने हामी तयार चाहिँ हुनु पर्यो
6: कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता

प्रसारण भएको हो। स्वच्छता अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीएससी एचएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कृतिपुर काठमाडौँ फोन 01-590-180-89 मोबाइल 97-72-540-89।

0: 39 वर्षदेखि सञ्चालन भएको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नर्सिङ पार्क काठमाडौँ। राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
1: स्थापना को पहले बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांच बैच में गोल्ड मेडल प्राप्त कर सफल ग्रीनरिज विश्वविद्यालय लंदन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कंप्यूटर बीएससी कार्यक्रम में सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98-578-3590 98-578-3584 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: काया कैरनमा अब खबरको सिलसिला। रोल्पाको थङ गाउँपालिका पाँच उवा कोटल बारामा अस्ति बुधबार साँझ 7:45 गएको पहिरोमा ज्यान गुमाउनेको संख्या 10 पुगेको छ। तीनजना अझै पत्ता छन्। हिजो बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी कन्या बहादुर छेत्रीका अनुसार ज्यान जानेको संख्या 10 पुगेको हो। घटनास्थलमा पाँच र प्युठान जिल्लाका खोलाहरूमा पाँचजनाको शव फेला पारिएको छ। पहिरोले 9 घर 1 घुम्ती पसल 2 गोठ र 1 चर्च पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक पञ्च कुमार बासुले जनाउनुभयो। पहिरो ठूलो र तिनी पुरिएकाले खोजी तथा उद्धारमा कठिनाई बनेकाले तीन दिन अझै फेला पार्न सकिएको छैन। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँ भएको यति धेरै मानवीय क्षतिले कुठीवासी मात्रै होइन सिन्धु रोल्पा स्रोतमा डुबेको छ। यति ठूलो जंगलको क्षति यस क्षेत्रमा पहिलो पटक हो। घटनास्थल सदरमुकाम लिङदाङबाट करिब 26 कोस उत्तर पूर्वमा रहेको छ। यसैबीच गैराती देशका केही ठाउँमा मुसलधारे पानी परेको छ। गएको 12 घण्टामा स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोकमा निकै ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै गोर्खा बागलुङ बाँके बदिया प्युठान म्याग्दी सुर्खेत तनहुँ लगायतका जिल्लाहरूमा पनि ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँमा भेलबाढ़ी आएको छ।

आएका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको वैशाख 4 गतेको फैसला पुनरावलोकन हुने भएपछि अडान फेरेको हो। पाँच महिनापछि स्वदेश फर्किएका देवका लागि चिन्दुदुमा रहेको असन्तुष्ट पक्षको सम्पर्क कार्यालयमा सभापतिकै रूपमा छुट्टै कक्ष तयार गरिएको छ। पूर्व सभापति देवा हिजो विमानस्थलबाट सिधै सम्पर्क कार्यालय चिन्दुदु पुग्नुभयो, जहाँ ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित थिए। कार्यकर्ताको आग्रह बमोजिम देवाले छोटो सम्बोधन गर्नु भएको थियो। त्यस क्रममा पञ्चायतकाल र पूर्वाधारका ज्ञानेन्द्र शाहको प्रपक्ष शासनकालमा समेत आफू विरूद्ध अभियोग लगाएको उल्लेख गर्दै उहाँले आक्रोश पोख्नुभयो। राजा ज्ञानेन्द्र पूर्व राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ, उहाँले भन्नुभयो। सिन्दुरमा रहेको सम्पर्क कार्यालयमा देउदाका लागि सभापतिकै नेम प्लेट टाँसिएको भए पनि उहाँले सार्वजनिक गरेको दुई पेजको अपिलमा भने सभापति लेखिएको छैन। शेरबहादुर देवा मात्र लेखेर हस्ताक्षर गरिएको छ। देउदा नजिकका नेता प्रकाश महत विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकारेर अघि बढ्न नसकिने बताउनुहुन्छ। यता विशेष महाधिवेशनबाट विधि समत विस्थापित भएको नेतृत्वलाई फेरि स्वीकार गरेर महाधिवेशन

0: पाँच वर्ष हकमा दोस्रोदा नयाँ मुद्दामा भने हुने छैन नयाँ पत्रिकामा खबर छ। काया कैरनमा मौसमी प्रणाली एल निनो र यसको प्रभाव बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ।
1: मेरो कथा ब्याङ्किङ गर्दा सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
2: ए हो र अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठीघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको थलको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: CMC Institute 4 94 5 55
4: अन्य घरेलु सामग्री घर ल्याएर त हेर्नुहोस्, सबै पनि बदलिँदैछ। मलाई त फेसरको पानी लागिसकेको छ। फेसरको पानी लाग्छ।
3: एनडीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक मूल्य ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू भी 2 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछ।
5: समय समय पछि बढ्दै नेपाल ब्याङ्क नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया पहिरोमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पा खबाङको पहिरोमा 10 जनाको ज्यान गएको पुष्टि, 3 जना अझै बेपत्ता, पैराती केही ठाउँमा मुसलधारे वर्षा, नदी खोला आसपासमा सावधानी अप्नाउन आग्रह, देउबालाई सभापति मानेर एकतामा जान काङ्ग्रेस असन्तुष्ट पक्षको प्रस्ताव, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा नयाँ व्यवस्था, लघु वित्त पीड़ित र सरकारबीच 7 बुझे सौदौता लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर। कृषि विभागका अनुसार देशभर 96% भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। धुमाधुम बैझारो गरिरहेका किसानले यस वर्ष पनि रासायनिक मलको चर्को अभाव खेतमा रोपाई सकाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार असार र साउनमा धान रोप्ने सिजनमा 2,00,000 टन भन्दा बढ़ी रासायनिक मल आवश्यक पर्छ, तर यी 2 महिनामा सरकारले 1,95,184 टन मात्रै मल वितरण गरेको छ। अहिले धान हुर्किने बेला युरिया हाल्नुपर्ने भए पनि नपाएको गुनासो किसानले गरेका छन्। धानको बोट राम्रोसँग हुर्काउन अहिले युरिया हाल्नुपर्छ, तर सहकारी जाँदा मल

0: छ। यसैबीच प्रशान्त महासागरमा मौसमी प्रणाली एलिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलिनोको प्रभाव नगर्ने देखिएको मौसमविदले बताएका छन्। मौसमी वर्षाको अवस्था हेर्दा असारदेखि श्रावण अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रह्यो। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई सकिसकिएको छ। अझ केही दिन मनसुनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महासंघले जनाएको छ। तर त्यही बेला प्रशान्त महासागरमा एलिनो थप बलियो बन्दैछ। आउँदा दिन र हिमग्यानमा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। एलिनोलाई ध्यानमा राखेर आवश्यक रूप तयार गर्नुपर्नेमा विज्ञको जोड़ छ। थप जानकारी सहित साथी मदन पौड्याल।
1: हालै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले एलिनो दैलोमा मात्र होइन हाम्रो घरभित्र नै आइसक्यो भने चेतावनीयुक्त संकेत गर्नुभएको छ। यसको अर्थ एलिनोले पहिले गर्मी बढ़ाउँदैछ। यो त केवल थालनी मात्रै हो। पूर्वानुमान अनुसार एलिनो थप बलियो भएमा यसले सुक्खा र गर्मी अनि वर्षाको प्रवृत्तिमा परिवर्तन ल्याउन सक्छ। खासमा के हो त एलिनो? जल तथा मौसम विज्ञान विभागका पूर्व उप महानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न सक्य।

0: तातो भएर आउने हो जसरी त्यो इनारको पानी तातो हुन्छ नि तल भने त्यस्तै किसिमहरू चाहिँ त्यो तलैबाट तातो भएर आउँछ त्यो पछि यो अजन्ती विशेष हो यो
1: यसो त यस वर्ष मनसुनमा सरदर भन्दा कम वर्षा र तापक्रम बन्ने पूर्वानुमान यसअघि नै सार्वजनिक भएको थियो तर असार पहिलो हप्ता नेपाल भित्रिएको मनसुनको अहिले मध्य अवधि हो अनि अहिलेसम्म मनसुनमा सरदर हुने वर्षा 1600 मिलिमिटरको आधा जसो वर्षा भइसकेको छ यसअघि प्री मनसुनमा समेत यसपालि राम्रै पानी पर्यो अबका दिनमा एलिनोको प्रभाव जस्तो भए पनि चनाको भने रहनु पर्ने हुन्छ
0: अब चाहिँ अहिलेसम्म पानी परे पनि हुँदै नहुने भएको हो अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ

छपल गरेको छ। अब मनसूनको बाँकी अवधिसँगै आउँदो हिउँदियाम कस्तो रहला भन्ने चिन्ता गरेको छ। पूर्वानुमान अनुसार सुक्खा खडेरी र उच्च तापको अवस्था हुन सक्ने भएकोले पूर्व तयारी भने थाल्नुपर्छ भन्नुहुन्छ फेरि वरिष्ठ मौसमवेद मणिरत्न साक्य।

0: पनि गर्नु पर्यो गर्यो नि पानी पर्यो यो किसिमको त हुन्छ होइन यस कारण चाहिँ हेलिनु पर्यो भने अब पानी हेल्नु पर्ने वा कम्पनी के भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
1: अहिले देखिएको हेलिनु जस्ता मौसमी प्रणालीको प्रभाव हाम्रो समग्र कृषि अर्थतन्त्रमा पर्ने भएकोले यसबारे चनाखो रहेर अहिलेदेखि नै पूर्व तयारी गर्नुपर्ने खाँचो छ
2: बलियो बन्द गएको मौसमी प्रणाली हेलिनु यसका प्रभाव र पूर्व तयारी

0: नयाँ गैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका ढाँचाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू झल्कनु, मूलबाट भनिएको पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राख्नु र सावधानी अपनाउनु।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

कार्य पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको थियो। आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर दबाव नपर्ने गरी वैकल्पिक मूल्यांकन प्रणालीको विकास गर्ने यो कार्यसूचीको बुढा नम्बर 89 उल्लेख छ। त्यही अनुसार विद्यार्थीको मूल्यांकन शुरू गरिएको विद्यालयहरूको भनाइ छ। सरकारले शासकीय सुधार सम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्यांकनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम

0: खोजमा नागरिकलाई मूल्य अभिवृद्धि कर भ्याट लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले उद्योगीको 7 अर्ब बराबरको विद्युत महसुल बटौता असुलीमा भने बेवास्ता गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: जिल्ला अदालत काठमाडौँले

0: Jamu Radio Network.
1: दमकल एम्बुलेंस को फोन नंबर सुनसुके समय पनि चाहिन सक्छ। कम प्रतारण र सबैले देख्ने ठाउँमा राख्नु।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: Satu pernah apa? Kosong bagus masih dengan.
1: Anda kisahnya oleh ko krisis ko semena. Ani krisis ko semena agak sunjini dari bod banyak istilahnya. Jisni lepas serta pakti sahaja baru oleh kita junior lembaga. Hanya tu aku lagi junior sura aku hanya ini cah. Ojo hanya mati jini dari cah. Tebut banyak itu.
0: Niko, berista, niko, niko, kau anggur mana tu? Niko, kau anggur mana tu?
1: Dua ya darma, anggur dua darma puni, jadi umur dua darma puni. Anggur puni, kami puni 13 tahun ke umur dah. Sakri, ayo, rahmati mah. राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौ हामीले त एउटा मुभमेन्ट बुझेका थियौँ हामीले त परिवर्तन गर्नुपर्छ सङ्घर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौँ त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ हामी चाहिँ एकदम अनुभवी छौँ यो देशको व्यवस्था बदल्न सङ्घर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौँ जस्तो लाग्छ
0: हामीको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो आन्दोलन सम्बन्धी र संसदमा पुग्नको लागि निकै लामो समय भयो यो छिटो भयो कि यतापट्टि
1: यस्तो थियो मलाई त्यस्तो छिटो ढिलो भन्दिनँ मेरो चाहिँ कस्तो थियो भने सङ्घर्ष गर्नुपर्छ परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो त्यो समयमा अब परिवर्तन आन्दोलन भयो आन्दोलनमा सक्रिय भूमिका रह्यो त्यसपछि धेरै हामीले सङ्घर्ष गर्यौँ हामी 46 सालपछि पनि मेघुसङ्घ हुँदै त्यसपछि मेघुसङ्घ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि हजुर शिक्षण त म विवाहपछि गरेको म विवाहभन्दा पहिले मेरो विवाहभन्दा पहिले म काठमाडौँ आएको मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेला पनि विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो
0: ढिलो तपाईँलाई छिटो चाहन्छ भन्नु पनि काम गर्दै
1: लागेको थियो
0: अहिले संसदमा पुगिसकेपछि अनि तपाईँले भन्नुभयो भ्रष्टाचारको कुरा दिनुभएको उम्मेदवारको कुरा त्यो बाहेक अरू के के कुराहरू जुन सुनेर पाउनुहुन्थ्यो के के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन भ्रष्टाचार मुक्त र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरेको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा को एउटा मुभमेन्ट भयो वास्तवमा देशमा सुशासन त आवश्यकै छ त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका मुक्त हुनुपर्छ मलाई त्यस्तो लाग्छ र भ्रष्टाचार पनि त्यसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार मुक्तै हुनुपर्छ यो देशमा त्यस सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ साथ दिन सकौँ र यो दुईवटा कुरा चाहिँ मुक्तै गर्न सकौँ भन्ने मलाई लागिरहेछ
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी हुनुहुन्छ
1: युवा सहभागिता खुसी छु युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ तथापि अहिले अब 100 दिन कटेको पनि छ 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन् त्यही हुँदै गर्दा पनि काम गर्न समय लाग्छ मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ राम्रै सोचिरहेको छु अस्ति गृहमन्त्रीजीसँग हाम्रो विदेश प्रदेशको मान्यहरूको थियौँ भेटघाटमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष हो सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त विदेश देशमा कसरी रोक्न सकिन्छ त्यहाँको समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह दिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक
0: अहिलेसम्म संसदमा कति बजे
1: म मेरो 0 आधारमा बोलेको छु त्यसपछि छलफलहरूमा भाग लिएको छु अब कति पटक त ठ्याक्कै याद छैन जस मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु
0: अनि भन्दै गर्दाखेरि आफ्नो जिल्ला
1: घुसिरा
0: त्यो क्षेत्रको समग्र आवाजहरू कति पनि भन्न सकिन् हुन त भन्न सकेको हो तर प्रारम्भिक चरणको कस्तो छ
1: विडम्बना छ छोरीहरू जन्मिन्छन् एक ठाउँमा अनि जन्मस्थल एक ठाउँमा हुन्छ कर्मस्थल अर्को ठाउँमा हुन्छ अब मेरो कर्मस्थल त महोत्तरी हो महोत्तरीको सुगा मेरो घर त्यहाँ छ त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीति यात्रा सुरुवात सबै जनकपुरबाट भएको त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी तीन नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु तीन नम्बर क्षेत्रको बारेमा मैले यो समस्या धेरै उठाउन सकेको छैन किनभने समय नै हुँदैन शून्यसम्म एक मिनटको कुरा हुन्छ कहिले राष्ट्रिय स्तरमा बोल्नुपर्ने हुन्छ कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ त्यो चाहिँ मैले महोत्तरीको लागि बोले सिराको लागि बोले नि त्यसको लागि म माफी चाहन्छु
0: महोत्तरी र सिरा दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मधेस प्रदेश सिन्धु आठै जिल्लाको पनि कहिले काहीँ प्रतिनिधित्व गर्नुपर्ने रहेछ अथवा गरिराख्नु भएको
1: पक्कै पनि मलाई मेरो मधेस प्रदेश होइन कि मलाई कहिले काहीँ भनिहाल्यो भने राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले
0: केही छ योजना मधेसको लागि अथवा सिलगढीको लागि जनपुरको लागि विषयमा पनि
1: होइन मेरो योजना छ हामी अस्ति अब उपसभा मुक्त धेरै जुनियर हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं महत्वपूर्ण मुद्दाहरू एउटा त लागु औषधको छ जुन मधेस प्रदेश नै एकदमै काली लाग्दो छ त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं दोस्रो कुरामा महिलाका मुद्दाहरू छन् महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस् महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन् उनीमाथि हुने हत्या हिंसाहरू जुन छ खास गरेर घरेलु हिंसाहरू पनि छ तिनीहरू सम्बन्धमा काम गर्न पाए हुन्थ्यो र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उपलब्धसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ उहाँले पनि म तपाईँलाई सहयोग गर्छु हामी सबै मिलेर गरौँ भन्नुभएको छ दहेजको दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ
0: जतिदेखि तपाईँले योजना बनाउनु भएको छ यसको लागि कानुनी रूपमा हामीसँग कतिको प्राप्त छ कि छैन अथवा
1: कानुनी रूपमा प्राप्त छैन कानून बनाउनु पर्छ म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि त्यसको निम्ति कानून प्राप्त मात्रामा छैन कानून बनाउने कानून बनाउने मसिन त एकजनाले बनाएर त हुँदै हुँदैन त्यो त अब सब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ मधेस होस् अथवा सबै ठाउँमा होस् यो दल सबै ठाउँमा छ मधेस मात्रै देखिएको मात्रै हो तर सबै ठाउँमा छ डाइरेक्ट इन्डाइरेक्ट होइन त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं अहिलेसम्म आइएनजिओ एनजिओले धेरै काम गरे कि तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गाडेको छ
0: अब यो जुन ज्वरो गाडेर बुझिराखेको छ यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोसिस नभएको जति धेरै शिक्षित त्यति धेरै दाइजुको घटना खबरहरू सुन्छौँ विशेष मधेसमा त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षा दिनु सोच्नुहुन्छ कि मैले ज्वानीको लागि छोरी भन्दा पनि

0: हुन्छ।
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो, तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या। शिक्षित परिवारमा भने होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने, त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो। दुवैजना चेतनशील हुनै पर्छ, चेतनाकै कमी छ कि अभिभावकमा, त्यो अझै कमी छ। यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ। पढा लेखा परिवारहरू पनि हामी देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमान्ने अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, त्यो छोरी किन किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई उनीहरूले दुःख दिने हो कि यही कारण यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नु पर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्नु पर्छ।
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको पनि अलिक हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ
1: दुईटै परिवारमा म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो। जस्तो उदाहरणको निम्ति मेरो विवाह, मेरो विवाहमा मैले भने मेरो बुवालाई जो केटाले मसँग आदर्श विवाह गर्छ मसँग विवाह गर्छु। आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन, अब यो सयजना जन्तीलाई नि अनि सयजना जन्तालाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाजुकै कुरा त हो नि, खर्च बोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो। र अझ मधेसमा के थियो भने बिछा खुवाउनु भन्ने बेलुका पनि भोलिपल्ट पनि होइन, यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो। अनि अब छोरीलाई दिने बेलामा टिसन दिनु पर्यो, त्यो साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाडा कुरा दिनु पर्यो, अनि मलाई चाहिँ उसब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ देख्थेँ, बच्चा देखेर विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान संजोग बस बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिन्जान केटामा अनि परिवारमा कुरा पनि भयो। जम्मा पैतिस जना अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी असुर सम्बन्धित रिलेटिभहरू विचार गरेर दिन भाटे त्यति लिएर गएँ। मलाई चाहिँ त्यसपछि मलाई मतलब भएन, तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो, समाजले आएर भन्ने रहेछ के दियो दाइजो सोध्ने रहेछ क्या, सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रो बुहारी छ, सबै चिज बुझ्नेछ गर्नेछ, मलाई दाइजो चाहिएन। भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो। त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन, मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ म त्यसरी नै बिहे गर्नु, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने, खर्च नगर्ने।
0: कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको

0: कस्तो परिवार कस्तो समाज भन्ने कुरा
1: चेतना चेतनाकै कमी छ है। त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने यसरी मैले गरे त्यस्तै यदि समाजमा दसजना छोरीले गर्यो भने र केटा पक्षले पनि दसजना गर्यो भने त कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ। छैन खासै सुरु भएको छैन, अहिले एउटा बस के भइरहेको छ भने तर त्यसले खासै प्रभाव परेको छैन। विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला सामूहिक विवाहको प्रचलन सुन्नुभएको छ, त्यसमा 200, 300, 500 पुग्दो रहेछ विवाह गर्ने जोडीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ, त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
0: अनि युवासँग सम्बन्धित कानून बनाउनुको चाहिँ आवश्यक छ जान समितिहरू
1: यस्तो छ कि कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन। अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू, कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक पनि कुरा चाहिँ भएको छैन। छलफलमा चाहिँ यस्तो त्यही एक राम चाहिँ सभामुखसँग बसेर कुरा गर्यौं हामीले, सबै हुनुहुन्थेन हामी दुई तिनजना थियौं अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो, सल्लाह भयो हजुर।
0: हामी सम्मान श्रृङ्खला

0: एकदमै त्यस्तो निकटता भएको भावना छ। त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
1: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि सत्ताको शक्ति र

0: त्यो भइरहेछ हुन त तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं विरोध गर्ने ठाउँमा विरोध गरेका छौं सचेत गराउने ठाउँमा सचेत गराएका छौं र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं
1: तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि सांसदीय कमबाटै हुन्छ भन्ने जस्तो सुनिन्छ बाहिरबाट
0: यस्तो छ अब सत्ता पक्षमा अहिले नयाँ नयाँ हुनुहुन्छ सांसदहरू मैले अलिकति के जोड्यो भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ
1: संघर्षको
0: संघर्ष गरेको यात्रा पनि पर्ने रहेछ संघर्ष गर्दै आएका मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन् हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिले काहीँ किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्व हो नि सरकारलाई सचेत गराउने दायित्व हो नि त्यो दायित्व हुँदै हुँदै उहाँ तुरन्त अट्याक गरिहाल्ने दुई चारजना हुनुहुन्छ त्यहाँ अट्याक गरिहाल्नुहुन्छ त्यो चाहिँ कहिले काहीँ अव्यवहारिक लाग्छ होइन यो के गर्न खोजेको हो त्यसरी किन गर्नु पर्यो प्रतिपक्षले उठाएको कुरामा चुगलाएर बसे भइहाल्यो उहाँहरू जति पनि बोल्छ हामी चुगलाएर बसेर आउँछौ हामी कहिले पनि उहाँहरूले कटाक्ष गरेर उहाँहरूलाई इङ्गित गरेर हामी बोल्दैनौँ फेरि तर त्यो चाहिँ कमी देखिन्छ
1: तपाईँले हिजो अस्तिको दिन चाहिँ शिक्षकहरू पढाउनु अहिले संसदमा प्रवेश गर्दै हुँदाखेरि कहिलेकाहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भने पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सुनाउनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्षले मैले सिकाइरहेको छु पढाइरहेको छु भन्ने खालको अथवा त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भने कतिको डर अथवा भिडियो जस्तो लाग्छ
0: होइन डर त लाग्दैन डर किन लाग्ने होइन त्यस्तो यस्तो लाग्छ त्यो त
1: होइन मतलब तपाईँले मानसम्म पढाउनुको आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्र हुनु अरूको जस्तो लाग्नु त्यो एउटा चेतना भनौँ
0: त्यो त हुन्छ तर हामी सकभर मैले मलाई लाग्छ नेपाली काङ्ग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भएर छौँ नि प्रशिक्षित भएर छौँ नि जुन हाम्रो संस्कार दिएको छ नि पार्टीले त्यो कारण सबै मान्नेहरू नै त्यस्तै हुनुहुन्छ कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म नेपाली काङ्ग्रेसमा
1: धेरै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले हुँदाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा के को जस्तो सुन्ने
0: त्यो त प्रतिपक्षको दायित्व भनिहाल्यो मैले सचेत गराउने त्यो त सरकारले गराएको हो नि त सत्ता पक्ष पुरैलाई गराएको हो नि एउटा व्यक्तिलाई गराएको होइन नि
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कति गुनासोहरू यस्तो त्यस्तो कस्तो छ
0: आइरहेछ अब जस्तो अब आफ्नो ठाउँबाट पनि आइरहेछ क्षेत्रहरूबाट पनि आइरहेछ जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ अब बोल्ने कुरा मात्रै हो समयको कुरा हुन्छ समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ त्यसैले अब बोल्छु
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा के गुनासो चुनाउनु पर्यो भने टेलिफोन मात्रै हुन्छ नि तपाईँहरूको नि माध्यम पनि छ
0: टेलिफोन छ म बाहिर सबै फोन उठाउँछु आफै हजुर कुरा गर्छु सबैसँग कुरा गर्छु अनि बोलाउँछु भेट्छु यता अब बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु भेटेर कुरा गर्छु।

0: छ उहाँहरूमा छ त्यस्तो नभएको होइन हामी अब जुन समितिमा काम गर्दा पनि समितिमै काम गर्दा पनि जस्तै एउटा उपसमितिको म संयोजक पनि भएर काम गरे बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै तीनजना हामी यता अर्को पार्टीबाट दुईजना थियौं एकदमै समन्वयकारी भूमिका उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं
1: विकास निर्माणको कतिको
0: गर्न पनि रहेछ तर म चाहिँ दौडधुप गर्न गरिनँ किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु योजना बुझाउनु सबैले एक एउटा योजना पाउनुहुन्छ होइन त्यो योजना पार्नु भएन मन्त्री त्यहाँ फेरि छ अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन मन्त्रीजीलाई भेट्न जाँदा भेटै नदिने अनि कति बहिने के
1: तपाईँको कोसिसले कतिको परेको
0: एउटा पनि परेको छैन परेको छैन जनताको प्रश्न छ अब स्थानीय स्तरमै गएर स्थानीयमै मैले कुरा गरिराखेको छु होइन बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला अब दिँदैन दिएपछि हुँदैन पर्दैन परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना त्यसले एउटा पनि परेन के गर्ने त नपरेपछि

0: होइन त्यस्तो होइन, म त सांसद नहुँदा पनि जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तिन चारवटा कार्यक्रम पनि लगिदिएको थियो, लगेर जिम्मा लगाइदिएँ नहुँदा पनि। यस्तो यस्तो कार्यक्रम जस्तो कि बोरिङको थियो होइन, त्यसपछि एउटा पोखरीको सुन्दरीकरणको थियो, त्यस्तै एउटा हाट बजारको थियो, त्यो आयो माग उहाँबाट। त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि त्यस्तै एउटा भवन बनाउने थियो, त्यो लगेर जिम्मा लगाइदिने गर्नुहोस् त भाइहरू
1: गरे।

0: शासनसँग पक्कै पनि जनकपुरको अब संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो. सूचीकृतको लागि प्रयास भइरहेकै छ. जस्तो त्रेतायुग नै एउटा इतिहास जोडिएको जनकपुर स्थल हो होइन. राम सीताको स्थल छ त्यहाँ. त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले पहिला भन्दा चाहिँ राम्रो त भएको छ नभएको होइन. प्रयासहरू राम्रो भएको छ. जस्तो जनकपुरमा विवाह पञ्चमी जानकी मुनि राम मुनि पर्वहरू मनाउँदै गर्दाखेरि भव्यताको साथ मनाइन्छ. छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो. त्यस्तै चौरचन छ, जितिया छ होइन. विभिन्न यो पर्वहरू छ. त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ. अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि मलाई लाग्छ देशभरि नै फैलिएको छ. आखिर जनकपुरकै कारणले यो पहिचान भएको. त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ.
1: गीत सङ्गीतको हिसाबले त

यस्तो हुन्छ हाम्रो संस्कृतिमा जस्तो विवाह भयो होइन विवाहको सुरुवातको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुल देवताको स्थापना भएको हुन्छ अनि अब कसै घरमा काली भगवती कसैको घरमा नरसिंह होइन यस्ता देवताहरू स्थापित हुन्छन् ती देवताको पहिला पूजा गर्नुपर्छ र ती देवतालाई प्रार्थना गर्ने देवतालाई निमन्त्रणा गर्ने अब तपाईँ आउनुहोस् हाम्रो घरमा अब पूजा हुँदैछ विवाह हुँदैछ फलानुको पहिलो निमन्त्रणा नै कुल देवतालाई जान्छ त्यो कार्ड त्यसरी गीत सुरु हुन्छ जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ काली भगवती हुनुहुन्छ गीत गाउँछौ पहिले काली

0: पछिको लाइन हुन्थ्यो तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो अनि उहाँले भन्नुहुन्छ हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ उहाँले गीत
1: मार्फत
0: बोलाइदिनु भयो बोलाएर आफ्नो देशको आफ्नो स्थानको आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्न सक्दिनुभयो त्यसको निम्ति पनि यो सीआईएम परिवारलाई नै धन्यवाद दिन्छु आभार व्यक्त गर्छु।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकताको आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरञ्जनको अपूर्व सन्दर्भ
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: को साथमा न्यू स्टार डिजिटल कलरलाई तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गुम नगरपालिका 5 सोलु घुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.seluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सुन समाचार लिएर आइपुगे म सरस्वती पुरी। सांसदकारकी द्वारा सोलुखुम्बुका विद्युत र सिंचाई आयोजना तत्काल अघि बढ़ाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण। सोलुखुम्बुमा एक वर्षमा 68 मुद्दा दर्ता 102 जना प्रतिवादी पक्राउ। खुम्बुवासी लामो चारमा एक वर्षमा 48 व्यक्तिगत घटना दर्ता। जन्म र विवाह दर्ता तोकिएको समयपछि मात्रै गोर्खबीच हिम पहिरोमा परि ज्यान गुमाएका 10 आर्मीको सम्झनामा स्थानमा बादमा मैन बत्ती प्रज्वलन। पोखर जिल्लाको डाँडा खर्कमा दुई वर्षदेखि निरन्तर पहिरो। 5 परिवार उच्च जोखिममा। सड़क मर्मत हालिसितुला शुक्रमय अभ्यास। 26 सड़क खेलाडी परिचालन। र श्रीलंकन क्रिकेटर बी कोइलाले लुम्बिनी बापी एण्ड डिसिजनको एनपीएल खेल्ने। सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सुन कार्कीले जिल्लाको विद्युतीकरण र सिंचाई पूर्वाधार विकासका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको ध्यानकर्षण गराउनु भएको छ। सांसद कार्कीले सोलुखुम्बुका विभिन्न क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित महत्वपूर्ण आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढ़ाउन मन्त्री समक्ष माग गर्नु भएको हो। ध्यानकर्षण पत्र प्रस्तुत गर्दै सांसद कार्कीले सोलुखुम्बुको सोताङ र खुम्बुपा सुन नामु गाउँपालिकामा विद्युत सब स्टेशन निर्माणको प्रक्रिया तुरन्त शुरू गर्न आग्रह गर्नुभएको छ। यसका साथै प्रसिद्ध पर्यटकीय क्षेत्र कालापत्थरसम्म 32 केभीको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सोलुखुम्बु जिल्ला भरेक ग्रामीण विद्युतीकरणको कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न र जिल्लाका विभिन्न भागमा रहेका सिंचाई आयोजनाहरूलाई अगाडि बढ़ाएर यथाशीघ्र पूरा गर्ने वातावरण मिलाउन उहाँले माग गर्नुभएको थियो। सांसद कार्कीको आग्रहलाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज श्रेष्ठले सोलुखुम्बु जिल्लाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। श्रेष्ठले सोलुखुम्बुको विद्युतीकरण तथा सिंचाई सम्बन्धी आयोजनाहरूको प्रक्रिया तत्काल शुरू गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एमडी दीर्घायु श्रेष्ठ लगायत सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक वर्षको अवधिमा विभिन्न अपराधमा संलग्न कुल 102 जना प्रतिवादीलाई पक्राउ गरेको छ। यस अवधिमा जिल्लामा 68 मुद्दा दर्ता भएका थिए। दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले 91 जना प्रतिवादीलाई तत्काल र 11 जना फरार प्रतिवादीलाई गरी जम्मा 102 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अदालतको फैसला कार्यान्वयन प्रक्रियालाई पनि तीव्रता दिएको छ। सोही अवधिमा पुराना मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका 25 जना अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ परेका 25 जनाबाट कुल 19 वर्ष 5 महिना 26 दिन कैद सजाय भुक्तानीका लागि पठाइएको छ भने उनीहरूबाट 55,19,864 रूपियाँ नगद जरिवाना समेत असुल गरिएको छ। यसैबीच पछिल्लो समय आर्थिक अपराधका घटनामा पनि वृद्धि देखिएको छ। एक वर्षको अवधिमा वित्तीय कसुर सम्बन्धी 9 घटनाहरू दर्ता भएका छन्। जसमध्ये 8 बैंकिङ कसुर र 1 ठगी सम्बन्धी मुद्दा रहेका छन्। खुम्बुपासी लामो गाउँपालिका वडा नम्बर 4 मा आर्थिक वर्ष 2082 राशिमा कुल 48 व्यक्तिगत घटना दर्ता भएका छन्। वडा कार्यालयले सार्वजनिक गरेको सेवा प्रभाव सम्बन्धी तथ्याङ्क अनुसार दर्ता भएका घटना मध्ये कानूनले तोकेको 35 दिनभित्र दर्ता गराउनेको संख्या भन्दा म्याद नागेपछि दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा देखिएको छ। तथ्याङ्क अनुसार एक वर्षको अवधिमा 17 जनाको जन्म दर्ता भएकोमा सबै 17 दर्ता 35 दिनको समय सीमा नागे
पछि मात्र गराइएको छ। 35 दिन भित्र एउटा पनि जन्म दर्ता नभएको एउटा कार्यालयको विवरणमा उल्लेख छ। त्यसै गरी विवाह दर्ता तर्फ पनि कुल 10 विवाह दर्ता 35 दिनपछि मात्र गराइएको छ। जस्तै स्थानीय तहमा जन्म र विवाह दर्ता समयमै नगराउने पनि पार्टी रहेको देखाउँछ। मृत्यु दर्ता तर्फ भने एक वर्षमा कुल 15 घटना दर्ता भएका छन्, जसमध्ये 6 जनाको मृत्यु दर्ता तोकिएको 35 दिन भित्रै गरिएको थियो भने बाँकी 9 मृत्यु दर्ता 35 दिनपछि मात्र गराइएको छ। यसै गरी सम्बन्ध विच्छेदका 2 मुद्दा दर्ता भएकोमा 1 35 दिन भित्र र अर्को 1 35 दिन पछि दर्ता भएको छ। बसाईश्वराईको स्थिति हेर्दा 16 बसाईश्वरी आउनेको संख्या भन्दा बाहिरिनेको संख्या बढ़ी छ। वर्षभरिमा अन्यन्त्रबाट ओडामा बसाईश्वरी आउनेको संख्या 1 रहेको छ भने 16 अन्यन्त्र बसाईश्वरी जानेको संख्या 3 छ। बसाईश्वर आएका यी सबै 4 घटना भने तोकिएको 35 दिनको म्याद भित्रै दर्ता भएका छन्। एक वर्षको अवधिमा दर्ता भएका 48 घटना मध्ये 11 मात्रै 35 दिन भित्र र बाँकी 37 घटना 35 दिन पछि दर्ता भएका छन्। वैश्विक हिमालमा गएको हिम पहिरोमा परि ज्यान गुमाएका 10 आरोहीको सम्झनामा मैन बत्ती बालेर श्रद्धांजलि अर्पण गरिएको छ। पाकिस्तानको राजधानी इस्लामाबादमा मुसलधारे वर्षाका बीच पर्वतारोही कूटनीतिज्ञ र नागरिक समाजका प्रतिनिधिहरू पाकिस्तानी स्पोर्ट्स कम्प्लेक्सको खुल्ला मैदानमा भेला भएर मृतकको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका हुन खोज तथा उद्धार टोलीले अर्चनाको सफेला पारेर अभियान समाप्त गरेपछि उक्त श्रद्धांजलि सभा आयोजना गरिएको हो। 2 शव भने अझै फेला पर्न सकेको छैन। उक्त दुर्घटना 30 जुलाईमा ब्रोडफिकको क्याम्प 2 र 3 बीच करिब 6600 मिटर उचाइमा हिम पहिरो गएपछि भएको थियो। 4 फरक टोलीका 10 आरोही बगेर 100 मिटर तल पुगेका थिए। बेलायती नेपाली पर्वतारोही निर्मल पूजा सहित नेपालका 6 आरोहीहरूमा फूल बहादुर गुरूङ, निमा शेर्पा, किलिपिन्दा शेर्पा, किलोग्यालो शेर्पा र नवान थिन्दु शेर्पा रहेका थिए। उनीहरूसँगै पाकिस्तानी आरोही सुहिले साखी ओमानकी, नभिरा अल हार्थी, चीनका वाङझुङ र अमेरिकाकी म्यालरी गिस पनि टोलीमा सामेल थिए। उदा टोलीले नवान थिन्दु शेर्पा सहित आर्चनाको सफलतापूर्वक संकलन गरे पनि पाकिस्तानी आरोही साखी र अमेरिकी आरोही गिसको शव भने अझै फेला पर्न सकेको छैन। कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत रीता भिमाले मैनबत्ती बालेर श्रद्धांजलि अर्पण गर्नुभएको फेला परेका सबै नेपाली पर्वतारोहीको शव काठमाडौँ ल्याइसकेको पनि उहाँले जानकारी दिनुभयो। ओखल ढुङ्गाको सिद्धिचरण नगरपालिका 5 डाँडा खर्क गाउँ मुनिबाट 2 दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा 5 घर परिवार उच्च जोखिममा छन्। सिस्ने खोलाको निरन्तर कटानका कारण शुरू भएको पहिरो दिन प्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेरै गाउँमा बस्न बाध्य छन्। 1.5 दशकदेखि सुही ओडाको चुप्लो गाउँमा पहिरोको घर खेतै सोखा पारेपछि स्थानीय राई बहादुर राई लखेटियो र डाँडा खर्क पुगेका थिए। डाँडा खर्कको पहिरोले घरवास मात्र होइन स्थानीय बासिन्दाको वर्षौंदेखिको मेहनत र उब्जाउ जमीन समेत बगरमा परिणत गरिदिएको छ। अहिलेसम्म सही रोपनी खेती योग्य जमीन पहिरोमा परिणत भइसकेको छ। खेतबारी नै पहिरोमा रूपान्तरण भएपछि यहाँका किसानले जीविकोपार्जन कसरी गर्ने भन्ने अर्को चिन्ताले सताउन थालेको छ। पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र संघीय तहका सरकारसँग गुहार मागिरहेका छन्। तर पहिरो नियन्त्रणका लागि ठोस र प्रभावकारी काम हुन नसक्दा अहिले जोखिम झन बढ़ेको स्थानीयको भनाई छ। पहिरोले सुन्नी रोपनी खेती योग्य जमीन बगाएर लगिसके पनि राज्यलाई नियम अनुसार भूमि कर भने निरन्तर बुझाउनु परेको तर राज्यबाट पाउनुपर्ने राहत र नियन्त्रणको काम भने हुन नसकेको भन्दै पहिरो पीड़ितले दुखेसो पोखेका छन्। डाँडा खर्कको यो समस्या ओखलढुङ्गा जिल्लाभरको एउटा प्रतिनिधिमूलक उदाहरण मात्रै हो। जिल्लाका दर्शन स्थानमा दशकौंदेखि यस्ता ठूला पहिरोले पिरोल्ने गरेको छ। जस्तै हरेक वर्षातमा नागरिकले पिरोल्ने गरेको छ। जोखिमुक्त पहिरोको दीर्घकालीन प्राविधिक समाधान खोज्न प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना गर्न र उनीहरूको जीविकोपार्जन जोगाउन स्थानीय प्रदेश र संघीय सरकारले समयमै ध्यान दिन अति आवश्यक देखिन्छ।
अलैसितु वाचुङ नगरपालिकाले ग्रामीण सड़कमा बाह्रै महिना यातायात सञ्चालन गर्न सड़क हिरालो परिचालन भएका छन्। वर्षातको समयमा अत्याधिक वर्षा हुने र ग्रामीण सड़कहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरूद्ध सड़क बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले 26 सड़क हिरालो नियुक्त गरेर परिचालन गरेको हो। विगतका वर्षमा सड़क मर्मत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालू आर्थिक वर्षदेखि मेसिनको सट्टा सड़क हिरालोको रूपमा मान्छेको प्रयोग शुरू गरेको छ। 11 रहेको यो नगरपालिकामा सड़क मर्मतमा मात्र वार्षिक 1 करोड़को हाराहारीमा खर्च हुँदै आएको थियो। सड़क मर्मत तथा सोमबारको नाममा नगरपालिका र एउटा कार्यालयले मेसिन इस्काभेटर तथा जेसीबी प्रयोग गर्नका लागि बजेट विनियोजन गर्दै आएको थियो। नगरपालिकाले एकजनाले मासिक 21,000 पारिश्रमिक पाउने गरी 26 हिरालुलाई पहिलो चरणमा 3 महिनाका लागि नियुक्त दिएको हो। सड़क हिरालुलाई सड़कको रोकदेख गर्ने, सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरी नाली सरसफाई गर्ने, खाल्डा खुल्डी पूर्ण सड़कमा आएको क्षति तत्काल मर्मत गर्ने तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने जिम्मेवारी दिएको छ। नगरपालिकाले नियुक्त गरेको सड़क हिरालुले जनघनत्व बढ़ी भएका बस्ती आसपास तथा सर्वसाधारणले बढ़ी उपयोग गर्ने सड़क छानेर मर्मत गर्ने जनाइएको छ। वर्षायाम शुरू भएसँगै कोशी प्रदेशका पहाड़ी तथा तराई जिल्लामा चट्याङका घटना बढ़ने गरेका छन्। पछिल्लो 5 वर्षमा कोशी प्रदेशमा चट्याङका कारण 66 ज्यान गुमाएका छन् भने 218 घाइते भएका छन्। गत असार 13 गते मध्यरात मुसलधारे पानी परेकी रहेको बेला इलामको रोङ गाउँपालिका 6 सलकपुरका 88 वर्षीय कालुबीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो। काठको बेरा र टिनको छाड़ो भएको दुईपल्ट घरको बरण्डामा बसिरहेका मुक्तानलाई राति करिब 1 बजे चट्याङ लागेको थियो। त्यसै गरी गत असार 14 गते शंखा सुबाको मकालु गाउँपालिका 1 चिरकानमा चट्याङ लागेर 39 वर्षीय कुमारी राईको मृत्यु भयो। ठूलो वर्षा र हावाहुरी चलिरहेका बेला घरमा रहेका मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुनतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो 5 वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-80 चालू आर्थिक वर्ष 2082-83 असारसम्म चट्याङका कारण 66 मृत्यु भएको छ। मृत्यु हुनेमा 44 पुरूष र 22 महिला छन्। सो अवधिमा 218 घाइते भएका छन्। घाइते मध्ये 115 पुरूष र 103 महिला छन्। कार्यालयको अनुसार आर्थिक वर्ष 2078-79 15 जना, आर्थिक वर्ष 2079-80-80 12 जना, आर्थिक वर्ष 80-81 12 जना, आर्थिक वर्ष 2081-82 18 जना तथा चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म 9 जनाको चट्याङका कारण मृत्यु भएको छ। 5 वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको संख्या सबैभन्दा बढ़ी ओखलढुङ्गामा 43 जनाको रहेको छ। भोजपुरमा 40, उदयपुरमा 33, खोटाङमा 27 र ताप्लेजुङमा 19 जना घाइते भएका छन्। त्यस्तै झापा र सुनसरीमा 13-13 जना, धनकुटामा 9 जना, पाँचथर र मोरङमा 8-8 जना तथा सोलुखुम्बुमा 6 जना घाइते भएका छन्। तेह्रथुम्ब शंखुवा सभामा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण सुन्नु छ। चट्याङबाट मानिस मात्रामा भई पशुधन र भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार 5 वर्षको अवधिमा चट्याङका कारण 1,032 पशु चौपाए मरेका छन्। चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका 170 घर तथा गोठ जलेर नष्ट भएका छन्। त्यसबाट 3,72,65,350 बराबरको क्षति भएको प्रहरीको विवरणमा उल्लेख गरिएको छ।

आफ्रिको स्ट्राइक रोडमा 137 रन बनाएका थिए। सहकर्मीहरू सँगै सरस्वती पुरी विदा हुन्छौ। बिहान 10 बजे सोलु हालसा लिएर छोडी आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु आसाम सुन्दै रहनुहोला। नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
3: नेपाल सरकार।

0: मैं मेरे तो हाथ खुट्टा अरुणा झुमझुम करीमासी भंडारण बनाओ मेरे पी केटी हो केटी खरी एक बार को जिंदगी दुख दुख बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नदी में रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हो रे नही भर उपचार कराने भाग हमजी औषधालय तीर हेको नीदी और समय जाऊ
2: यहाँ नसा च्यातिएको हड्डी चिलेको हात खुट्टा झन्झमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुर खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
6: मलाई त थाहा थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन
1: मलाई
0: पुलिस
1: थानामा लड्नु पर्ने नि

ಜೊತೆ ಪರಿ ಪರಿ ಝಡಿ ಬಿಟ್ಟ.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868614। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचौ र बचाऊ, यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको भुक्तिमा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष पाठकलाई परिचित नदीबाट जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विविध विषयक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरेमा खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोडिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सोनी कुमरु कानून कैंपस में शैक्षिक सत्र 2083 84 को लगी 3 वर्ष एलएलबी प्रथम वर्ष को भर्ना खुले कने विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नअनुसार भर्ना जानकारी कराइ भर्ना कार्यक्रम को नीति भर्ना का आवेदन फारम वितरण भदौ 1 गते देखि भदौ 30 गते समय प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना मैथ असोज 12 गते देखि असोज 25 गते समय कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भर्ने मैथ क्लास 30 गते समय सब जानकारी का 9851005 9841825445 र 9842847750 गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस पल्लिरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुरु दुखुमा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनि दुखकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: ප්‍රාණවායු ගඩා දින්දී සරත්තුම අතිපුන නගරය සරත්තුමම උස්සයිදම් ඉස්සය සමුසනන් නිර්මාණය කරන සරත්තු නාමයේ තෝතිකා පානි විකාශ හොඳහම නැති සවරි සලවඹා නීනංශාර පාල නගරය වදන සවරි සලවඹා ට්‍රැෆික් නියම කී පාල නගරය සවරි සතුම තුනේ රොස් වස්තුම දෙතර යකන නගරය සරත්තු චිමත වුණා බඩි ඝාත් කර නගරය ජෙබ්‍රා ක්‍රොසින් වාත මාත්‍රි පාතු කත් නගරය සරත්තු තත්කල් මොහොත් මාර්ග නගරය यात्रा प्रभाव पूरी समस्या भय नौकरी को प्रभाव लाइक खबर कराऊ
1: आंतरिक मामला तथा कानून मंत्रालय केन्द्र प्रदेश द्वारा जनहित में जारी
2: संदेश
1: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
3: पोषण युक्त खाने पूरा जीवन का रंग पूरा मन माता के तन मन
1: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फल फूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकको भुक्तानी लिनको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने।

0: मदन पौड़ियाल उज्यालो रेडियो नेटवर्क को कृषि विशेष कार्यक्रम बदली को नेपाल मा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र को सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनीमा यसको प्रभाव र पूर्व तयारी बारे केन्द्रित छ। प्रशान्त महासागरमा मौसमी प्रणाली एलनीमो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनीमोको प्रभाव नगण्य देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रहेको छ, किनभने मनसून शुरूआत भएता अहिलेसम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। मनसून अवधिभर औसत झण्डै 1600 मिलिमिटर वर्षा हुने भएकोले अहिलेसम्मको अवस्था राम्रो भनिन्छ। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई पनि भइसकेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भागमा रोपाई भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। अझै केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनीनो थप बलियो बन्दैछ। मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनीनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। पूर्वानुमान अनुसार एलनीनो सशक्त हुँदा आउँदा दिन र हिमबिहानमा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी एलनीनो अनि लालिनो यसका प्रभाव र पूर्व तयारी बारे कुराकानी गर्छौ। कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक पनि हुनुहुन्छ। कार्यक्रमको शुरूमा मैले उहाँलाई अहिले चर्चा हुँदै आएको एलनीनो के हो भनेर सोधेको छु।
1: एलनीनो विषय भनेको चाहिँ हरेक वर्ष देखिने प्रक्रिया हो है। यो करिब 2 वर्षदेखि 5-7 वर्षसम्मको बिजनेस एक चाहिँ देखिन्छ भन्ने कुराहरू आइरहेछ र यो प्रशान्त महासागरमा देखिने फेनोमेन हो। र चाहिँ के भन्दाखेरि प्रशान्त महासागर भन्दाखेरि हाम्रो नेपाल साउथ एसियाको धेरै पर छ। त्यसले के हुँदो रहेछ भन्दाखेरि ग्लोबल फेनोमेन भएको कारणले गर्दाखेरि प्रशान्त महासागरमा देखिने प्रक्रियालाई चाहिँ हाम्रो साउथ एसियामा बा भन्नु तपाईँ हिन्दू महासागरमा देख्ने प्रक्रियालाई असर गरेर त्यताबाट चाहिँ हिन्दू महासागरबाट आउने मनसुनलाई यसले चाहिँ गडबडी गर्ने जसले गर्दा बढी पानी पर्ने वा कम पानी पर्ने चाहिँ भएर आउँछ। अब यहाँले भन्नुभयो एलनीनो हो। एलनीनो भने के हो भने भन्दाखेरि प्रशान्त महासागरको पूर्वी भएको पानी प्रशान्त महासागर पूर्वी भएको पानी तपाईँको यो इक्वेटर साइडहरूको त्यो कस्तो टेम्परेचर भन्दा समुद्रको पानी बढी तात्यो भने त्यसलाई एलनीनो भनिन्छ है। तपाईँको र अब कस्तो तापक्रमबाट तातिएको एलनीनो भनिन्छ र चिसो भने एलएसएसको ठ्याक्क उल्टो चाहिँ ल्यानिना भनियो। किनकि यो ल्यानिना र एलनीनो फेरेर बराबर देखिरहन्छ यो हरेक 2 वर्षकै 5-7 वर्ष फेरि देखिरहेको हुन्छ र यस वर्ष यो प्रक्रिया झिकिन थालेको चाहिँ हो।
0: तपाईँले भन्नुभएकै विषयलाई मैले अलिकति सार संक्षेप गरे भने समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्थालाई चाहिँ एलनीनो भनिन्छ। यसो हुँदाखेरि दक्षिण एसियामा कम वर्षा पनि हुन सक्छ र कहीँ कहीँ ठूलो वर्षा पनि हुन सक्छ भनेर बुझ्न सकियो।
1: हजुर।
0: अनि एलनीनोकै ठ्याक्कै उल्टो चाहिँ लालिनो भयो।
1: हजुर।
0: अर्थात समुद्रको पानी औसतभन्दा चिसो भयो भने त्यसलाई लालिनो भन्न सकिनुभयो। यसो हुँदाखेरि औसतभन्दा बढ़ी वर्षा हुने अनि बाढ़ी पहिरो यस्ता जोखिमहरू पनि आउन सक्नुभयो लालिनोको कारण पनि भनेको यी दुईवटै मौसमी चक्र हुन् मौसमी प्रणाली हुन्। हामी कहाँ यस्ता चाहिँ अहिले हाम्रो मनसुन असार यता दशैंको समयसम्म चाहिँ हामी मनसुनमा हुन्छौँ। अहिले नेपालमा मनसुनी प्रभाव छ भन्दै गर्दाखेरि समग्रमा अहिलेसम्मको अवस्था चाहिँ कस्तो रह्यो त?
1: अहिलेसम्म हामीले हेर्दाखेरि हुन त अब हामीले चाहिँ रेनफलको तथ्याङ्क हेर्न पाएछौँ एक्ज्याक्टली, तर हामी व्यापारिक रूपमा बाढी हेर्दाखेरि पनि जुन किसिमबाट मनसुन सुरु बाढी खेलिएको कारणले गर्दाखेरि सुक्खा हुन्छ भन्ने कुरा थियो त्यो चाहिँ अब अलिकति फरक भएको छ। जुन हामीले स्पेस पनि गरेको फोरकास्ट चाहिँ गरेको त्यो भन्दा पनि अब अलिकति पानी राम्रोसँग परिरहेको छ. मैले हेरेको त हिजोसम्म चाहिँ नेपालको औसत पानी पर्ने भनेको 16 मिलिमिटर छ नेपालको, तर अहिलेसम्म चाहिँ 700 मिलिमिटर पानी पर्छ भने आधा करिब करिब आधा जति पुग्छ. भन्दाखेरि हामीले जुन किसिमबाट फोरकास्ट गर्छ त्योभन्दा त फरक देख्छ नि. त्यसमा हामीले अब त्यो हेर्दाखेरि पनि दिनका दिन जस्तो पानी चाहिँ परिरहेछ. तर हाम्रो एक्सपेक्टेसन फोरकास्ट कस्तो थियो भन्दाखेरि यस्तो निकै ड्राई पर्ला, पानी कम पर्ला भन्ने किसिमको थियो. त्यो चाहिँ भएन. यसै यो अलिकति चाहिँ फरक भाग जस्तो लाग्यो. तर यो प्रक्रिया अब एलियनले फेरि अहिले देखिरहेको छ है तपाईँ. यसले फेरि अहिले देखेर तर के छ भन्दाखेरि यसलेको प्रक्रिया देख्यो भन्दैमा हाम्रो नेपालमा पानी कम पर्छ भन्ने पनि होइन. अब हामीले अध्ययन गरेको तथ्याङ्कबाट के देखिन्छ भन्दाखेरि यसले परेकै बेला चाहिँ तपाईँको सुटो पश्चिमको बेलामा बढी पानी परेको छ. म आफूले पनि अध्ययन गरेको छु दुबोडी समस्या पनि, तर कतै कतै चाहिँ बढी पनि पानी. यसकारण चाहिँ एलिनो आयो भने पानी कमै पर्ने हुँदै नहुने कुरा होइन. यो चाहिँ पानी र एलिनोसँग वान टु वान रिलेसनसिप चाहिँ छैन. अब एलिनो आयो भने पानी कमै पर्ने त्यो पनि होइन, बढी पनि त्यो पनि यस्तै त्यो हुनसक्छ. विभिन्न कारणले त्यो चाहिँ हुनसक्छ. त्यो भए पनि कारण किन भन्दाखेरि नेपाल जस्तो चाहिँ फिजिकल जियोग्राफी हेर्दाखेरि हाम्रो जुन एल्टिच्युड छ त्यो विभिन्न कारणले गर्दा सिस्टमलाई चाहिँ मुख्य सिस्टमले त्यहाँ चाहिँ पुर्याउन लाग्छ कि वा बढी पानी पर्ने त्यो चाहिँ कुरा चाहिँ भइरहेछ.
2: भनेको तपाईँ आफूले पनि मौसम चक्र कस्तो छ, पानी कति परेको छ, कहाँनिर चाहिँ वर्षा अलिकति बढी छ अथवा कहाँनिर कम छ, यसको चाहिँ भूभौमिक अनुसार चाहिँ अवस्था के छ भनेर आफैले पनि अध्ययन गरिरहनु भएको छ. यहाँ आफै पनि जल तथा मौसम विज्ञान विभागको पूर्व उपमहानिर्देशकै रूपमा रहेर पनि काम गर्नुभयो. भनेपछि मनसुनलाई जुन आधार मानेर यसभन्दा अगाडि पूर्वानुमान गरियो सरदरभन्दा कम वर्षा हुन्छ र तापक्रम चाहिँ केही बढ्छ भन्ने पूर्वानुमान थियो, यसले चाहिँ ठ्याक्कै मेल चाहिँ खाएन भन्ने तपाईँलाई लागेको छ.
1: यो वर्ष चाहिँ त्यो चाहिँ ठ्याक्कै मिलेर भन्न पाइयो किन होइन. यो के छ भन्दाखेरि अब यो हाम्रो विभागको मात्र कुरा होइन, यसपालि हरेक वर्ष तपाईँको च्यास्को पनि एउटा अर्गनाइजेसन त्यो भने साउथ एसियन एसोसिएसन क्लाइमेट फोरम एउटा, त्यसले चाहिँ हाम्रो दक्षिण एसियाको लागि नै मनसुन फोकस गर्छ. नेपाललाई मात्र होइन इन्डिया पनि यही के छ. भारत पनि जुन किसिमबाट चाहिँ एलिनको ठिकले पानी सुकाउँछ भन्ने कुरा भइरहेछ त्यहाँ पनि ठ्याक्कै मिलिरहेछ. यसकारण यो नेपाल मात्र होइन कि यो चाहिँ च्यास्को गरेको फोकसमा अलिकति केही फरक देखियो, फरक देखियो हजुर.
2: उसो भए यो ठ्याक्कै हाम्रो मनसुनमा हुने झरी हुन्छ, पर्ने पानी हुन्छ, औसत सरदरको चाहिँ हामीले कुरा गर्छौँ, पूर्वानुमान गरेर चाहिँ किसानहरूलाई जानकारी पनि दिने गर्छौँ, मौसमी सूचना भनौँ न पूर्व तयारीका सावधानीका अथवा यो वर्ष यस्तो हुन्छ है भनेर, यो चाहिँ किन महत्वपूर्ण हो त हाम्रा लागि.
1: अहिले अब हाम्रो जस्तो कृषि प्रधान देशको है अझ पहाडी हेरेर भनौँ होइन, जुन ठाउँमा कतै कतै सिँचे बढी त छैन त्यहाँको लागि पानी त चाहियो. त्यसपछि हाम्रो मनसुनको प्रकार चाहिँ त्यही इम्पोर्टेन्ट छ भ्यालुएबल छ किनभने त्यही आधार कति कामहरू भइरहेको हुन्छ. तर के हुन्छ भने कहिलेकाहीँ यसरी चाहिँ अब अहिले हुन त अब वैज्ञानिक युगमा पनि जुन किसिमबाट एलिनो लामिनो हामी कुरा गर्छौँ त्यसको अलिकति फरक बुझाइले वा फरक प्रक्षेपणले गर्दा अलिकति समय चाहिँ देखियो.
2: यो पालि चाहिँ प्री मनसुनमा पनि राम्रै वर्षा भयो तर विगतमा त्यस्तो हुन्थेन. के हामी कारणहरू भन्न सक्छौँ किन यस्तो भयो भनेर?
1: होइन हाम्रो स्टडी के देखाएको छ भन्दाखेरि यो मनसुन प्याटर्न नै तपाईँको चेन्ज भएको छ है. हाम्रो साउथ एसियामा आउने मनसुन छ नि जुन किसिमबाट आउने अब धेरै जग्गा मनसुन सुरुवात कति हुने जग्गा हुने भइरहेछ. अब चाहिँ फेरि अलि लामो पनि हुने फेरि मनसुन चाहिँ एकैचोटि बेसी पानी पर्ने जुन किसिमबाट मनसुन टाइममा चाहिँ सिमसिमसिम पानी परे आउनुपर्ने हो त्यो सिस्टम चाहिँ धेरै कम भएछ. बेसी पानी पर्यो भारी आयो अनि फेरि घाम लाग्यो त्यो चाहिँ सिमसिम पानी पर्ने चाहिँ कम भइरहेछ. त्यो सिमसिम पानी पर्ने किन कम भएको भन्दा त्यसमा एउटा कारण छ जुन किसिमबाट तपाईँ यो निगो हाम्रो निगो स्ट्याटस क्लाउड हुन्छ क्लाउड भिन्न किसिम छ. कुनै तपाईँको झरी आउने क्लाउड सिमसिम पानी पर्ने कुनै बेसी पानी पर्ने अहिले चाहिँ यो सिपी क्लाउड जुन बेसरी पानी पर्ने खालको क्लाउड धेरै फर्म जस्तो भएछ विश्वमय पनि नेपाल मात्र होइन विश्वमय पनि धेरै किसिमको यस्तो सिपी क्लाउड फर्म जस्तो भएको कारणले गर्दाखेरि प्राकृतिक प्रकोप बढी देखिरहेछ. जबकि तपाईँ हामीले चाहिने खालको सिमसिम पानी जुन निगो स्ट्याटस क्लाउडहरू भन्छ त्यसको फर्मेसन नै कम चाहिँ भएछ है. अहिले आइएनजी इन्डियन मौसम डिपार्टमेन्टले अध्ययन गरेकोमा चाहिँ अहिले मनसुन टाइममा जुन देख्नुपर्ने यो युनिभर्सिटी स्तर सिमसिम पानी पर्ने खर भन् त्यो निकै कम चाहिँ बन्दैछ भन्ने कुरा चाहिँ अहिले अझैमा आइरहेछ है.
2: भनेको जुन हल्कादेखि मध्यम खालको पानी बर्खामा पर्ने गर्थ्यो त्यो चाहिँ चक्र चेन्ज हुँदैछ र आरी घोप्ती घुसलधारी कुनै निश्चित ठाउँमा चाहिँ 81 चाहिँ ठूलो पानी पर्ने क्लाउड वर्षा भन्नुभयो
3: तपाईँले क्लाउड बर्स्ट
2: हो यस्ता चाहिँ घटनाक्रमहरू पछिल्ला वर्ष त्यस्तो चाहिँ देखिँदैछ
1: अनि त्यति मात्र होइन एउटा मुख्य थप्न चाहन्छु भन्दाखेरि मैले मौसम प्याटर्नै भयो पहिले तपाईँ पूर्व नेपालको धेरै वर्षा हुन्थ्यो हामी कहाँ सुन्दैथ्यौँ मैले कि युजली मनसुन सुरु हुँदैन पूर्वबाट आएर मध्य नेपाल भएर पश्चिम चाहिँ जाने त्यसपछि इन्डियामा जाने भारततिर त अहिले के देखेको छ भने पूर्वी नेपालमा भन्दा पश्चिम नेपालमा बढी पानी परेको छ र नेपाल मात्र होइन साउथ एसियाको कुरा गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन चाहिँ पानी नै पर्दैन अब त्यहाँ तपाईँको हिउँबाट पानी बढी पर्नु थाल्यो हाम्रो सहरबाट कहीँ ठाउँमा हेर्दाखेरि कति यो त रेकर्डै छ अहिले है साउथ माथा पहिला जुन ठाउँमा हिउँ मात्रै पर्ने अहिले त्यहाँ हिउँ र पानी पर्नु थाल्छ सिट भन्छ होइन हिउँ मात्रै पर्छ पानी अलिअलि पऱ्यो भने त्यो त के चेन्जै थियो भन्दाखेरि आइसो लाग्ने माथि गयो हाम्रो त्यस कारण यी बिग्ने कुराहरू हो त्यो एउटा मात्र कुरा होइन त्यस कारण तपाईँको हामीले असाध्य महिना पानी पर्ने कुराहरू चाहिँ पहिले असाध्य पानी पर्ने अहिले साउनमा पानी पनि थालिसक्यो सिप हुँदैछ है यो त्यस कारण चाहिँ ढिला पानी पर्ने धेरै पानी पर्ने होइन तपाईँ सिमसिम पानी भएको मैले विभिन्न कुराहरू देखिरहेको छ अहिले
2: भनेको मौसमी चक्र मौसमी रेखा यी कुराहरू चाहिँ फेरबदल हुँदैछ हुँदैछ त्यसले चाहिँ हाम्रो किसानहरूलाई पनि प्रभाव पार्न सक्छ यो हिसाबले चाहिँ हामीले
1: बिजनेस साउथलाई यसले चाहिँ धेरै इम्प्याक्ट चाहिँ दिन सक्छ किन किन भन्दाखेरि अब पब्लिकले वा कृषकहरूले पनि थाहा पनि पर्यो यो शिक्षामा हुँदैछ हामीले अब असारमै थाल्नु गए त भएन अब त किन पानी पर्ने त म भन्नुहोस् न पहिले पहिले तपाईँको जुन दसमा मान्छे सुने एभरेज है अनि जुन तिहारमा आयो एभरेजमा तिन दिन फरक पनि धेरै हो अहिले त अक्टोबर दुईमा मान्छे सकिन भने तर अक्टोबर दुईमा सकिने भने त अहिलेसम्म रेकर्ड तपाईँ हेर्दाखेरि अक्टोबर बाह्र तिहार पनि पुग्छ भनेपछि झिलो सुरु हुने लाभो हुने फेरि बेसरी पानी पर्ने छिमछिम पानी नपर्ने जसलाई हाम्रो नेपालको कृषि उपयोगी देशमा चाहिँ समस्याहरू हामी देखिरहेको छ अहिले
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले विशेष गरी अहिले देखिरहेको मौसमी प्रभाव खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो प्रभाव र अहिले हाम्रो वर्षाको चक्रबारे केन्द्रित रहेर कुराकानी गरिरहेका छौं जहाँनिर हाम्रो कृषि अर्थतन्त्र भएको देशका लागि यसको चाहिँ प्रभाव पनि हुन सक्छन् भनेर उहाँले भन्नुभएको छ बितेका दुई महिना असार साउनलाई हेर्दाखेरि यसअघिको पूर्वानुमान अनुसार अलिकति फेरबदल भयो पानी चाहिँ राम्रै पर्न जाउँ कि हामीले सरदरभन्दा कम वर्षा हुन सक्छ यो अवधिमा भनेका थियौं तर अहिले मध्य अवस्थामा आइपुग्दाखेरि यो अलिकति फरक परेको छ भन्ने कुराबाट पुहर प्रहारलाई हेर्ने हो भने मध्य क्षेत्रको विषय एउटा रह्यो अरू समग्र मौसम चक्र चाहिँ कस्तो रह्यो भनेर विश्लेषण गर्न सकिन्छ त योभन्दा अघिल्ला अघिल्ला वर्षहरूको तुलना गर्दा
1: सकिन्छ हामीले अब अध्ययनकै क्रममा छ होइन वास्तवमा पोहोर साल चाहिँ त्यति किसिमबाट जुन किसिमबाट फोरकास्ट चाहिँ गयो त्यसमा अलिकति फरक भएको पाएँ क्या मैले तर एउटा मैले भन्न विषयमा के भन्न चाहन्छु भने अहिलेसम्म त पानी पर्यो अब एलएनए इफेक्ट देखिरहेछ अब एलएनए इफेक्ट के भने अहिलेसम्म चाहिँ अहिले पनि हेर्दाखेरि तपाईँको प्रशान्त महासागरको पानी चाहिँ नर्मल भन्दा पनि 2.2 डिग्री सेल्सियस टेम्परेचर बढाएको छ है अनि हामी स्टडीहरूले पनि देखिरहेछ त्यस कारण चाहिँ अब चाहिँ अहिलेसम्म पानी परे पनि एलएनए इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ यो कुरा हामीलाई भन्न सक्छौँ किन भन्दाखेरि एलो यस्तो छँदै छ पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलो देखिने बेलामा चाहिँ औषधभन्दा पनि कम पानी पर्ने भइरहेको छ हो नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी पर्छ त्यो पनि इफेक्ट त्यसको हुन्छ नि होइन अरूको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि अनि पानीको पनि घाम बढी लाग्ने सम्भावना चाहिँ त्यो चाहिँ एउटा छ
2: घाम बढी लाग्यो भने त्यसको हामीले प्रभाव भनेर बुझ्नु पर्यो तापक्रम बढ्ने गर्मी हुने
1: हजुर तर एउटा के भन्न चाहन्छु भन्दाखेरि अहिले चाहिँ घाम रोपिसकेको छ अहिले भरो पनि लाग्यो लगाइसक्यो तर भरो भनेकै तपाईँ फेरि तापको बढ्ने टाइमै हो सुकाउने टाइम किनभने धानलाई चाहिँ सुक्खा हुनलाई चाहिँ धान त्यो भेडा राम्रो हुनलाई पनि घाम पनि लाग्नु पर्छ सुकाउँछ यो टाइम यसै पनि टाइम चाहिँ सुकाउने टाइम पनि भयो सायद एलएको इफेक्ट अहिले देखिन्छ किनभने 2.2 भने धेरै हो नि त्यो देखिरहेको छ अहिले
2: तापक्रम त्यति तापिनु भनेको धेरै प्रभाव पर्नु हो
1: हजुर यसपालि अझ के पनि सुनियो भन्दाखेरि हामीले अब होइन अध्ययनकै भएर पर्ने हुनुहरूमा यसपालि सुपर एलएनए देखिने भन्ने कुरा चाहिँ प्रचार देखि निकै प्रचार प्रसार भएको थियो सुपर एलएनए भने के भन्दाखेरि नर्मल टेम्परेचर भन्दा पनि 3 डिग्री सेल्सियससम्म तीसम्म बढ्यो भने त्यसले सुपर एलएनए भन्ने पाइयो अहिले अब 2.2 भएको छ त टुपाई टु हुँदाखेरि अहिलेसम्म त त्यति खासै हाम्रो नेपालमा त्यति खासै असर त देखिरहेछ पानी त परिरहेछ तर अब आउँदो दिनमा के होला भन्ने कुरा एउटा प्रश्न मार्ग पठाइहाल्छ
2: आउँदो दिनमा के होला त उसो भए तपाईँले भने जस्तै
1: हुन त अब यो चाहिँ म चाहिँ विवाद गर्ने कुराहरू हो होइन म अलिकति छैन तभी ना हमें ना ऐसे थे वो मैं ऐसे हमें स्टोरी करे लोग का दुबई साथ और भी अजय कर रहे हैं वो कपड़े पराये काल कर रहे हैं और वो चाहिए कि हल्की चीज चाहिए क्यों बच्चे बोलने चाहिए सोना बोलो सब ताप क्रम बोलने सहज होगा क्या दिन में हजुर अन्य ताप क्रम बड़े वाले एवढा चाहिए जनजीवन में प्रभाव पारने को रचन गायो इसे इपन गर्मी उदा करे और विभिन्न और समस्या आरु आवलान खेती बाड़ी में भी इसको सिर्फ प्रभाव पड़ रहा धान मकई का लागी ताप क्रम भी चाहिए छह वाले तो बाजे बन वो तरह धीरे उन्हें पनी उसे भाई राम को मानी है यो हिसाबले चाहिँ बुझौँ किसानहरूले बुझ्दाखेरि त्यो अहिले चाहिँ धान पाक्ला अलिकति चाहिँ चाहिन्छ त्यो चाहिँ चाहियो काम त चाहियो पनि त्यति बेलालाई तापक्रम चाहियो हजुर खास गरी अहिले विकसित हुने गरेको एलिनो यसका प्रभावबारे हामी कुराकानी जोडिरहेका छौँ कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि विशेष कार्यक्रम बदल्नु दिने पालमा तपाईँले अघि मौसमका जुन चक्रहरू घटनाक्रमहरू जोड्नुभयो हामी आफ्नो देशको नेपालको चाहिँ मौसम पूर्वानुमान भए चाहिँ पूर्वानुमान गर्ने अब के होला भनेर जानकारी दिने विषयलाई कहाँ कहाँसम्म चाहिँ छोएर कहाँ कहाँसम्म पुगेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ अथवा कहाँसम्मको चाहिँ प्रणाली हेर्नुपर्ने हुन्छ होइन विषय चाहिँ गाह्रो छ यो किन भन्दाखेरि हामी ग्राउन्डमा बसेर आकाशको कुरा गर्नुपर्छ होइन अब हावासम्मले कुरा गर्ने मौसमसम्मले कुरा गर्नुपर्ने पक्कै पनि गाह्रो विषय हो तर के छ र अहिले वैज्ञानिक युगमा विभिन्न उपकरणहरू विभिन्न साधनहरू भइसकेका छन् अब हामी नेपालमा बसेर कि विभिन्न वर्ल्डकै हामीले चाहिँ मौसम हेर्न सक्छौँ र हामीले मौसम भविष्य पनि गर्दाखेरि पनि हामी सबै विश्वकै मौसमी गतिविधि हेरेर मात्रै चाहिँ फोरकास्ट गर्न सक्छौँ।

0: 사정은좀좋거든
1: 내가맞다안되고
0: 또다니고사람들은나가고봐이
1: 어이나마스마트에보려고지대학교생겼는데또그래사람서就是三天后的北京开幕式，现在呢也不用看见了。这他妈欧洲过来，我们二月份一天都是过来了，他不满意的，我们是干啥？
0: 啊，对对，国
1: 家级的国力，
0: 你看，
1: 好着，就北京传统车，我们就还没见，我们就来就一个月来见，我们也说个老总，哎，就是那个，就是 impact 这样子，特别绝对看见没有？所以 global 看见没？欧洲过来的，哎，是，包括欧洲过来的，你说你就是发生 orchestration 问题。तर यसले पनि त्यसलाई असर चाहिँ गरे जसकारण अहिले क्लाइमेट चेन्ज कुरा गर्छु क्लाइमेट चेन्ज संस्था चाहिँ अरू पनि कुरा थपेर जसले गर्दा कि कम्प्लेक्स चाहिँ भइरहेछ हाम्रो मौसम प्रब्लम चाहिँ गर्ने होला है गाह्रो छ विषय चाहिँ गाह्रो छ
0: र तपाईँले गाह्रो छ भन्नुभयो मैले पनि यहाँनिर चासो राखेँ मौसम पूर्वानुमानका लागि हाम्रै यहाँको बादल यहाँका चाहिँ हावाको गति हेरेर चाहिँ नपुग्ने किन होला भन्ने चासो किसानहरूलाई पनि लाग्न सक्छ नि हाम्रो त यही आफ्नै भूभनहरू छ हाम्रो आफ्नै बादल छ आफ्नै हावा छ तर यतिले मात्रै नपुग्ने
1: हजुर यो के छ भन्दाखेरि अब बादल भने एक ठाउँबाट अर्को चाहिँ चल्दै आउँछ हावा एक ठाउँबाट अर्को चाहिँ चल्दै आउँछ अब हाम्रो नेपालको साउथ एसियाको कुरा गर्ने हो भने चाहिँ ठ्याक्कै दुई देश जस्तो हुन्छ तपाईँ अब गर्मी गर्मी याममा मनसुन सुनिरहेको पूर्वबाट हावा चल्छ मनसुन ल्याउँछ पानी पर्छ तर जाडो महिना पश्चिमबाट आउँछ करके छ छ महिना भने यसकारण चाहिँ सिस्टम फेरि अलाउनु छ यसका हामीले के हो भन्दाखेरि हाम्रो नेपालमा आउने बादल भनेको नेपालमै प्रदर्शन हुन्छ होइन नि कतैबाट त्यसले हावा ल्याएर हुन्छ जति अब प्रसाद महासँगदेखि नै हावा दार्जिलिङ नेपालमा आइपुग्छ त्यसले उताबाट ल्याएर बङ्गाल देशमा के भन्छ के अरे यो हिन्द महासँगदेखि नै फेर इन्डियाको माथि चाहिँ हावा चाहिँ बादल भयो तर यसले चाहिँ नेपालमा पानी परेर हुन्छ तर अलिकति भन्छ त्यसले गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन ठाउँमा हिउँ पर्ने ठाउँमा मजाले वेदर चेन्ज भएको छ त्यहाँ क्लाइमेट चेन्ज भएको छ इन्ट्रेस्टिङ छ कि यो धेरै अध्ययनकै विषय अझसम्म पनि
0: हाम्रै मनाङ स्थानका कुराहरू गर्दाखेरि पनि पानी नपर्ने कमै पानी पर्ने सुक्खा हुने क्षेत्रमा पनि अहिले पानी पर्न थालेको किसानहरू भन्नुहुन्छ
1: हजुर
0: त्यसका सकारात्मक नकारात्मक दुईचोटि पाटा नै होला यो अध्ययनको विषय छ भनेर तपाईँले भन्नुभयो एउटा शब्द मैले यहाँनिर जोडेँ हामीले भनिरहन्छौँ पश्चिम वायुको प्रभाव त्यसै गरी भन्छौँ पूर्वी वायुको प्रभाव यो भनेको जोडिने पनि यसैमा हो
1: होइन यो अघि पनि मैले अलिकति भनिहालेँ है पूर्वी वायु भनेको चाहिँ मनसुन टाइम गर्मी याममा देखिने थिएन महिनाको पूर्वबाट हावा चल्ने पूर्वेली हावा भनिन्छ जाडे याममा चाहिँ पश्चिमबाट आउँछ जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन सब यो समुद्र भयो अनि फुर्सद चाहिँ सूर्यको किरणद्वारा के तातो हुने चिसो हुने कारणले गर्दाखेरि जाडे याममा चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसो हुने कारणले गर्दाखेरि युरोपियन ल्यान्डमा चाहिँ युरोपबाट चिसो हावा भन्न थाल्छ त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ तर अब गर्मी याममा त्यो सिस्टम चाहिँ हुँदैन त्यो अब गर्मी याममा चाहिँ मनसुन हुन्छ पूर्वबाट आउँछ त्यहीँबाट पानी पर्दै पर्दै जान्छ यो दुईवटा फरक सिस्टमहरू हो तर एउटा के छ भन्दा यो अब हाम्रो साउथ एसियामा देखिने फेरिमेललाई चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रतिले इफेक्ट चाहिँ गरेर आउँछ है त्यसले गर्दा कि हामी चाहिँ फर्कास चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ र अहिले के पनि हामी यसै बाटो यही वर्ष जुन हाम्रो अब एलएनको कारणले गर्दाखेरि बढी गर्नु हुन्छ पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति माथि एउटा न्युयोर्क रिपोर्ट के मैले पढ्नु पाएँ भन्दाखेरि एलएनलाई फोरकास्ट हुनु जुन प्यारामिटरहरू हुन्छ साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो त्यो प्यारामिटरले चाहिँ एलएनको फोरकास्ट गर्नु राम्रोसँग गर्नु सकेन त्यसले गर्दाखेरि चाहिँ साउथ एसिया पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्नु सकेन फेरि त एलएनएल झन् थिएन मेन एलएन आउँदा कि पानी कम पर्छ भन्ने थिएन भने हो तर ती प्यारामिटरले काम नगरेपछि त भन्नु बढी पानी पर्छ यो कुरा आइरहेछ है वैज्ञानिक आफै पनि यिनी स्टडी गरेछ कि एलएनबिटो एलएनएम स्टडी गरेर जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला घामको होला पानीको विभिन्न प्यारामिटर स्टडी गर्छ त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ भनेको पूर्वानुमानका कुराहरू ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौँ विगतमा हजुर हो
0: पूर्वानुमान गर्न गाह्रो छ
1: हो
0: ठ्याक्कै नमिल्न सक्छ तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ त्यसले चाहिँ घाटा हुन्न नोक्सानी हुन्न
1: हो
0: भन्ने कुराहरू चाहिँ गर्छौँ तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ महाशाखा छ बाढीको महाशाखा छ मौसमको महाशाखा छ समग्रमा चाहिँ विभाग छ तिनी हेर्ने गर्छन् कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ तपाईँहरू त रहेर पनि काम गर्नुभयो
1: के छ अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले लोकेसन सजाग हुन्छ हाम्रै अब चौथा मौसम विज्ञान विभाग पनि त्यो कम अवस्थामा छैन राम्रो छ त्यहाँ जति पनि फोरकास्ट गरिन्छ जे पनि स्टडी त्यो त साइन्टिफिकै हो विश्वको कुनै ठाउँमा तपाईँ जहाँ

0: र मौसमले अध्ययन गर्ने केही किसिमबाट गर्ने हो प्रविधि फरक छैन उयो हो त एक किसिमबाट कमजोर त होला त्यति एउटा के भन्ने यसमा अनुभव धेरै चाहिन्छ अनि के भने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर हुन्छ यो मिस्टर हुन सक्छ है भने अघि यहाँले भन्नुभयो चाहिँ हाम्रो नेपालमाथि चाहिँ बाजो छैन होइन तर अरू ठाउँबाट आएको भन्ने पानी पर्छ सुकै यो अझै चाहिँ हुनु पर्यो त्यो कुरा देख्ने कुराहरू छन् तर विषय रमाइलो छ गाह्रो पनि छ म त त्यो भन्छु त्यो हिसाबले नै होला विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ यो चाहिँ छ भनेर पनि अहिले चर्चा हुन थालेको छ होइन धेरै चाहिँ अहिले धेरै चाहिँ पश्चिम चाहिँ फर्क चाहिँ मिलिरहेछ है अब यसै वर्ष पुरै भइरहेको कुराहरू मैले एज ए लेम्यान भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिम फोरकास्ट सिजनल फोरकास्ट गयो त्यो अलिकति फेरफार जस्तो आयो तर के भयो जेटिटिओ फोरकास्टहरू जो जलचरा मौसम विज्ञान विभागले जुन जेटिटिओ फोरकास्ट गर्यो त्यो चाहिँ मिलिरहेछ है त्यो भोलिले पानी पर्छ भन्ने कुरो मिलिरहेछ यसका जेटिटिओ फोरकास्ट अहिले नौका चाहिँ नौका चाहिँ भन्छ त्यो प्रविधि चाहिँ मिलिरहेछ तर सिजनल फोरकास्ट चाहिँ चिन्ता दिएको जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ लामो अवधि पनि अर्कै चाहिँ जुन किसिमबाट हामीले एक्सपेक्टेसन एलिमेन्टको कुरा गरेका छौँ त्यो धेरै एलिमेन्ट जोडियो कि त्यसले एलिमेन्ट आउँदै सुका सुका सुका भयो त्यसले अलिक होसियार हुनुपर्ने हो नोभल जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलिमेन्ट स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेको छ किनभने यसपालि फरक देखियो
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसम प्रणाली एलिनो यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
5: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
5: थप जानकारी लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: त्रिपुरा कष्ट विचार
1: जानो रेडियो नेटवर्क
2: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले थप बलियो हुँदै गएको मौसमी प्रणाली हेर्नेमा यसको प्रभाव र पूर्व तयारी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँसँग फेरि चासो एल निनो कसरी विकास हुन्छ, यसका विभिन्न कारणहरू के छन् त?
3: एलिनो भनेको प्रचण्ड महासागरको पुरै भएको इकोट हो चाहिएको, जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्नु पर्ने ताकिने हो। अब यहाँको प्रश्न अनुसार त्यो पानी ताकिने प्रक्रिया ताकिने प्रक्रिया हो जुन तपाईँको तल झिलिङबाट भएर आउँछ, तलैबाट भएर समुद्रमा होइन, त्यो आकाशको घामले मात्रै गएर सूर्यको किरणले मात्र भएर तातिन्छ होइन। किनभने यो प्रक्रिया दुईदेखि पाँच वर्ष सात वर्षमा एकछिन हुन्छ भनेको छ। त्यस कारण केटिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो,
2: समुद्रभित्र पनि तातो हुने,
3: जसै तल इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर आउँछ। त्यो पछि यो अटेन्टिक फिसेस होइन, यही कारणले मात्रै यो समुद्र पानी तातो हुने भन्ने कुरो चाहिँ डिफाइन्ड भएको छैन। त्यो पनि एउटा फ्याक्टर छ, त्यो भइरहेको छ। त्यसले गर्दाखेरि त्यो के हुन्छ भन्दाखेरि भित्रबाट आउने च्याउहरू के च्याउ भन्छ नि ची पनि तपाईँको यो पुरो तपाईँ पूर्वबाट पश्चिमतिर सर्ने ल्यान्डिङहरू पश्चिमबाट पूर्वको त्यहाँ के कुरो विभिन्न कारणले गर्दाखेरि यो ताकिने प्रक्रिया देखिरहेको हुन्छ। तर एउटा मात्रै ठ्याप्छ चाहिँ होइन, त्यो अझै पनि अझै नै गर्नुपर्छ राम्रोसँग।
2: यो भयो एल निनोको, हजुर लालिनो पनि भनेर चर्चा छ,
3: हजुर
2: यसलाई चाहिँ कसरी बुझ्ने?
3: त्यही फेनोमेन हो ल्यान्ड एल निनो ठ्याक्क उल्टो ल्यान्डिङ हो होइन, जुन किसिमबाट समुद्र तातो हुन्छ त्यही किसिमबाट चिसो हुन्छ। त्यो फेनोमेनलाई चिसोले प्रक्रिया भयो भने चाहिँ ल्यान्डिङ भन्नु पाइयो, तर किन हुन्छ भनेको त्यो पनि त्यही सिस्टम चाहिँ हो।
2: हाम्रोमा प्रभाव देखिएको छ त लालिनोको,
3: अहिले देखिएको छ त्यो त तपाईँको एलिनो सकिएर रोड पर्छ ट्याप होला होइन, त्यो बेला चाहिँ ल्यान्ड धेरै चाहिँ ल्यान्ड प्रभाव देखिसकेको छ नि तपाईँ। ल्यान्डिनो हुने बेला तपाईँको पानी बढी पर्ने प्रक्रिया भइरहेको छ, दुई तिन वर्ष अगाडि पनि भयो नि त। ल्यान्डिनो इयरलाई हेर्ने हो भने हामी अग्लो गर्न पाउँछौँ। ल्यान्डिनो आएको पक्ष चाहिँ नेपालमा प्रशस्त पानी परेको छ, तर वान टु वान रिलेसनसिप भन्दा जाउँ अलिक पनि भयो। एलिनो आयो भने फोहोर सुक्खा हुने पनि छैन, ल्यान्डिन आए पनि धेरै मात्र पानीको ठिक पनि छैन। नेपालको अब फिचिङ फिचर नेपालको पूर्वबाट पश्चिम त हेर्दाखेरि कतै बढी पानी पर्छ, कतै के के भइरहेको छ है।
2: यति सानो भूमण्डल, यति सानो क्षेत्रमा पनि यस्तो धेरै यो चक्रहरू र गडबडीहरू देखिनुका कारणहरू चाहिँ के हुन सक्छ?
3: गाह्रो त्यही हो, देश चाहिँ सानो छ, एलिचुरल तपाईँको त्यो सिटीहरू धेरै फरक छ। नर्थ एभर सिटीलाई तपाईँ तराई हुनु तपाईँको करिब करिब हिजो भेरी क्लोज टु द सी होइन, त्यसले गर्दाखेरि धेरै गाह्रो हो नि। तर फर्का सिङ्गापुर जस्तो देशमा चाहिँ फर्का सक्नु गाह्रो छैन, एउटै खालको चाहिँ फर्क त्यो छ महिना तपाईँको पार्टी क्लाउटी भन्नु सक्यो त्यही खास, किनभने त्यहाँ त्यस्तो भ्यासन हुँदैन। नेपालको एक त सानो देश, फेरि उता पनि समुद्र, उता समुद्र चाहिँ भेरत जङ्गल छ, उता अरबिन सी छ, हिन्द महासागर, उता फेरि चाहिँ टिबेट प्लेट हिमाल छ होइन, त्यो त्यसले गर्दा हामीले कम्प्लेक्स बनाइदियो। त्यस कारण हामी के गर्छौँ भन्दाखेरि बिचारले पढाउनु पनि म भन्छु, मान्छे इज ए कम्प्लेक्स फेरि एउटा मात्रै फ्याक्टर हुने।

त्यसले पनि असर गरिरहेको हुन्छ. उता हेलेरो छरी जे पनि फ्याक्टरहरू छ, उता टिबेट प्लेटो छ, छिसाउ उताबाट आइरहेछ, यसका विभिन्न फ्याक्टर गर्दाखेरि हामी चाहिँ अझै पनि धेरै अध्ययन चाहिँ गर्नु पर्छ. हामी हाम्रो मात्र होइन, तपाईँको साउथ एसियामै यो एउटा अध्ययनको विषय भइरहेछ. अब तपाईँले भन्नुभयो मैले पढाउने बेला पनि यस्ता चासो जिज्ञासाहरू आउँछन् भनेर विद्यार्थीहरूलाई नै बुझाउन गाह्रो छ यो विषय. त्यो त विद्यार्थी अलिकति त्यही राम्रोसँग अध्ययन गर्नुपर्ने हो. किन भन्दा कि एउटै सिस्टम होइन, होइन थुप्रै कुराहरू छन् त्यहाँ साङ्गीतिक अब वर्डहरू छन्, एकैचोटि ठप हुन्छ विभिन्न कारणले गर्दाखेरि भए पनि चेन्ज चाहिँ भइरहेको हुन्छ. अरूमा अध्ययन गर्दै गरेका विद्यार्थीहरूलाई त बुझाउन यति गाह्रो छ भने यो विषय किसानका लागि कति गाह्रो होला, त्यसै अनुसार काम गर्नेहरूका लागि कति गाह्रो होला, यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरो हो. किन भन्दाखेरि अब हामीले हाम्रो सफलता भनेकै के भन्दाखेरि यदि कृषि क्षेत्रमा काम गर्ने मान्छेले उसको चाहिँ उपयोगिता र महत्त्व बुझाउन सक्यो र यस्तो हुन्छ है भनेर यो दिन अगाडि भन्न सक्यो भने त्यो धेरै काम लाग्छ. धेरै चाहिँ यो तपाईँ जुन ठाउँको जोगिने तपाईँको अन्न बालीलाई जोगिनु होइन, अब यो वर्ष अगाडि हो तपाईँको धान पाकिलाएको धान काटे बेला पाक्यो सबै क्षेत्रले बगायो त्यस्तो भयो. त्यसका यी कुरा जुन सकेमा हामी धेरै चाहिँ धनराशि जोड्न सक्छौँ कि यो महत्त्वपूर्ण विषय हो. वर्ल्ड वाइड तपाईँको अहिले विश्वव्यापी रूपमै हरेक कुराहरू आइरहेछ. हरेक हुन त अचार सहरले बाढी परेको कुरा गर्छौँ, धेरै मान्छे मर्छ होइन, त्यो अब त्यो हामीले चाहिँ राम्रो किसिमबाट अध्ययन र यसको चाहिँ भविष्यकाले गर्न सक्यो भने धेरै मान्छेको लाइफ जो भने तपाईँ अन्न बाली जो भने धेरै चाहिँ प्रफिट चाहिँ इन्डाइरेक्ट प्रफिट भयो वा डाइरेक्ट प्रफिट पनि होला जो चाहिँ नसुन्नेबाट चाहिँ हामी बचाउन सक्छौँ जस्तो लाग्यो. भनेको सबै पक्षले चाहिँ यी कुराहरूलाई जोड दिनु पर्यो, किसानले चासो राख्नु पर्यो, हजुर निकायहरूले पूर्व तयारी गर्नु पर्यो भन्ने विषय रह्यो भने हजुर हजुर. यो सँगसँगै अब पूर्वानुमानकै कुरा गर्ने हो भने अब हामी भदौको चाहिँ सुरुवातीमा छौँ, भदौ मध्य पछाडि वैशाखसम्मको चाहिँ एउटा चक्र आउँछ फेरि अङ्कको. यो परिदृश्यलाई चाहिँ अब कसरी हेर्न सकिन्छ, के पूर्वानुमान गर्न सकिन्छ होला, के लाग्छ तपाईँले? अब चाहिँ भरोदेखि अघि पनि अलिकति भने बर्सातको जुन भर्ने र अलिकति सुख पनि हाम्रो काम आयो है, जो प्राकृतिक रूपमा चाहिँ आवश्यक पनि छ. अब भरो आसन पनि पानी पनि थाले पनि त्यसले भरोको धान पनि बिग्रिने भएको अन्डरबाइट जुन पुर्याउने के छ भन्नुहुन्छ, त्यसमा चाहिँ अहिले टेम्परेचर बढ्नुपर्छ. अब अलिकति जानु पनि हुनु पर्यो अलिकति त्यो चाहिँ टेम्परेचर बढ्दै जान्छ भने तपाईँले वर्षासम्म भन्नुभयो फलुङ चाहिँ त्यो छ अब टेम्परेचर मुख्य बढिहाल्ला होला त्यो किसिम बढी जाला. मौसमी प्रणाली एलिनियो र उसका प्रभावबारे कुराकानी हुनुहुन्छ वरिष्ठ मौसमी मणिरत्न साक्य. जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन्, हामीले एलिनियो सुन्दैछौँ, लालिनियो सुन्दैछौँ, यसका चाहिँ प्रभावहरू सुन्दैछौँ, जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ, बुझ्नुपर्छ, त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँहरूले जोड्नुभयो. विगतका उदाहरणहरू, विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्नु हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ, सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर. त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ? छ छ. 1950 जुन किसिमबाट बाढी पहिरो आयो, पानी पर्यो, त्यो चाहिँ रेकर्डै छ होइन, त्यो धेरै चाहिँ भएको थियो.

0: यस्तो यो 50 मात्र होइन यो बराबर कति बजे घटना चाहिँ हो जैले एलएनओ कुरा गरेको तपाईँको अहिले हामी एलएनओ छौँ भन्छौँ यसपालि सुपर एलएनओ भन्ने कुरा पनि गरियो यस्तै सिस्टम तपाईँको नाइटी एडिटर एडिटर पनि भएको थियो अहिलेसम्म सबैले खतरनाक र भिजा नाइटी एडिटरको एडिटर हो है सबभन्दा ड्राइनेस त्यसपछि तपाईँ 2015 16 पनि त्यस्तो थियो यो फेरि डिग्री हुन्छ मैले एलएनओ कुरा गरेँ त्यस्तै नाम त्यस्तै थियो कुन कुन लोक जस्तो खाएको छ त्यो त हामी हेर्न सक्छौँ सो इम्प्याक्ट पनि हामी हेर्न सक्छौँ अनि सबै कुरा क्लियर छ अहिले तपाईँको रेकर्ड डेटा हो हरेक कुरा हेर्न सक्छौँ जे भइरहेको छ अब यसपालि अलिकति अब एलएनओ इम्प्याक्ट पनि देखियो भने अब के थाहा अब फेरि अहिले गर्मी चढ्दैछ बढ्दैछ फेरि पुरा सुक्खा ड्राउट भइ नै हुँदो समस्या पारिदिनु भयो कि उहाँले त्यो पूर्वानुमान पनि गर्न सकिन्छ भने त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो सुनिरहनु पर्यो त्यसप्रति चनाको चाहिँ भइरहनु पर्यो अब यो यी दुवैले जुन चक्रहरू भन्नुभयो नि ती चक्रहरू हेर्ने हो भने अब कारण त अब पोहोर चाहिँ नदी क्षेत्र बढी सुक्खाग्रस्त भयो यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालन गर्नुपर्ने अवस्था थियो पोहोर मात्रै हेर्ने हो भने तराई मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रो समस्याहरू देखिने गरेका छन् यो के छ अध्ययन विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पर्सा तपाईँ बच्चे तराईमा सुक्खा भयो बच्चे तराईमा सुक्खा भएको कारणले गर्दा त्यो धेरै उतापट्टि ड्राइभर्स भयो उता होइन समस्या भयो यस्तै यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा नि अति नै जाडो हुने हामी हिमालमा जाडो भन्छौँ नि त्यो भन्दा तराईमा त जाडो नाच्छिन जाडो हुँदो रहेछ चिसो हुने र त्यहाँ कुरो लाग्ने त्यो गरेर तपाईँ म्याक्सिम गर्नुहुने जस्तै यो तराईको एउटा आफ्नै फिजिकल फिचर छ हाम्रो एउटा चाहिँ अवस्था छ त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो मौसमलाई पनि थप गर गरिदिने हामीले एक्सपिरियन्स भन्दा पनि त फरक हुने त हामी आफै त भूपरिवेश देश नेपालको चाहिँ छेउछाउमा समुद्र छैन अब प्रशान्त महासागरमा चाहिँ समुद्र ताप्ने कुरा गर्नुहुन्छ तपाईँ चिसो हुने कुराहरू गर्नुहुन्छ होइन जुन हामीले भूपरिवेष्टित देश भनेर चाहिँ भनिरहेका छौँ यो कसरी चाहिँ यो प्रभाव पर्ने गर्छ त होइन अब सिस्टमबाट पानी पर्ने सिस्टम वा मौसम चक्र कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने हो होइन पानी पर्ने समुद्रबाट आउनु पर्यो नि होइन पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भन्यो तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ चाहिँ सानो फोट्यो हावा भन्नुहुन्छ त्यही फोट्यो ठुलो भएर चाहिँ साइक्लोन भन्छ साइक्लोन त्यो साइक्लोन भएपछि अब त्यसले चाहिँ छोप्ने भइहाल्यो त्यसले त्यसका चाहिँ तलबाट आउने कारणले गर्दाखेरि त्यो चाहिँ अब बिस्तारै तलबाट आउँ त्यो माथि छुप्दै छुप्दै जाने हो यस कारण चाहिँ हामीले समुद्र लेभलमा हामी चाहिँ अलि अति नै विशेष किसिमले हेर्नुपर्छ हाम्रो अब समुद्रमा चाहिँ जहाजहरूले पनि मौसम अध्ययन गरिरहेको हुन्छ हाम्रो पनि समुद्र छैन तर हाम्रो नेपालको वरिपरि जुन बङ्गाल र के भन्छ हिमासाग छ बेहद बङ्गाल छ ती ठाउँमा चाहिँ हामीले यो चाहिँ बुवामा जहाजमा राखेर त्यो चाहिँ हवा पनि नागरिया हुन्छ ती कुरा हामी इम्पोर्टेन्ट छ तलबाट सूर्य माथि आउने हो नि यो त होइन त्यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ गरिरहेको छैन हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामी हेर्न सक्छौँ त्यसको चाहिँ आदान प्रदान हुन्छ हजुर यो चाहिँ अब विश्व मौसम सङ्गठन त्यो हाम्रो त्यति सूर्य दिएको चाहिँ कुनै पनि ठाउँको हामीले चाहिँ किन भन्दाखेरि मौसम भविष्यवाणी गर्ने अध्ययन गर्ने त नेपालले मात्रै हेर्यो त पुगेन त्यो सबै ठाउँ हेर्नुपर्ने भयो त्यो सूर्य चाहिँ हाम्रो प्राप्त छ है कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य हामीले कुराकानी जोडिरहेका छौँ खास गरी अहिलेको चाहिँ एलनिनो र यसका प्रभावबारे केन्द्रित रहेर खास गरी तपाईँले अघि भने जस्तै एलनिनोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला आउन सक्ला पूर्वानुमान भइरहला यी कुराहरू जोड्नुभयो अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगर्ने प्रभाव रह्यो भनेर भन्नुभयो अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन् यस्ता समस्याहरू देखिन्छन् आउँछन् तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले सँगसँगै दीर्घकालीन समाधानका यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ के बुदागत रूपमा चाहिँ यो गर्नुपर्छ अथवा तयारी यो हो भनेर भन्न सकिन्छ अब यसको के भन्दाखेरि जथा मौसम विज्ञान व्यवहार त कुरो गर्ने कुरा भएन अब जथा मौसम विज्ञान व्यवहारले यस्तो हुन्छ है भने पनि तयारी त अर्को गृह मन्त्रालय छ जस्तो अर्को डिजास्टर युनिट अरू छ यसको यो एक्लै गर्ने काम चाहिँ होइन सबै त समन्वयात्मक सबैजना मिलेर गर्छ किनभने गाउँको गाउँ घरमा हेऱ्यो भने अनि यस्तो पानी पर्छ मात्र भने त भएन होइन उसले भुक्नु पर्यो അതിനുവേണ്ടി ഒക്കെയാണ് ചീസ് പണിപ്പുറാവരോ കൊണ്ടുപോയി.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: കാമ്പനെവിടെ ആവും പോലെ മുട്ടാളികളിലാവും പിന്നെ സമയ കുറവും ചോദിച്ചാൽ മിലേരി പറഞ്ഞു പോയി ഒരേ കുറവും തപ്പൊരു മുണ്ടാസം കി ഹുന്തിയും കി പാഞ്ചും കി ദേഹിന്തിയും അതിന് അവ ബോയുടെ കാമ്പ് പറഞ്ഞാൽ ശരി ത്യസ്തി തിയോ സമയ സമസ്യ തിയോ അതിന് ഹാമിലെ എവിടെ യോ ഭയ തപ്പൊരുസംഗ അനുഭവം സാധ്യത ദിവാക്ക കാമ കെ ഭാഗ്യ ഹാമ്രോ ഫോർകാസ്റ്റിംഗ് കണ്ണി മറ്റേ കാമ്പ് ഭയ തയ്യാറി കര കാമ അർക്ക് ഇനി കാലേ ഹെർന്ന് പോത്തേ त्यसको पहिले कि त्यस्तै हामी यही हुन सक्छौ है भनेर भन्छौँ तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग भएर नहुन सक्छ समस्या पहिले त्यस्तै थियो अहिले पनि अब राम्रो त धेरै राम्रो भयो त्यसले चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागेको छैन है फोहोर साल तपाईँ कस्तो समस्या भयो त यो वर्ष त्यति अब भारी पऱ्यो कमै भयो पानी परेको छ तैपनि अलिक कमै थियो के भन्नु कम्पेरिटिभली चाहिँ फोहोर साल तुलना अलिक कमै भएको छ नि होइन त्यसले गर्दा के अब सबै मिलेर गर्नुपर्छ काम
4: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन उपाय पनि निस्किन सकेन कमजोरी कहाँ रहेको उसो भए
0: त्यही त अब यो चाहिँ हो पोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो
4: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने किसानहरूलाई पनि त्यो उत्तीर्ण गर्न नसक्ने पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने यो समस्या चाहिँ कहाँ छ त जड कहाँ हो
0: अरू यो होसियारी पनि चाहिँ पुगेन होइन सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो किनभने कि अब भनौँ न अब हाम्रो शरीर नै एक ठाउँमा कपाल दुख्यो भने अब हात दुख्यो भने त्यो हात दुख्यो हातले पनि दुख्यो त शरीरले दुख्नु हो नि एकचोटि आफ्नो नेपाललाई नै हो त्यस कारण यो कुराहरू चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ
4: ख्याल चाहिँ गर्नुपर्छ तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे एलिनो बेलिनो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्ला नि त उसो भए
0: त्यो अब एलिनो बोलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो त्यो कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो अहिले भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भने पनि हामी धेरै पानी परे पनि अनुभव गर्यौँ बढी नै पानी पऱ्यो यो ठाउँमा त आउँछ होइन यस कारण चाहिँ एलिनो पऱ्यो भन्दामा अब पानी धेरै पर्ने वा कम पनि त्यो भन्दा पनि जे भए पनि हामी तयार चाहिँ हुनु पर्यो
4: समुदायले के गर्ने
0: समुदायहरूले त अब मेन त भुग्नु पऱ्यो कि अब एलिनो भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ अब बेसी पानी पऱ्यो के गर्ने भन्ने कुरा तयार त हुनु पऱ्यो नि वा कम पानी पऱ्यो के हुन्छ समुदायले त्यो कुरा बुझेर अनि त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्छ जसलाई है मेरो चाहिँ
4: कार्ययोजना बनाउनु पर्ने पूर्व तयारीको
0: हजुर
4: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजेँ राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हालै चाहिँ एलिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन बढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने हो भने समस्याहरू चाहिँ आइरहेका छन् यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जङ्गलहरू जल्न सक्छन् त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन् अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला त्यस्तो केही पूर्वानुमान गर्न सक्छौँ हामी
0: अहिले अब यो चाहिँ जलथरा मौसम विज्ञान विभागले गर्दछन् पनि होइन यसपालि के अब जुन अहिले एलिनोको पनि पछिको जीवन के होला भन्ने कुरा चाहिँ अध्ययन गरिरहेको छ यसको अब आउँछ होला यो के कति असर गर्ला के होला के गर्नुपर्छ भन्ने कुराहरू यो त अब आइरहेको छ यस्तो कुरा चाहिँ अब हामीले विचार नै गर्नुपर्छ किन अहिले नै समाप्त भएको त छैन यो सिस्टमहरू यसको कसो भइरहन्छ यस कारण यी कुराहरूलाई चाहिँ हाम्रो व्यवहारले राम्रोसँग अध्ययन गरेर होला जस्तो मलाई लाग्छ व्यवहारले मात्र होइन कि एज ए होल मुख चाहिँ हाम्रो साउथ एसियाकै हुनु थियो पनि यो नेपालमा मात्र देखिने भन्ने सिस्टम नेपालमा मात्र आउँथ्यो होइन यो यसरी त्यो
4: भनेको दक्षिण एसियाकै समग्र हजुर कुरा चाहिँ हेर्नु पर्यो
0: हजुर
4: ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो हजुर कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साकी हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौँ तपाईँले अघि कुराकानीको शुरूआतमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहाँ रहेछ
0: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन अब अर्को एउटा भनौँ के भयो क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो एउटा हेर्दा यो भइरहेको यो त हेर अब आज यसपालि देख्यो भइरहनु भने होइन क्लाइमेट चेन्ज असर त वर्षपै देखिरहेको छ त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेन जो चाहिँ एल्डर ल्यान्ड हो यो वर्ष देख्यो अर्थ वर्ष हुँदैन तर क्लाइमेट चेन्ज त भइरहेको हुन्छ नि क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनको रूपमा आइरहेको छ तर ग्लोबल फेनोमेन यसपालि नहोला अर्को वर्ष होला अर्कै पनि सिस्टम आउँछ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन यसपालि अब सुपर एलेरो भन्ने कुरा गर्दा 3 डिग्री सेल्सियस चाहिँ अब तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रेयरै कुरा हो 150 वर्ष पछिको फेनोमेन आउँदैछ भन्ने कुरा आइरहेछ है यो सुपर एलेरो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ अहिले देखिरहेछ भन्ने कुरा आइरहेछ
4: यो चाहिँ चेतावनीको संकेत हो
0: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढ्या पनि चिन्त पुगेको छैन त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो यो पनि के छ भने मोल्डिङ आउटपुट हो नि हो यो मोडलबाट के थियो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहेको हुन सक्छ त्यसले गर्दाखेरि चाहिँ एलिनो व्यवस्था भन्ने कुरा गरायो भने यो त भने त्यस कारण चाहिँ त्यो दुईटै फेनामेन थियो क्लाइमेट चाहिँ एउटा फेनामेन छ एभ्री हरेक वर्ष देखिरहेको हुन्छ जुन इम्प्याक्ट पढिरहेछ नेपालमा पनि पढिरहेछ होइन अब त्यसको साथ चाहिँ ग्लोबल फेनामेन दुईटै कुरा हो त्यसले गर्दाखेरि अब झनै हामीले चाहिँ मौसमले कम्प्लेक्स बनाइदियो कि यसको अझैले अझै गाह्रो बनाइदियो
4: जटिल बनाउने भएको छ यी फिनामेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो
0: हजुर
4: अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो एउटा सुक्खा जमिन सुक्खा हुने पाटो एउटा चाहिँ वातावरण वन गढेको पाटो यी तीनटा क्षेत्रहरू छन् तपाईँले चाहिँ जलवायु परिवर्तनलाई पनि सँगै जोड्नु भएको छ त्यसपछि अहिले आएका चाहिँ चक्रहरूलाई पनि जोड्नु भएको छ यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो जसले चाहिँ अरू स्वास्थ्य खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त त्यो सम्भावित दृश्यहरू
0: होइन यो अब स्वाभाविक एउटा सिस्टम झेकेपछि त त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भयो जस्तै भनौँ तपाईँ धेरै सुक्खा भयो पानी पनि सकेन स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ वा धेरै पानी पर्यो तपाईँको चाहिँ अक्सिजनको पानी जुन चाहिँ पानी पर्ने भएन मर्स चाहिँ धेरै होला अक्सिजन कम होला त्यसले स्वास्थ्यमा असर गर्ने त्यस्तै कृषिमा असर गर्ने त्यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ त्यसले थाहा नपर्ने गरी अब विभिन्न किसिमबाट शरीरमा प्राणीलाई गाई गोरुलाई विभिन्न भन्नुहुन्न त्यो देखिने त्यो चाहिँ इम्प्याक्ट चाहिँ सँगसँगै आइरहेको हुन्छ त्यसै हामीले चाहिँ यो मौसम एउटा मौसमसम्म पनि अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ
4: किसानहरू त फेरि आकाशे पानीकै भरमा चाहिँ खेती गर्ने हो
0: खेती गर्ने हो
4: त्यहाँ एउटा प्रभाव देखिने हो
0: हजुर
4: सुक्खा खडेरी हुँदाखेरि
0: हजुर
4: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने हिउँद सुक्खायाम यसै जान्छ
0: हाम्रो अब 1-1.5 वर्ष अगाडि तपाईँ साग बेनेमा चाहिँ होइन हिउँदमा बाढी आयो
4: बाढी आयो
0: के छ भने यो राम्रो क्षेत्र होइन कि हामी युजली साइन्टिफिक तहमा के भन्छ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउन थाल्यो भने त्यो त राम्रो सङ्केत होइन भन्छ यो चाहिँ बिग्रिने अवस्थालाई भन्छ कि यसका हिमा अब हिमालयमा चाहिँ बाढी आउन थाल्यो सङ्केत दिइसकेको छ वी हेभ टु भोलि अलर्ट है अब बचाउ चाहिँ लाग्नु पर्यो के गर्ने भनेको त्यहाँ आइसकेको छ
4: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि
0: घरमा छ त्यही त अब यस्तो चाहिँ ठिकै छ तराईमा त सुक्खो भने उता आउँदै नआउँछ बाढी उताबाट आउने अब काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिउँपाल पानी पर्नु थालिसकेको छ विभिन्न चाहिँ हामीले यस्तो गरे भन्दा पनि फरक फरक खालको यही भएको यो भने एक किसिमको क्लाइमेट चेन्ज असरहरू भने
4: अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन् हामी चाहिँ संहितामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ लामो

यो प्रयास हो भने हो त्यो भनेको अब आउँदो दिनमा चाहिँ एल्युमिनियमकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के हुनुहुन्छ अब यो पछि एलि त अहिले लाग्यो कि छ होइन अब एलिनो लाग्ने बेला चाहिँ अब पानी कम पर्नु पर्यो भने चाहिँ त्यसले अब गर्मी आयो अथवा ड्राउट लेभलमा त्यसलाई अलिकति बचाउ त्यो चाहिँ अब उपाय गर्नुहुन्छ भने जो चाहिँ बाढी आउनु के हो भनेर चाहिँ कि प्रक्रिया चाहिँ अब त्यो त गर्नुपर्छ तर अब यो वर्षको जुन किसिममा देख्यो त्यो अब अर्को वर्ष आउला भन्ने छैन त्यो वर्ष बिहार हुनसक्छ त त्यति दिनसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जो आयो भने तिमीलाई एक्लै गर्न सकिन्छ बहिनी हो समूह नै गर्नु पनि चाहनु भयो भने त्यो प्रयास चाहिँ भइरहेछ है यो अन्तिममा किसानहरूलाई केही सल्लाह छ कि अब किसानहरूले अलिकति अब मौसम विषयमा चाहिँ मैले किसानले मात्र भने पहिले पनि भनेको छु त्यो विद्यार्थी स्टुडेन्टहरूलाई पनि त्यो मौसमको जानकारी चाहिँ दिनु पर्यो पाँच छ क्लासको विद्यार्थीलाई पनि मौसम के हो भन्ने कुरो चाहिँ अझ पनि राख्नु पर्यो।

0: जस्तोको के हो तपाईँलाई के प्रभाव नै गर्नुपर्नेछ र अहिले बेचारमा त्यो स्कुल एउटा यस्तो चाहिँ फाँचो हुन्छ अहिले जस्तो मेरो भेटेको त्यो मैले पहिले भन्ने आएको रहेन होइन स्टेट लेभलमा पनि विद्यार्थीहरूले यो मौसमकै जानकारी उहाँलाई चाहिँ अपडेट गर्ने काम चाहिँ गरौँ है भनेर किताबमा के कोर्स हालिदियो हुन्छ नि होइन भइहाल्छ नि त्यसमा त्यहाँ चाहिँ हामीहरू गरौँला किताबै बनाउनु पर्छ किताबै बनाइदिउँला बेटीहरूले पनि लेखिरहेको छौँ अहिले मौसम सम्बन्धी धेरै कुराहरू आइरहेछ गर्न सक्छौँ हामी
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसामा लाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलेको नेपालबाट प्राविधिक साथी संघर्ष मिश्रसँगै

0: कहाँबाट बाटो काट्नु लाग्नु भएको ऊ त्यो जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको
2: अनुरोध मेरो कपडा ढाकिङ गरिदिउँ त सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अञ्चलको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0 54 94 33 4 93 5 55
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
1: वाइफाई 6 सँगै पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी

भएको स्वच्छता अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल एसटी काफ्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एमपीएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: Basta Bazaar, Zano Radio Network. अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete piping solutions.

0: विगत 39 वर्षदेखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबर हो, पत्रकार किशोर श्रेष्ठलाई पुनर्मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिना आधार र कारण पक्राउ गरेकाले तत्काल पुनर्मुक्त गर्न माग गर्नुभएको हो। व्यक्ति गोपनीयता हनन सम्बन्धी कौशलमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँमा 3 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। श्रेष्ठलाई अस्ति उहाँकै निवासबाट पक्राउ गरिएको थियो। श्रेष्ठको पक्राउप्रति पत्रकार तथा संचार सम्बन्ध संस्थाहरूले विरोध जनाएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दुर्गराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाहले संविधानको धारा 169 दफा 1 खण्ड प बमोजिम पदबाट दिनुभएको राजीनामा हिजैदेखि राजभवन गर्ने स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनुभयो। अब विदेशको खबर, इरानले हर्मुज जलमार्गमा भएको तेल चुहावटका कारण आफ्नो दक्षिणी क्वैसन टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरणीय क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको दागले खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणले विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिकाबाट संचालित जहाज निगरानी वेबसाइट ट्याङ्कर ट्रेकर्सका अनुसार अगस्त 3 ओमानी समुद्रमा रहेको ठूलो जहाज निमो अन पाइनियरमाथि भएको इरानी आक्रमणपछि तेल चुहावट भएको देखिएको छ। इरानले गएको वर्ष फेब्रुअरी 28 शुरू भएको मध्यपूर्व युद्धपछि हर्मुज जलमार्गमा नियन्त्रण कायम राख्दै खाडीका अमेरिकी स्वयं राष्ट्रबाट ऊर्जा बोकेर जाने जहाजको आवागमनमा अवरोध पुर्याउँदै आएको छ। अब खेल खबर, जापानको आइची नागोया क्षेत्रमा आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म आयोजन हुने विश्व एसियाली खेलकुदका लागि नेपाली खेलाड़ीहरूले पनि तयारी तीव्र पारेका छन्। नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष राणा मण्डलले प्रतिनिधित्व गर्दैछन्। कायक इस्लामल र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने दुवै खेलाड़ीले पछिल्लो 1 महिनादेखि पोखराको पूर्वतालमा प्रशिक्षण लिइरहेका छन्। नेपाल राफ्टिन एण्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक मीन बहादुर मगरको प्रशिक्षणमा खेलाड़ीहरूले प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमता विकासमा ध्यान दिइरहेका छन्। चार भन्दै मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा यो समयका मुख्य खबर फेरि एकपल्ट। बाजुरामा पहिरोले 2 घर पुगेका 1 बेपत्ता, 2 घाइते। जानकोट र कास्कीमा बाढ़ीले घर र पुल बगायो। कर्णाली र सुदूरपश्चिमका 1 ठाउँमा आज आधिपत्य वर्षाको सम्भावना। ग्यासको अनावश्यक मौजदात नराख्न नेपाल आयल निगमको आग्रह। मौजदात भए तत्काल सम्बन्धित डिपो मार्फत बिक्री वितरण गर्ने अनुरोध। नाइमा एक्सपोमा 3 दिनमा 77,000 भन्दा बढ़ेको उपस्थिति, 1500 गाड़ी बुकिङ। हर्मुजमा तेल चुहावटपछि इरानले माग्यो क्षतिपूर्ति। तेल चुहावटले तटीय क्षेत्रमा

0: सर्वसुलभ आवास कर्जा
1: अब बन तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू यो 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुली अर्ग्यानिक फार्म रिजोर्ट
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-5663 र 9841-29-5481 वेबसाइट झुले.com.np
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्दै उत्तर खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन स्वत शिक्षकहरूसँगको कार्य सम्पादन करार सम्झौता गरेको छ स्वत शिक्षकले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालयको शिक्षण सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ साथै आफ्नो कार्यक्षेत्रभित्र रहेको विद्यालयमा अनिवार्य रूपमा दैनिक न्यूनतम 1 घण्टी कक्षा लिनुपर्नेछ महानगरले 11 स्वत केन्द्रलाई अहिले 9 कायम गरेको जनाएको छ ललितपुरको पाटन सौगलमा नृत्य लाखे नाच प्रदर्शन भइरहेको छ गथा मंगुको दिनदेखि शुरू भएको यो नाच पाटनका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ अन्य ठाउँमा प्रस्तुत हुने लाखे नाच भन्दा पाटनको एल ल्याको नृत्य लाखे नाच केही फरक छ यस नाचको मुख्य विशेषता लाखेले मसाल बालेर त्यसबाट आगो फुट्नुको लाखेसँगै 3 पकुचा पनि नाचमा सहभागी हुन्छन् सौगलबाट शुरू हुने नृत्य लाखे नाच पाटनका विभिन्न टोलमा परिक्रमा गर्छ प्रदर्शन गरिन्छ ललितपुरका अधिकांश क्षेत्रमा आज बिहान झण्डै 2 घण्टा विद्युत आपूर्ति बन्द भएको छ नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केबी लाइनको भारत सञ्चारका लागि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट वितरण हुने आपूर्ति बन्द भएको हो पाटन सब स्टेशनबाट विद्युत आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत सेवा प्रभावित भएको प्राधिकरणले जनाएको छ भक्तपुरको मध्यपुर थिमी नगरपालिका 8 421 स्थानीयलाई जग्गा थिमी दर्ता प्रमाण पत्र पूर्जा वितरण गरिएको छ भवन व्यवस्था सहकारी तथा गरीब निवारण मन्त्री प्रतिभा रावको तर्फबाट भक्तपुर दुईका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले उनीहरूलाई लाल पूर्जा वितरण गर्नुभएको हो कार्यक्रममा सांसद खत्रीले वर्षौंको प्रतीक्षा बसे मध्यपुर थिमी 8 वासीहरूले लाल पूर्जा पाउन खुशीको कुरा भएको बताउनुभयो र भक्तपुर नगरपालिका अनुगमन समय

0: गुड मॉर्निंग नमस्ते नमस्कार सम्पूर्णमा हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम लक्कीलाई लिएर उपस्थित भइसकेका छ प्राविधिक मित्रको साथमा अब आशा छु मकपुरकी रमेश शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनाफ्याम 102.2 MHz कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ बासबाजी आज पनि हामी कार्यक्रम लक्कीलाई नै लिएर उपस्थित भइसकेका छौं हामी सुदाजी 9:15 देखि 9:50 तपाईँहरू माझ रहनेछौ र तपाईँहरूसँग प्रश्न उत्तरको खेल खेल्नेछौ र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रममा लक्कीको पर्खाइमा हुनुहुन्थ्यो होला तपाईँको पर्खाइको समय भने समाप्त भइ नै सकेको छ र आउनु सक्नुहुनेछ 97-64-49-70 को नाम कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहाला कोही हुनुहुन्छ कहाँबाट हेलो
1: नमस्ते
0: नमस्कार हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट सोलुखुम्बुबाट विशाल तामाङ बोल्दै हुनुहुन्छ विशालजी अनि सोलुखुम्बुको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ नि ओहो जुगुबाट बोल्दै हुनुहुन्छ हुन्छ तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालको सबैभन्दा अग्लो झरना कुन हो पाँचौ झरना भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामी लक गर्दैछौ बधाई छ विशालजी पहिलो प्रश्नको सही उत्तर मलाई सक्नु भएको छ तपाईँको लागि म दोस्रो प्रश्न पनि राखेँ

0: भएको छ नेपाल चीन जोड्ने पुलको नाम के हो नेपाल चीन जोड्ने पुलको नाम के हो पास गर्नुहुन्छ हुन्छ अहिले भने हामी छुट्टिन्छौँ विशालजी साथी हुनुहुन्थ्यो सोलुखुम्बुको जीवीबाट विशालजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नहरूको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ र कोही मित्र हुनुहुन्छ टेलिफोन लाइनमा ढिला नगरीकन स्वागत गरिहालो हुनुहुन्छ कहाँबाट हेलो गुड मर्निङ नमस्ते हजुर को गर्दै हुनुहुन्छ कहाँबाट कति क्लासमा पढ्दै हुनुहुन्छ बाह्रमा पढ्दै हुनुहुन्छ ल ठिक छ सौगतजी कार्यक्रममा सहभागी त बनाउनु भएको छ तपाईँको लागि म पहिलो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुहोला तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपाल चीन जोड्ने पुलको नाम के हो नेपाल चीन जोड्ने पुलको नाम के हो भन्नुहुन्छ यसको सही उत्तर रहेको छ मितेरी पुल रहेको छ है सौगतजी तपाईँको लागि म दोस्रो प्रश्न राखिहाल्छु पृथ्वीको जुम्लेह ग्रह भनेर कुन ग्रहलाई चिन्नुहुन्छ पृथ्वीको जुम्लेह ग्रह भनेर कुन ग्रहलाई चिन्नुहुन्छ अरुण वरुण भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लक गर्दैछौ सौगतजी अहिले भने हामी छुट्टिन्छौँ है ओहो यसको एन्सर चाहिँ शुक्र रहेको छ है हुन्छ अहिले भने हामी छुट्टिन्छौँ साथी हुनुहुन्थ्यो उदयपुरबाट सौगतजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुटिसक्नु भएको छ र फेरि पनि कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो
1: हेलो नमस्ते
0: नमस्कार हजुर को गर्दै हुनुहुन्छ कहाँबाट खोटाङबाट सन्देश राई बोल्दै हुनुहुन्छ हुन्छ सन्देश लिएको लागि म ढिला नगरिकन पहिलो प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नुहोला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ बुज कमिसन केसँग सम्बन्धित छ के भन्नुभयो बुझ सम्बन्धी भन्नुहुन्छ बुझ सम्बन्धी हुन्छ तपाईँको अन्सरलाई हामी लक गर्दैछौँ सन्देशी यसको चाहिँ बुझ नभएर चाहिँ प्रशासन सुधार सम्बन्धी रहेको छ है हुन्छ तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु हेमन्त ऋतु अन्तर्गत कुन कुन महिना पर्दछन्

0: त्यसमा भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामीलाई गर्दैछौ सन्देशजी त्यसमा भन्नुभएर चाहिँ मङ्सिर पोष रहेको छ है हुन्छ अहिले पनि हामी छुट्टिन्छौँ साथी हुनुहुन्थ्यो खुटाङको साथी सन्देशजी हुनुहुन्थ्यो उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ फेरि पनि अर्को साथ हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो
1: हजुर नमस्कार
0: नमस्कार हजुर को गर्दै हुनुहुन्छ कहाँबाट कटारीबाट प्रेम प्रसाद जी बोल्दै हुनुहुन्छ
1: हजुर
0: अनि प्रेमजी यो समयमा के गर्दै हुनुहुन्छ नि
1: म यस्तै बारीतिर यसो बन्दर रोङ्ने
0: हो कि काम ओहो ल ठिक छ प्रेमजी तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नुलाई नेपालको सबैभन्दा

0: पहले महिला न्यायाधीश को हुन्। नेपालको सबैभन्दा पहिलो महिला न्यायाधीश को हुन्।
1: न्यायाधीश
0: बिन्देश्वरी शाह भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामी लग गर्दैछौँ। बिन्देश्वरी शाह नभएर चाहिँ शारदा श्रेष्ठ रहेको छ है। हुन्छ, तपाईँको लागि दोस्रो प्रश्न राखिहाल्छु। दोस्रो प्रश्न यस्तो रहेको छ, विश्वमा सबैभन्दा धेरै प्रजातिका चरा पाइने देश कुन हो? भारत भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौँ। भारतमा गएर चाहिँ कोलम्बिया रहेको छ है। हुन्छ, अहिले भने छुट्टिन्छन् रेनजी। साथी हुनुहुन्थ्यो कटारीबाट प्रेम प्रसादजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको उत्तर मिलाउने प्रयासमा भए साथी छुटिसक्नु भएको छ। हिरा कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहाले को हुनुहुन्छ कहाँबाट? हेलो, गुड मर्निङ। हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? सलखुमबाट रिजी शेर्पा बोल्दै हुनुहुन्छ। हुन्छ रिजीजी, तपाईँको लागि ढिला नगरिकन पहिलो प्रश्न राखिहाल्छु, ध्यान दिएर सुन्नुहोलाई। नेपालका चार शहीद मध्ये प्रथम शहीद को हुन्? नेपालका चार शहीद मध्ये प्रथम शहीद को हुन्? पृथ्वीनारायण शाह भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तर हामी लग गर्दैछौ। पृथ्वीनारायण शाह नभएर चाहिँ शुक्रबार शास्त्री रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। कालसा विमानस्थल कुन जिल्लामा पर्छ? कालसा विमानस्थल कुन जिल्लामा पर्छ? काप्लेजुङ भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरमा हामीलाई गर्दैछन्। काप्लेजुङ नगर चाहिँ मुभी रहेको छ है। हुन्छ, अहिले पनि हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो सोलुखुम्बुबाट रिन्जी शेर्पा आजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रयासमा भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको पहिलो अनि छुट्टो विश्राम तर्फ मोरिने बेला भइसकेको छ। र अहिले भने चाहिँ हामी पहिलो अनि छुट्टो विश्राम तर्फ जानेछौँ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने माग पुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस्तो समय मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाइम 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन स्थिति तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुरेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल गरौं, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सानो सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा 37/17/83/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 0-38-52-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: right to your heart. Zulu FM 101.2 MHz.
1: Lucky is sponsored by Versa Electronic and Service Center. Sulu dot kundu nere pani ka paas soleri sulu khubo. Lucky. कार्यक्रम लकी को यह बने पहिलानी छुट्ट विश्राम रहेको थियो पहिलानी छुट्ट विश्राम पनि बखर हामीले पार गरिरा भने फेरि पनि कार्यक्रम नै लेरा तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्याम 110.2 मेगाहर्जमा कार्यक्रम लकी नै सुन्दै हुनुहुन्छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा दुवा नगरीकन स्वागत गरिहाल कोही हुनुहुन्छ कहाँबाट हेलो
2: हजुर नमस्कार
1: नमस्कार हजुर को हुनुहुन्छ कहाँबाट
2: खोटाङ मायाबाट भरुन राई
1: खोटाङबाट भरुन राई बोल्दै हुनुहुन्छ
2: हजुर
1: अनि भरुनजी यो समयमा के गर्दै हुनुहुन्छ
2: रेडियो सुन्दै छु जाने
1: छु ओहो रेडियो सुन्दै हुनुहुन्छ भरुनजी हुन्छ भरुनजीको लागि म पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है सिलगढी कुन जिल्लाको सदरमुकाम हो सिलगढी कुन जिल्लाको सदरमुकाम हो
2: डोटी भन्छु
1: डोटी जिल्ला भन्नुहुन्छ हुन्छ तपाईँको उत्तर हामी लग गर्दैछौ बधाई छ बर्मनजी पहिलो प्रश्नको सही उत्तर मलाई सक्नु भएको छ म तपाईँको लागि दोस्रो प्रश्न पनि राखि नै हाल्छु ध्यान दिएर सुन्नुहोला है नेपालमा उप महानगरपालिका हुन कति जनसंख्या हुनुपर्छ पाँच लाख भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई नै लग गर्दैछन् धर्मनजी पाँच लाख नभएर चाहिँ दुई लाख रहेको छ है हुन्छ तपाईँको लागि म तेस्रो पनि प्रश्न पनि राखि नै हाल्छु तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ ब्याट लागू गर्ने पहिलो साग राष्ट्र कुन हो पाकिस्तान भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामीलाई गर्दैछन् बधाई छ भगवानजी तपाईँले लकी नम्बर प्राप्त गरिसक्नु भएको छ र अहिले भने चाहिँ हामी छुट्टिन्छौँ है भगवानजी साथी हुनुहुन्थ्यो खुटाङबाट भगवानजी हुनुहुन्थ्यो उहाँले पनि लकी नम्बर प्राप्त गर्न सफल भएर पनि साथी छुटिसक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरिहालेको हुनुहुन्छ कहाँबाट हेलो
3: नमस्कार
1: नमस्कार हजुर को गर्दै हुनुहुन्छ कहाँबाट उदयपुरबाट लक्ष्मी मिरिङजी हेर्दै हुनुहुन्छ अनि लक्ष्मीजी यो समयमा के गर्दै हुनुहुन्छ स्कुल जाँदै हुनुहुन्छ ल ठिक छ लक्ष्मीजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ म तपाईँको लागि पहिलो प्रश्न राखि नै हाल्छु ध्यान दिएर सुन्नु होला है तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालमा रक्तदान गर्ने पहिलो व्यक्ति को हुन् नेपालमा रक्तदान गर्ने पहिलो व्यक्ति को हुन् प्रेम कर्मचारी भन्नुहुन्छ हुन्छ तपाईँको एन्सरलाई हामी लक गर्दैछौँ लक्ष्मीजी यसको सही उत्तर चाहिँ दयावीर सिंह कंसकर राखेको छ है हजुर दयावीर सिंह कंसकर राखेको छ म तपाईँको लागि दोस्रो प्रश्न पनि राखिहाल्छु तपाईँको लागि दोस्रो प्रश्न यस्तो रहेको छ विश्वमा सबैभन्दा धेरै हुन घर भएको देश कुन हो भारत भन्नुहुन्छ हुन्छ तपाईँको उत्तरलाई हामी लग गर्दैछौँ बधाई छ लक्ष्मीजी दोस्रो प्रश्नको सही उत्तर मिलाइसक्नु भएको छ म तपाईँको लागि तेस्रो प्रश्न पनि राखि नै हाल्छु तपाईको लागि तेस्रो प्रस्ताव यस्तो रहेको छ, विश्वको सबैभन्दा लामो नदी मल नदीको लम्बाई कति रहेको छ? यसको सही अंश रहेको छ 6,690 किलोमिटर रहेको छ है। हुन्छ लक्ष्मीजी, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो रिपोर्टको साथी लक्ष्मीजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राशिको विषयको सहित मिलाउने प्रश्न भने साथी छुट्याइ सक्नु भएको छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा दिन नगरीकन स्वागत गरौँ। होला कोही हुनुहुन्छ कहाँबाट? हेलो, गुड मर्निङ हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? सोलिफुलबाट प्रशान्त शेर्पा बोल्दै हुनुहुन्छ। हुन्छ, तपाईँको लागि म पहिलो प्रश्न राखिने हजुर, ध्यान दिएर सुन्नु होला है। प्रथम विश्व युद्ध कति दिन चलेको थियो? प्रथम विश्व युद्ध कति दिन चलेको थियो? 33 दिन भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरमा हामी लग गर्दैछौँ। कुसाङजी, 33 दिन नभएर चाहिँ यसको सही उत्तर चाहिँ 1,561 दिन रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिनै हाल्छु, ध्यान दिएर सुन्नुलाई। सबको स्थायी समितिमा को सदस्य रहन्छन्? ध्यान दिएर सुनेला, सबको स्थायी समितिमा को सदस्य रहन्छन्? हुन्छ रिम्पीजी, अहिले भने हामी छुट्टिन्छौँ। साथी हुनुहुन्थ्यो उसले खुलेबाट प्रशान्तजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले सोधेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुटिसक्नु भएको छ। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, स्वागत गरिहालौँ। को हुनुहुन्छ कहाँबाट? हेलो,
3: हेलो, नमस्ते।
1: नमस्कार हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? इन्सु राई खुटाङबाट बोल्दै हुनुहुन्छ। हुन्छ इन्सुजी, तपाईँको लागि जिल्ला नगरीमा पहिलो प्रश्न राखिने हजुर, ध्यान दिएर सुन्नुलाई। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सागको स्थायी समितिमा को सदस्य रहन्छन्? सागको स्थायी समितिमा को सदस्य रहन्छन्? साग हजुर,
3: सागको स्थायी प्रतिनिधिको को हुन्छ भन्ने
1: पास गर्नुहुन्छ। एनसीजी यसको सही अंश रहेको छ, तर राष्ट्र सचिव रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रस्ताव पनि राखिहाल्छु। नेपालमा कहिलेदेखि रोबोट कार्यक्रम सञ्चालन गरेको थियो? हजुर,
3: २०६३
1: भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरमा हामी लग गर्दैछौँ। एनसीजी, यसको सही अंशर चाहिँ विक्रम सम्वत 2076 बैशाख 28 गते रहेको छ है। हुन्छ, नमस्ते। साथी हुनुहुन्थ्यो खुटाङबाट एनसीजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेको प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुटिसक्नु भएको छ। र अब भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोरिने समय भने आइसकेको छ। र अहिले भने चाहिँ हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्रामतर्फ मोरिने सम्रा विश्राम पश्चात फेरि उपस्थित हुनेछौँ।
4: विवाहका लागि केटा र केटी दुवैको सहमति वा
5: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सँगै सम्झिनीको फोटो खिच्नु परेन?
5: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्। यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापनको
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला खाँदा निर्देश समर्थ छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, त्यो यसो नगर्नु हजुर।
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
10: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
1: का विशेषता
11: जापानीज उच्च प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज,
11: राम्रो रिसेल मूल्य,
1: टिकाऊ र भर पर्दो,
11: अफ रोड का लागि पनि उपयुक्त,
1: BS6 तथा नयाँ नयाँ दर्शन बजारमा लन्च भइरहेको,
11: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
11: ओखलढुङ्गा र खोटाङको डिक्चल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने,
1: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
11: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा 1 सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
11: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिश्रम नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842803000।

0: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट चल्किन्छ दुधकोशी, तिमीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज।
1: धर्म रीति रिवाज र संस्कृति सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो दूरदर्शन 101.2 मेगाहर्ट्ज।
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्डु नगरपालिका पास सल्लेरी सोलु खुम्बु।
3: कार्यक्रम लक्ष्यको यो भने दोस्रो नै अन्तिम विश्राम रहेको थियो। दोस्रो नै अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यस समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलाफेमा कार्यक्रम लक्कीलाई सुन्दै हुनुहुन्छ। कोही साथी आइसक्नु भएको छ टेलिफोन लाइनमा, ढिला नगरीकन स्वागत गरी हालै को हुनुहुन्छ कहाँबाट? हेलो
4: हेलो दिदी नमस्ते।
3: नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट?
4: म खोटाङको पारोबारबाट राइटिङ सफलता।
3: खोटाङबाट को बोल्नु भयो?
4: राइटिङ सफलता
3: दिदीका सन्चा भन्नुभयो।
4: हजुर,
3: दिदीकाजी के गर्दै हुनुहुन्छ त यो समयमा? ल ठिक छ दिदीकाजी, तपाईँको लागि म पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, निजी क्रान्तिको शुरूआत रुसको कुन शहरबाट भएको हो? पाँच भन्नुहुन्छ, यसको सही आन्सर रहेको छ पेट्रोघाट रहेको छ है। हुन्छ, तपाईँको लागि म दोस्रो प्रश्न पनि राखिहाल्छु। महात्मा गान्धीले चर्खा आन्दोलन कहिले शुरू गरेका थिए?
4: यो 1920
3: भन्नुहुन्छ। हुन्छ, तपाईँको आन्सर हामी लक गर्दैछौँ। दिदीकाजी बधाई छ, तपाईँले दोस्रो प्रश्नको सहायता मिलाउनु भएको छ। म तपाईँको लागि तेस्रो प्रश्न पनि राखिहाल्छु, ध्यान दिएर सुन्नुलाई। तपाईँको लागि पहिलो नभएर चाहिँ दोस्रो प्रश्न यस्तो रहेको छ, प्रथम विश्वयुद्ध हुँदा अमेरिकाको राष्ट्रपति को थिए? वाशिङटन भन्नुहुन्छ। हुन्छ, तपाईँको उत्तरलाई हामीले लक गर्दैछौँ। यसको सही आन्सर चाहिँ विद्र दिन्छन् रहेको छ है। साथी हुनुहुन्थ्यो खोटाङबाट दिदीकाजी हुनुहुन्थ्यो, उहाँले पनि हामीले राखेका प्रश्नको सही उत्तर मिलाउने प्रश्न भने साथी छुट्टी सक्नु भएको छ र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा, ढिला नगरीकन स्वागत गरिहाले को हुनुहुन्छ कहाँबाट? हेलो
5: नमस्कार।
3: हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट? खोटाङबाट विराज कार्की बोल्दै हुनुहुन्छ। कार्यक्रममा सहभागिता जनाउनु भएको छ। म तपाईँको लागि पहिलो प्रश्न राखि नै हाल्छु, ध्यान दिएर सुन्नलाई। बोस्टन टी पार्टी कुन क्रान्तिसँग सम्बन्धित छ? बोस्टन टी पार्टी कुन क्रान्तिसँग सम्बन्धित छ? पाँच भन्नुहुन्छ। यसको सही आन्सर रहेको छ अमेरिकी स्वतन्त्र संग्राम रहेको छ है। साथी छुट्टी सक्नु भएको छ र अब भनेपछि हामी कार्यक्रमबाट बिदा लिने समय पनि आइ नै सकेको छ र यतिसम्म हाम्रो कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता जनाउनुभयो त्यसै गरी कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो तपाईँ तमाम श्रोतालाई पृष्ठमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो सेवदानी मगर सिंहसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ प्राविधिकमा हुनुहुन्छ सरस्वतीजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ आजको कार्यक्रममा लक्कीको बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमेश पनि बिदा हुन चाहन्छु नमस्कार
2: लक्की स्पोन्सर्ड बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोनु दुध कुण्डी नगरपालिका पाँच सल्लेरी सोनु खुबुर
5: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विनिभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखे प्राविको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाणपत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन

0: बाबा म आज स्कूल जाने मन छैन आज जाने नि है
1: नो किन के सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले सुत्नुहुन्छ
1: कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना कुनै क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 सम्बन्ध साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदा
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यस्तो नगरौँ न हजुर
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
9: और प्रिंट म्यूजिकर को रकम भवारी साधन को नंबर एक संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेन का लगी संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर करना अघि सवारी कर तथा वस्तु एकिन करना तथा कर बुझाए पी प्राप्त होने बीमा आपने बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
10: एउटा आज मेरो जन्मदिन हो याद त छ नि
11: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
10: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
11: ल अब आँखा खोला त
10: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू
12: कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साथमा
2: न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका 5 सोलु कुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा समय 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। पत्रकार किशोर श्रेष्ठलाई छिनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रोट निवेदन दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रोट दर्ता गर्दै उहाँलाई बिना आधार कारण पक्राउ गरिएकाले तत्काल छिनामुक्त गर्न माग गर्नु भएको हो। व्यक्ति गोपनीयता हनहन सम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौँले 3 दिनमा थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीले जुन आस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जुआरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पोजी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो। प्रहरी जुन आस्था साप्ताहिक तथा जुन आस्था डटकमले ललितपुर झम्सी खेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्युटर लगायत केही कागजात समेत नियन्त्रणमा लिएको छ। श्रेष्ठको पक्राउ प्रति पत्रकार तथा संसार सम्बन्ध संघ संस्थाले विरोध जनाएका छन्। समाचारको विषयमा सहमति भए प्रेस काउन्सिल वा प्रचलित कानूनी प्रक्रिया मार्फत समाधान खोजिनुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाईको माग गरिएको छ। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजर मियाले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो पेश गर्नुभएको राजीनामामा स्वीकृत गर्दै उहाँले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभयो। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दुर्गराज भट्टले विज्ञप्ति मार्फत मुख्यमन्त्री शाह संविधानको धारा 169 धारा 1 खण्ड क बमोजिम पदबाट दिनुभएको राजीनामामा हिजोदेखि लागू हुने गरी स्वीकृत भएको जानकारी दिँदै नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान गरिएको बताउनु भएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा आरी घट्टे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिमको कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी भेगमा मुसलधारे पानी पर्ने सम्भावना छ। भरे राति पनि बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा मुसलधारे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती स्याङ्जा लमजुङ कास्की र सिन्धुपाल्चोक गोर्खा बागलुङ बाँके बर्दिया प्युठान मग्दी सुर्खे तनहु लगायतका जिल्लाहरूमा ठूलो पानी परेको थियो। अब देश बाहिरका समाचार। इरानले हर्मुज जलमार्गमा भएको तेल्ची वावेटका कारण आफ्नो दक्षिणी कोइसम टापुको तटीय तथा समुद्री क्षेत्रमा वातावरण नै क्षति पुगेको भन्दै जिम्मेवार पक्षसँग क्षतिपूर्ति माग गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले तेलको ब्यागको खाडी र ओमान सागरको पानी दूषित भएको र प्रारम्भिक प्रमाणको विदेशी ठूलो इन्धन वाहक जहाजबाट चुवावट भएको देखाएको बताउनु भएको छ। अन्तिममा खेल समाचार। एभरेस्ट महिला भलिबल लीग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ। यो सँगै लीगमा टोलीको संख्या 7 पुगेको छ। पहिलो संस्करणमा चितवन गण्डकी कर्णाली काठमाडौँ ललितपुर र मधे सहभागी थिए। फाइनलमा ललितपुरलाई 3-2 सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा solwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् तपाईलाई सुरु हालसाल सकियो। अपरान्ह 4 बजेको सुरु हालसालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ
सांसद बने हुए हैं जिनका कि सुनवाई फैन सुन रही है।

Yeti carpet. Carpet को शीर्षा

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: स्तरीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अपले खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सत्तर विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सत्तर सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी विभूतको प्रतिनिधि हुनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

Thank you.

0: 88 শূন্য 2 22 98 42 80 00 आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्बन्ध छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 चलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 34 13।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सनेरी सोलुखुम्बु।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार।

0: मम्मा मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ यी मासले भन्दान बनायो यो रोग पनि केटी हो केटी खै यो एकबारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ र नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ सोमबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुनु बहिनी सुरु दुखुमा नगरपालिका ओडा नम्बर 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङ का सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 कल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु धुपकुण्ड नगरपालिका 5 कल्लेरी सुनुखुम्बु
5: ए दाई राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जानु मेरो साथी
6: म पनि राईको साधा स्टोरसम्म नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 98 43 90 89 80 09 राईको साधा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुखुमा नगरपालिका 5 कल्लेरी सोलुखुम्बु
8: जन्मदाता दिनुहोस् त
9: जन्मदाता गरेको छैन नि म्याडम
8: जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
9: मलाई त थाहा थिएन
8: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: यौनिक हिंसाबाट बचाउ र बचाउ। यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी व्यवहार, अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
7: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
8: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समय नै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
9: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
10: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
11: समय नै महसुल गर, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा भूमिहितमा सारी सन्देश।

0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलुखुम्बु
2: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुनाथन सुनाथनमा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा ग्रहण महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नदिई आफ्नो सेवामा हार्दिक अपील गर्दछु। सेवा प्राप्तिमा कुनै गुनासो नहुँदा राष्ट्रसुनी अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सकिनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: कार्यालय को जनहित में जारी संदेश स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सबैको सरकार आजका बाल बालिका भूमिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आर्थिक वर्ष 2084/84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दुकले स्थानीय तहर प्रभुत्व कार्यालयबाट आर्थिक वर्ष 2084/85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2000 भएको साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभएको चैत्र त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपस्वी नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पेशेका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुन सोलुखुम्बु। आज भोलि मेरो सामानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइ दिनु पर्यो यो त माघौँछ कलकत्तामा बेच्ने जस्तै लक्षिन्छ त कोटेसी माघौँछ त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि मैले भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
0: मानिसमा लस सृजना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जुडहितमा जारी सक्नुहोस् नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रहित महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मृत्युको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो हालिमा राजनीति अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: तिमीले बैसाजन लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सारण चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँडै केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुङ चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। नाइसी सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारी

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको दशमत सुनसाथ पोल्टारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंक 9853055768।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं, नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बेद विषोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं, बालबालिकाको संगतमा ध्यान दिउँ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ, बालबालिकासँग नियमित संवाद गर्ने गरौं, बालबालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सन्दर्भको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा संचालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005556, 9841285443 र 9842487755। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्बन्ध छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ।

0: प्रोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: संचय सोनी एफएम स्टूडियो टाइम टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोनू दुपु नगर पालिका पांच सोलू खुम्बू
2: स्वागत सबैभन्दा पहिले मुख्य मुख्य खबर बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो आज बयाली जिल्लामा बाढ़ेको जोखिम साना नदीमा आकस्मिक बहा पर्न सक्ने कांग्रेस संस्थापनी दर समूहको राष्ट्रिय भेला शुरू हुँदै युवा प्रमुख अतिथिका रूपमा सहभागी हुने हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको नेपाल खबरमा अब पूरा खबर बाजुराको त्रिवेणी नगरपालिका नौ तामसुमा पहिरोमा परि बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका नौ कि 20 वर्षीय प्रतीक्षा थापा रहेको र पहिरोमा परेर स्थानीय धर्म थापा र धौली देवी रावल घाइते भएका प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर साईका अनुसार थापाको बायाँ खुट्टा र शरीरमा तथा रावलको टाउको खुट्टा र शरीरमा चोट छ घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको प्रहरीले जनाएको छ प्रहरीले पहिरोमा पुगेर थापाकी छोरी प्रतीक्षा बेपत्ता भएको अनुमान गरिएको छ उनको खोजी गर्न परिनायक उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली खटिएको छ यता रोल्पाको थदाङ गाउँपालिका पाँच उवा कोटलबारा गाउँमा अस्ति बुधबार रातिको पहिरोमा परेर बेपत्ता 3 जनाको खोजी भइरहेको छ यसैबीच मोदी खोलाको बीचमा रहेको कास्कीको अन्नपूर्ण माता मन्दिरमा फँसेका 3 जनाको सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले सकुशल उद्धार गरेको छ अन्नपूर्ण गाउँपालिका वडा नम्बर 5 र 6 को सिमानामा पर्ने मन्दिरमा रहेका 1 जना पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरिएको हो लगातारको वर्षाका कारण त्यो खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने 2 वटा फलामको पुल बगाउनका साथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरू मन्दिरमा अलपत्र परेका थिए बाढ़ी पूर्वानुमान महाशाखाले आज साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भन्दै बयाली जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ महाशाखाका अनुसार कोशी नारायणी कर्णाली महाकाली कन्काई कमला बागमती र सहायक नदीहरूमा बहाव बढ़ने पूर्वानुमान छ महाशाखाका अनुसार ताप्लेजुङ शंखा सभा सोलुखुम्बु दोलखा रामेछाप काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक काठमाडौँ भक्तपुर ललितपुर मकवानपुर चितवनमा बाढ़ीको जोखिम रहेको छ त्यसै गरी नवलपरासी पूर्व नवलपरासी पश्चिम रूपन्देही पाल्पा तोलहुङ स्याङ्जा लमजुङ कास्की पर्वत म्याग्दी रोल्पा सल्यान रूकुम पश्चिम जागरकोट सुर्खेत दैलेखमा समेत बाढ़ीको जोखिम छ त्यस्तै उता अछाम कालीगोज बाजुरा हुम्ला बझाङ दार्चुला बौतरी डोटी डलौदुरा बाँके बर्दिया कैलाली कञ्चनपुरमा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ नेपाल कंग्रेसको संस्थापन इतर समूहले आज काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेको छ पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति आन्तरिक विवाद संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनैतिक कार्यदिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएकोमा पूर्व सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ सुकेधाराको मिराकल पार्टी प्यालेसमा अहिले केही बेरमा भेला शुरू हुने र देउबा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछ भेला 3 दिनसम्म चल्नेछ यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ विशेष गरी संस्थापन इतर समूहले पूर्व सभापति देउबालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद सहमति र पुनः एकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ देउवा लामो समयको स्वास्थ्य दुरारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका खगराज भट्ट नियुक्त हुनुभएको छ भट्टलाई प्रदेश प्रमुख नजीर मियाले मुख्यमन्त्रीमा केही बेर अघि नियुक्त गर्नुभएको हो भट्टले आजै बिहान मात्रै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत गर्नुभएको थियो हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरैले घटेको छ सुनको भाव 4,600 र चाँदीको भाव 90 रूपियाँ नेवरामा लागेको छ सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ हिजो सुन 3,06,200 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रुपियाँले घटेको छ। चाँदी 4,660 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रुपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश, 753 पालिकाको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुने लगायतका खबर बाँकी नै छन्, सुन्ने गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्जवल रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला शुरू हुँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू पत्रकार किशोर श्रेष्ठलाई आउँदो सोमबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बन्दी प्रत्यक्षीकरणको रूपमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको दुईवटा ल्यापटप र जम्मा 8 साथीको कार्यालयबाट लगाएका 6 सीपीयू पनि अदालतमा ल्याउन आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँका श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि अदालतमा उपस्थित गराउन आदेश भएको हो। हिजो जिल्ला अदालत काठमाडौँले श्रेष्ठमाथि अनुसन्धान गर्न 3 हिरासतमा राख्न निर्णय दिएको थियो। व्यक्तिगत गोपनीयता सम्बन्धी कसुर गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अस्ति बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या चुनौती र अनुकूलनका विषयमा साझा धारणा बनाउन मुस्ताङको घरपुझाङ गाउँपालिकाले देशभरका 753 पालिकाको सहभागितामा जलवायु सम्मेलन आयोजना गर्ने भएको छ। सम्मेलन आउँदो भदौ 30 र 31 गते मुस्ताङ सदरमुकाम जोमसोममा आयोजना हुने गाउँपालिकाले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले पहिलो पटक ऐतिहासिक रूपमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। अब विदेशको खबर। जलवायु प्रणाली एल निनोको प्रभाव यस वर्ष झनै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एल निनो मध्य एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको केही एक महिनापछि अर्थात सेप्टेम्बरदेखि एल निनो अझ तीव्र बन्न सक्ने र यो 2015 र 2016 देखिएको शक्तिशाली एल निनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अमेरिकी वैज्ञानिकहरूले गरेको पछिल्लो प्रक्षेपण अनुसार सुपर एल निनो केवल मौसममा आउने परिवर्तन मात्र नभई यसले कृषि उत्पादन, ऊर्जा आपूर्ति, जलस्रोत, माछा पालन, यातायात, बन्दरगाह र अन्तर्राष्ट्रिय व्यापारसम्म प्रत्यक्ष प्रभाव पार्न सक्नेछ। यसले गर्दा दक्षिण अमेरिकाको अर्जेन्टिना, पाराग्वे, उरुग्वे र दक्षिण ब्राजिलमा सामान्य भन्दा बढ़ी वर्षा हुने सम्भावना रहेको रोइटर्सले जनाएको छ। यस वर्षको एल निनोले केवल एउटा मौसम घटना नभई विश्वव्यापी आर्थिक जोखिमको संकेतका रूपमा समेत हेरिन थालेको छ। एल निनो एक जलवायु प्रणाली हो जसमा मध्य तथा पूर्वी प्रशान्त महासागरको तापक्रम सामान्य भन्दा धेरै हुन्छ। अब खेल खबर। भूटानको महिला राष्ट्रिय लीगमा ट्रान्सपोर्ट युनाइटेडले युगेन एकाडेमीलाई 8-0 हराएको छ। ट्रान्सपोर्टको जीतमा सबै गोल नेपाली राष्ट्रिय महिला टोलीका 3 खेलाड़ीले गरेका छन्। जसकी रश्मि कुमारी घिसिङले 6, अनिता केसी र मीना देउबाले समान 1 गोल गरेका छन्। भूटानको चाङलिङथाङ रंगशालामा ट्रान्सपोर्टले शुरूदेखि दबाव बनाएको थियो। रश्मिले पहिलो हाफमै हिजो 5 गोल गरे। 90 मिनटमा पहिलो गोल गरेकी रश्मिले 15 दोस्रो र 18 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि रश्मिले 23-29 मिनटमा गोल गरेपछि ट्रान्सपोर्टले पहिलो हाफमा 5-0 अगाडि थियो। रश्मिले 46 मिनटमा 6 गोल गरिन्। त्यसपछि मिना र अनिता केसीले समान 1 गोल थपिएका थिइन्। रश्मि प्लेयर अफ दि म्याच समेत घोषित भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाजुरा पहिरोमा बेपत्ता र घाइतेको पहिचान खोल्यो। आज 42 जिल्लामा बाढ़ीको जोखिम स्थान र आकस्मिक बहाव बढ़न सक्ने। कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला शुरू हुँदै प्रमुख अतिथिका रूपमा देउबा सहभागी हुने। हप्ताको अन्तिम कारोबार दिन सुन चाँदीको भाव धेरैले घट्यो। सुन तोलाको 3,01,600 रूपियाँमा कारोबार। जलवायु प्रणाली एल निनोको प्रभाव चुनौतीपूर्ण बन्ने प्रक्षेपण। विश्वव्यापी आर्थिक जोखिमको चिन्ता र भूटानको महिला राष्ट्रिय लीगमा नेपाली खेलाड़ीको 6 गोल। नेपाल खबर सकियो। 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न

0: अच्छा दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुन बहिनी, सुन, दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुम्बा नगरपालिका वडा नम्बर पाँच, सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखुम्बा नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी
3: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको निम्ति भर्नाको लागि आवेदन फारम वितरण 1 गतेदेखि 3 गतेसम्म, परीक्षा 10 गते, नतिजा प्रकाशन 11 गते, भर्ना म्याथ 12 गतेदेखि 25 गतेसम्म, कक्षा सञ्चालन 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ 30 गतेसम्म। सब जानकारीका लागि 98 51 01 05 56, 98 41 28 44 47 र 98 42 84 87 75। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस
4: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

युक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय।

0: सवारी साधनको हिँडिलो 33 मिनटको सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था, रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय पुरा गर्दछ। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नागरिकहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चपुरम शाखा 98-92-97-91, 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुन्सो।

0: आजको हुनेर सुनामलाई के भएको छिटो गर्दैन अनि एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्दैन नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा देखिने जस्तो लक्षण छ त कतिसी लागौसो त भाइ के भएको तिमीलाई दाजु भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्नु मौका दिनु
2: बारिशमा लस सुजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मर्मसुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: यौन हिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र छिमेकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 春人生豊富サングローズも引いてください。バッティコタ
1: ハイキャルガラनेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख।

0: मानव देश विज्ञान तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सूचना सूचना सूचना
4: तोट देखिए
5: यदि तपाईको दशामा चेन्नसाप कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे बनेपा नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768।

विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, सूची तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को पढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851001056, 9841653537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गुन्द नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: मानव देश विघटनका ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् उसकरण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउँ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाउँ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गुण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आआफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: कान्छ ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
3: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
3: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुँदैछ
3: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
4: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
3: 9855017979
4: र 01592216 वेबसाइट www.obgi.com

0: सोलु दुधकुण्ड नगरपालिका उडानबर पाँच समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
1: हाम्रा सेवाहरू
0: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सुनि दुत्कुम्ब नगरपालिका उडानबल 5 पनेरी सोलुखुम्बु। ए बाबु लौ न, मेरो त हात खुट्टा अनुसार झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि टिकी हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986852, 98247718, 98443049696 र 98163314. अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

तेरा कति राम्रो जोडी छ हाम्रो।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु खुला नगरपालिका 5 सल्लेरी सोलुखु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: वन जंगल को सीमा घर आंगन पर निभाई, वारी पारी झाड़ी बूटी।

आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: सोलुकुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुकुम्बु बहुमुखी क्याम्पसमा 37/17/83 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम हुने मिति,
4: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि मात्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी।

0: मानव देश विक्री तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्न पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघ्न र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघ्न तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जनसन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, बिमारी लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, वासपन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: सोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Township. Sony FM. In studio time.
2: It's 2 PM. We support D-Budget.
3: I'm Jake Kusatma. New Star Digital Color Lab. Tathar Dwaramai Offset Press. Sony Dutku Madagar Palika Pass. Sony Kumbu.
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: ए बाबु अदेर सत्तास बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अधारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
10: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
11: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
11: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न
10: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
11: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
10: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुखज्यू
11: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
11: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
13: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
11: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
13: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
10: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
12: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: उनी साथी हेरौँ नै के खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ती आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लगिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: खै जन्मदाता दिनुहोस् त
5: जन्मदाता गरेको छैन नि म्याडम
4: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
5: मलाई त थाहा नै थिएन म्याडम
4: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: मरेँ के हो
9: हेर त रगतै रगत भयो छ्यामो त त्यस्तो हेर्न नि सक्दिन
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्रस बिच बाटो पो बाटो काटेको
9: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने कि बाँच्ने हो केही ठेगान छैन
8: जेब्राक्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त अब
9: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार

0: ਦਾੜਾ ਪਖਾ ਲਾ ਲੈ ਧੀਰੇ ਦੁਖ ਦਿਓ ਤਿਨ ਮਹਿਸਾ ਕਿ ਨਿਗ ਵਾਰੀ ਡਾਕਟਰ
1: ਅਨਿ ਕੀ ਖਾਨੂ ਭਾਇਕੋ ਥਿਓ ਰ ਅਬ ਆਤਿਨ ਪਰਦੈਨ ਉਪਚਾਰ ਹੁੰਛ
0: ਮਲਾ ਮਾਤਰ ਹੋਇਨ ਡਾਕਟਰ ਸਾਹਿਬ ਘਰ ਵਰੇ ਸਪੇ ਬਿਰਾਈ ਛਨ ਹੈ ਕੀ ਹੋ ਕਿ ਦਸਾ ਲਾਗੇ ਡਾਕਟਰ ਸਾਹਿਬ
1: ਝਾੜਾ ਪਖਾ ਲਾ ਦਸਾ ਹੋਇਨ ਯੋ ਤਾਂ ਫੋਰ ਕੋ ਕਾਰਨ ਹੁੰਛ ਘਰ ਵਰੀ ਪਰ ਸਫਾ ਰੱਖਨ ਪਰਛ ਚਾਫੀ ਗਏ ਪਛੀ ਤਥਾ ਬਾਹਰ ਫੇਰ ਕੰਮ ਕਰੇਰ ਆਏ ਪਛੀ ਸਦੈ ਖਾਨਾ ਖਾਨੂ ਅਗੀ ਸਾਬੁਨ ਪਾਣੀਲੇ ਹੱਥ ਨੀਚੀ ਨੀਚੀ ਧੋਨੇ र व्यक्तिगत साफ सफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
0: हजुर
1: तर तपाई र परिवारको सुरक्षाका लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
1: नेपाल सरकार विज्ञापन हो
3: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुँदैन सुनि नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: जेसुकै भन म छौन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: हो भ ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
2: नेपाल
1: सरकार विज्ञापन बोर्ड

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। नमस्कार सेनसेनेका दिदी।
2: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
0: हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी।
2: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन हो। ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार

0: धन्यवाद बसा आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं धनपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
7: औषधि हालेको
0: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै गोठ बिरुवामा बिस हाल्ने
7: एकैछिन त धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
7: विषादीले धेरै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
7: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
7: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन

0: रक्तपातका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख्य घाटेको क्यान्सर छ, बाँचेर पनि मैले तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नु हाम्रो मामाले भन्नुभएको उत्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनिङमा त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हाम्रो के दोष सर पक्रिनु भएको सर?
8: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
9: हामी त जन्तीको कता हो नि सर।
8: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
7: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
8: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
9: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
8: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
10: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

Star Colonia, Pakar Solamai, Offset Painting Face, Sumudut Kundunagar Palika Path, Solidi, Sulukumbu. Bigger Dikini, Grahakurko Biswas Hitti Aiku, New Star Colonia, Pakar Solamai, Offset Painting Face, Top Sivaharuka Satma, Sabai Sunga. हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो

Just stay.

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिए पो आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि त्यही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि है
1: सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी प्रश्न जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमुना श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुङ्गु
5: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार खोला खाँदै
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन
5: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार खोला खाँदै
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगराउनु हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
10: और प्रिंट म्यूजिकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो समूह एफएम 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग www.sunuafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको अपराह्न 4 बजे को सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकताका आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेता ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै वहाँले पार्टीलाई दलीय बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा वहाँले जोड़ दिनुभएको छ। शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र भेदताकी जगमा आउँदा भिन्न पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो। पार्टीका नेता कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिगत संस्था र सिद्धान्त प्रतिको निष्ठामाथि हुने बताउनुभयो। गएको वैशाख 4 गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अत्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछि परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा नहेर्न अनुरोध गर्नुभएको छ। सभामुख देव प्रसाद अर्यालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अगाडि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायीहरूले आज गरेको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाताको 59 वर्षीय साधारण सभालाई सम्बोधन गर्दै अर्यालले देशको पर्यटन उद्योगलाई पुनरुत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना रहेकोमा जोड़ दिनुभयो। विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास र बदलिँदो चाहना अनुरूप नेपालले आफूलाई पनि दरिलो रूपमा उतार्नुपर्ने चुनौती रहेको वहाँको भनाई छ। विगतमा भएका कमजोरीका कारण पर्यटकहरू अन्य गन्तव्यतर्फ मोडिएकोले गर्दै वहाँले पर्यटकको आगमन वृद्धि गर्न ट्राभल एजेन्टको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। पत्रकार किशोर श्रेष्ठलाई आउँदो सुन्दर अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालले कलिजालसको आज बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। श्रेष्ठको घरबाट प्रहरीले लिएर गएको 2 ल्यापटप र जुन आस्था साप्ताहिकको कार्यालयबाट लगेको 6 सिपी पनि अदालतमा ल्याउन अदालतले आदेश दिएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो बन्दी प्रत्यक्षीकरणको रूट बारे गर्ने भएको थियो। अब देश बाहिरका समाचार। जलवायु प्रणाली एलनिनोको प्रभाव यस वर्ष अझै चुनौतीपूर्ण बन्ने देखिएको छ। विशेष गरी ल्याटिन अमेरिका अहिलेसम्मकै शक्तिशाली एलनिनो मध्ये एकको सामना गर्दैछ। वैज्ञानिकहरूका अनुसार अबको 1 महिनापछि अर्थात सेप्टेम्बरपछि एलनिनो अझ तीव्र बन्न सक्ने र यो सन् 2015-16 देखिएको शक्तिशाली एलनिनो भन्दा पनि चुनौतीपूर्ण हुने देखिएको छ। अन्तिममा खेल समाचार। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामी छाने सहित 14 सदस्य टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सिंह, आशिष शेख, अर्जुन कुमार, रोहित पौडेल, देव खनाल, भूपेन्द्र सिंह, अरू सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, गोसन झा, सुर मल्ल, ललित राजवंशी, करण केशुर, हेमन्त धामी रहेका छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा सुलुवास्था newsyard@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुलुवास्थाल सकियो। साँझ 5 बजेको सुलुवास्थालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवास्थान सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: यौनहिंसाबाट बचाउ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा छिमेकी असन्तुष्ट साथीलाई परिचित नदेबाट यसबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: काठमाडौँ नै जानु पर्ने हो कि क्या धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिसुरीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमामा सबै थुक पाइन्छ त।
1: ए हो र दिदी,
0: कहाँ पाइन्छ?
1: म त खोज्दा खोज्दा थाकिसके हौ।
0: नसुनु बहिनी, सुनि दुखुमा नगरपालिका ओडानी पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने, त्यहाँ बिसुरीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुकुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरु सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु ढुकुण्ड नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु।
3: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर, सड़क सीमा अस्थायी एवं स्थायी संरचना निर्माण नगर, सड़क को नारी थल तथा पानी निकास बंद होने नगर, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्न गरौं, सड़कको तत्काल नजिकै मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय खेतको प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुँदा अझै भए बोबा आमा दुईजना नै सुकिदा।
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ, छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ, छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं, आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं, जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ, त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
6: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौ, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा वर्षस्व स्वच्छ ऊर्जाको स्रोत बनाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभार्थीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी हुनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि

0: सूत्र मार्फत जानकारी अनुसार सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारी को लागि सम्पर्क नम्बर पंजीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राय प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुन सोलुखुम्बु आज भोलि मेरो सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारे बिग्रिने जस्तो पो भइसक्यो मैमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कोलकातामा बस्ने जस्तो लक्ष्य त कोटेसी माघौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि मैले भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
0: बारिशमा लट सृजना गरी धुवेचोटी तुलाउने वस्तुवा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती वालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आइमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख शर्मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गराउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी समय सीमा निर्माण नगरौ, सड़कको नाली ठाउँ तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मधुकुमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: सवारी साधनको इन्जिन र तेजी श्रृङ्खलाहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
7: मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
5: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं।
7: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
5: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
7: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
5: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
7: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
5: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
7: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
5: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपाछ प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेखित स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भए
8: भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। केवल ग्राहकले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफूल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रू 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 0735 5711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 2400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: खट्टैमा बैसा जान लाग्यो जाँदैन बाँचेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9508-50-17-979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहन किच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ कोइताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852-55-78 अङ्कमा 9852-55-76

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुणहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्ण संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको भन्दा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने मे 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: भाँगा बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस् गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश। मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ, पिलासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भयो करार छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुरुवात समय 1.2 मेगाहर्ज देश का विभिन्न भाग www.sorwafm.com संसार भर एक साथ प्रसारण भइरहेको सांझ 5 बजे को सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कड़ा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र नित्यवय बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गर्नुका साथै यसको कार्यान्वयनमा समेत कड़ा नीति अपनाएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने कड़ा निर्देशन दिएको छ। पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिपाहीलाई सरकारी संयन्त्र भित्रै संस्थागत रूपमा सदुपयोग गराउन पनि सरकारले कडाई गरेको छ। सुदूरपश्चिम प्रदेशमा राज्य मन्त्री सहित एमालेका चारजना मन्त्रीले पनि शपथ लिएका छन्। आज दिउँसो प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनीहरूले शपथ लिएका हुन्। त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिनु भएको थियो। सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री, चक्रबहादुर मल्ल आर्थिक मामिला मन्त्री, दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र जानकी अर बम आर्थिक मामिला राज्य मन्त्रीको शपथ भएको छ। मुख्यमन्त्री नियुक्त भएका भट्ट नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश सभा संसदीय दलका नेता हुन। उनी नेकपा एमाले र नेकपा बीच भएको तीन बुधे सहमति अनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन्। सत्र वर्ष अघि नै मन्त्री परिषदले खोजीको निर्णय गरिसकेको विराटनगर जुटमिललाई औद्योगिक समुदायलाई बनाउनु पर्ने प्रस्ताव गरेको। विराटनगर जुटमिललाई सरकारले पुनः संचालनको तयारी गरेको छ। नेपाल सरकारले 2066 सालमा नै विराटनगर जुटमिललाई निकै रेशनमा लैजाने निर्णय गरेको थियो। निकै रेशनका लागि सरकारले कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत पत्रचार गरिसकेको अवस्थामा त्यही बीचका केही सरकारले यसलाई पुनः संचालन ल्याएर प्रयोग गर्ने भएको हो। बीच केही महिनामा चलेर 2072 सालदेखि पूर्ण रूपमा बन्द रहेको यो उद्योगलाई औद्योगिक समुदायका रूपमा विकास गर्नुपर्ने सिफारिश अर्थ मन्त्रालयले गरेको छ। अब देश बाहिरका समाचार। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो प्रत्यक्ष संसारकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रीले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरफोर्स काउन्सिल इन्टरनेशनलका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्री सहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्री सहित तेस्रो स्थानमा रहेका छन्। मलेसियामा हुने एसिसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्र क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संख्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामी छाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगिता 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। तालिका अनुसार नेपाली समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्ने भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385-2016 फोन वा सोलवा फ्यान मिडिया @gmail.com ईमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अहिलेलाई सुनुहाल्छ सकियो साँझ 7 बजे।
मात्रामा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै गर्नुहोला। नमस्कार।

0: के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुगामको धारो पनि सुक्थ्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

नेता सबै भिसिसक्यो आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेटकिँदा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शेरसा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उपलब्धता को मिलन क्षेत्र।
2: होंडा का विशेषता
3: जापानीज ऊर्जा प्रणाली उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
2: जुनसुकी मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
3: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
2: अनलाइन बाट बुकिंग गरी भुक्तान गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
3: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाई ओखलढुङ्गा।
2: सम्पर्क नम्बर 037590222 9852880222 र 9842808300।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मेरो त हात खुट्टा अरुणा झमझम गर्छ, तिनीहरूले हुँदान बनायो, युरोप पनि चुची हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिँडान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त। हामी सिधै सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 98434986952, 98424717, 98434386952। 9696 र 9816 3014 72। आन्जी औषधालय सोलुदुत कुण्डी नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
10: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
11: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
12: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: बाउ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: मलाई त थाहा थिएन नि
12: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भन्नु
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
15: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: जंगल को छेउमा घर आँगन।

0: साथी भाई बहनो नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: हिंसाबाट बचाउ र बचाउ, लम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लम्पनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार, अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: 신 육세호 참고로 모시도록 하이.
1: उपभोक्ता अधिकार को उत्तम रक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बे दूषित लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवा को मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरीद बिक्री गरौं वस्तु वा सेवा को प्रयोग कुनै हानि नुकसानी भए स्थानीय प्रशासन में उसुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगरौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: सिन्धी खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गातीको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म थप जानकारीको लागि 98-51-05-56 98-41-28-45-45 र 98-42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुको कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको

0: सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-130-34-2-3
1: सुलुखुबु आँखा उपचार केन्द्र सुलुखुबु नगरपालिका नम्बर 5 सनेरी सुलुखुबु
2: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
3: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
2: नसुने बहिनी सुनि दुपकुमा नगरपालिका ओडानीमा पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
3: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु गीतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु धुपकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु
4: सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरो सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगर सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधुमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश
7: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
7: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभ प्राप्त भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको

0: सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चकुरा शाखा 98 42 97 91 97 65 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
1: एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्ष्य छ त। लागौसो त भाइ के भएको तिमीलाई? दिदी भन त।
2: खै दिदी के भन्नु, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर, अनि सुधार्नु मौका दिनु।
0: बारिशमा लज सिर्जना गरी दुबसरी तुलाउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागु असर बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदनी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचाउ र बचाउ, यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातिबाट जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ।
1: जीवन रक्षा गर।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सडक प्रयोग गर्दा ध्यान दिउ, सडक सीमा अतिक्रमण नगरौं, सडक सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सडकको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सवारी साधनको इन्जिन र त्रिपुट श्रृंखलाको सम्बन्धी सूचना।
7: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
8: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछन्।
7: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
6: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं।
6: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ।
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
6: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ।
6: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ।
1: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: कर प्रिन्ट निजकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना।
7: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
7: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर विभूत भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साबिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सकल पेश गरिमा भने सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम्प गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ನಾಗರಿಕತೆಯ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ ಅದಳಿಸುವ ಗೃಹ ಮಹಾನುಭಾವರು ಲ್ಯಾಪ್ಟಾಪ್ ವ್ಯವಸ್ಥಾ ಕರಡಿಬಾಟ ಪ್ರಭಾವದ ಶಿವ ಪ್ರಾಪ್ತಿಗೆ ಸಹಜೀಕರಣಕ್ಕಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷೆ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷಬಾಟ ನಿಶುಲ್ಕ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಳ್ಳುವ ಸ್ಪಷ್ಟನೆ ಶಿವ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಹಾಯತಾ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ಲಕ್ಷ್ಮ ಅನುರೋಧನೆ ಶಿವ ಪ್ರಾಪ್ತಿಮ ಕೊಟ್ಟಿಗೆ ಪ್ರಲೋಭನ ನೀಡಿ ಆಸು ಶಿವಲೀನ ಹಾರ್ದಿಕ್ ಅಪೀಲ್ ಶಿವ ಪ್ರಾಪ್ತಿಮ ಕುರಿ ಗ್ರಾಸಿನ ರಾಷ್ಟ್ರೀಯ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರ ಕೃಷಿ ಸಂಪರ್ಕ ಲಾಭ ಸ್ಪಷ್ಟಪಡಿಸಿದ ಕೋಸಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಗಿರಾಸಂಗ आर्थिक वर्ष 2084-85 का प्रवेश पात्र संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आवेदन संबंध में कृषि प्रदेश योजना आयोग को सूचना
1: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना वन व्यवस्थापन कार्यवाही 2082 बंदुकिन स्थानीय तह प्रभुत्व कार्यालय आर्थिक वर्ष 2084-85 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग नीति 2082 साल चैत्र 9 गति आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख मासको घटना प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.in हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदलित गृह महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट नीतिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो होइन अधिकार कार्यालय प्रमुख शर्मा कृषि सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान
0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनुभयो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेस गर्नुपर्ने कागजातहरू रू 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्षिता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207111 वा सूचना अधिकारीको नम्बर 9852283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385340 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: छट्टै मायो वैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर पढेको हो भने म बताइदिन्न है
2: मेरो त नचाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान्छौ छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन छेउमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहु चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसाथ पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे कोनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98520 55 768 अङ्कमा 9852055 768

0: प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को गर्ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने मे 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विक्रम तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विक्रम र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विक्रम तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: का सबै को सरकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुणहितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड माथि पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुख।
2: City of Fame, the studio time.
3: It's 6 p.m. Saturday,
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुधको मटागर पालिका 5, सोलु खुम्बु।

0: wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: छात्रों से शायद मेरे पसंद प्राचन आवश्यक बना रहता है
4: अमेरिका र दक्षिण कोरिया बाट संयुक्त सैन्य अभ्यास को तैयारी उत्तर कोरिया द्वारा नया प्रतिरोध को चेतावनी
5: र एसीसी प्रीमियम कप खेलने नेपाली राष्ट्रीय क्रिकेट टोली को विदाई
6: एमबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईको सपना को घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़ सम्म को कर्जा सुविधा
6: घर तथा अपार्टमेंट खरीद घर निर्माण तथा मरमत संभार करना
7: 25 वर्ष सम्म को बचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: संपूर्ण शाखा बाट कर्जा प्रवाह
6: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुने छ
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान घर ले आना तो है ना सफाई पर भी भरने के साथ वो ऐसे बेचर को पानी लग सके कुछ बेचर appliances बेचर को पानी लगता
4: नेपाल दर्पणमा अब खबरको सिलसिला सुरुमा कांग्रेसको संस्थापन उत्तर समूहको अहिले चलिरहेको राष्ट्रिय भेलाबारेको खबर नेपाली कांग्रेसको संस्थापन उत्तर समूहको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ राष्ट्रिय भेला आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाको अध्यक्षतामा काठमाडौँको सुकेधारामा भेला आजदेखि सुरु भएको हो भेलामा गएको माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षीमा रहेका पूर्व सभापति शेरबहादुर देउवा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति रहेको छ भेलामा नेताहरूले बोल्ने क्रम अहिले पनि चलिरहेको छ निवर्तमान सभापति देउवाले पनि आजको भेलालाई सम्बोधन गर्नुहुने कार्यक्रम छ यसअघि भेलालाई सम्बोधन गर्दै नेता डाक्टर शशांक कोइरालाले पार्टीको आन्तरिक एकता बलियो बनाउनु पर्ने बताउनु भएको छ यसका लागि आफ्नो प्रमुख दायित्व रहेको उहाँको भनाइ छ सम्बोधनको क्रममा डाक्टर कोइरालाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवासँगका पुराना र ऐतिहासिक प्रसंगहरू समेत स्मरण गर्नुभयो त्यस क्रममा उहाँले बीपी कोइरालाले देउवालाई पश्चिमको राजकुमार भन्ने गरे

कांग्रेसको भविष्य सुनिश्चित गर्नमा जोड़ दिनुभयो। भोलि र पर्सी बन्द सत्र हुनेछ। पार्टीभित्रको पछिल्लो राजनैतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको अबको राजनैतिक दिशाबारे छलफल गर्ने उद्देश्यले भेला आयोजना गरिएको संस्थापन उत्तर समूहले जनाएको छ। कांग्रेसभित्र पछिल्लो समय देखिएको असहमति र नेतृत्व बीचको दूरीका बीच आयोजना भएको यो भेलालाई राजनैतिक रूपमा निकै चासोका साथ हेरिएको छ। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेफा ललितपुरमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो। उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ। पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतका बीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्दैमा उहाँको जोड़ छ। उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। कांग्रेसको राष्ट्रिय भेला पछाडि अब विपदजन्य घटनाको खबर। रोल्पाको फलदानमा घरमाथिबाट झरेको पहिरोले घर पुर्दा एक दम्पति सहित तीनजनाको ज्यान गएको छ। सुन सहरी गाउँपालिका दुई फलदानका 77 वर्षीय दुर्बहादुर घरती मगर, उहाँकी श्रीमती 68 वर्षीय शनी घरती मगर र उहाँहरूको घरमा सुत्न पुगेकी छिमेकी 70 वर्षीय लली घरती मगरको ज्यान गएको हो। भइराती घरमाथिबाट पहिरो झरेको थियो। आज बिहानमा

को जिला प्रधिकारले रोल्पाले जनाएको छ। यसअघि बुधवार बेलुका रोल्पाको थरान 5 कोटन 12मा पहिरोमा पनि 10 जनाको ज्यान गएको थियो। रुकुम पूर्वको मध्यपहाड़ी लोकमार्गमा रातमा गाड़ी चलाउन प्रशासनले रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका अनुसार मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सड़कको अवस्था पनि जोखिमपूर्ण रहेकोले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार रातमा गाड़ी चलाउन रोक लगाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमले निकालेको सूचना अनुसार आज बेलुका 7 बजेदेखि भोलि शनिबार बिहान 7 बजेसम्म मध्यपहाड़ी लोकमार्ग भएर चल्ने सबै प्रकारका गाड़ीलाई रोकिनेछ। प्रशासनले दिउँसोको समयमा पनि मौसमको पूर्वानुमान, वर्षाको अवस्था तथा सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ। कास्कीको नदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फँसेका पुजारी सहित 3 जनाको गोताखोरको सहयोगमा उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सीमानामा पर्ने मन्दिरमा रहेका पुजारी र 2 जना भक्तजनको सकुशल उद्धार गरेको हो। खोलामा आएको बाढ़ीले मन्दिरमा आवत जावत गर्ने पुल बगाएको र मन्दिरको आधा भागसम्म कटान गरेपछि उहाँहरू अलपत्र पर्नु भएको थियो। पोखराको चारामकोट बस्ने पर्ने ढकाल सरलाई घरबाट अन्नपूर्ण गाउँपालिका 8 बस्ने रेवन्त प्रसाद सिंह र भारत घर भएका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा गौरातीको बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। विशेष गरी एउटाको बिरेठाती क्षेत्र बाढ़ी र कटानबाट प्रभावित बनेको छ। कास्की प्रहरीका अनुसार नदी खोलामा आएको बाढ़ीले बिरेठातीबाट पर्यटकीय क्षेत्र घामरूप जाने सड़कका विभिन्न खण्ड बगाएको छ। बिरेठाती नजिकैको झण्डै 100 मिटर सड़क खण्ड नदी खोलाले कटान गरेपछि यातायात पूर्ण रूपमा ठप्प छ। पैदल यात्री समेत आवत जावत गर्ने अवस्था नरहेको प्रहरीको भनाइ छ। बाढ़ीले कास्की र पर्वतको सीमानामा पर्ने नदी खोलामा एउटा पुल र मन्दिर समेत बगाएको छ। पुल तथा सड़क सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्र आसपासको जनजीवन प्रभावित बनेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाड़ी क्षेत्रमा मनसून अलि बढ़ी सक्रिय भएसँगै पानी परिरहेको छ। आज दिउँसो बागमती र गण्डकी सहित पहाड़ी

0: 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। महाशाखा 15-14 नम्बरको बस दुर्घटनामा 3 नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले समेत उल्लेख गरेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन भन्ने बाँकी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र नीतिमय बनाउन विशेष जोर दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हिमराज अर्यालले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभयो। यो व्यवस्थाले वैदेशिक भ्रमणलाई व्यवस्थित पारदर्शी र नीतिमय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उहाँको भनाइ छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकाइलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन भ्रमण तालिम बैठक गोष्ठी सेमिनार कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान सीप अनुभव तथा असल अभ्यासले आफ्नै कार्यालयका अन्य कर्मचारी माझ पुर्याउन अनिवार्य गरिएको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्राचार गरिएको छ। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा वर्षभर सञ्चालन हुने खाद्य कम्पनीका सुपथ मूल्य पसल बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। प्याकिङ गरिदिउँ त सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध अवसरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0054-94-33-4095-55।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीए कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राष्ट्रीय इंजीनियरिंग कॉलेज घोराही दांग।
5: फोन नंबर 082-562-601, 98578-35990, 98578-35184। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिनजेल हामीले कांग्रेसको संस्थापनोत्तर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा शुरू। देउबाती नेतृत्वमा पार्टी अघि बढ्ने नेता शशांक कोइरालाको भनाई, सुदृढ एकता आवश्यक रहेकोमा संस्थापन पक्षका उपसभापति शर्माको जोर, रोल्पा कास्की लगायतका जिल्लामा बाढ़ी पहिरोबाट जनधनको क्षति, नेपाली तीर्थयात्री चढ़ेको बस भारतमा दुर्घटना, एक बालक सहित 3 ज्यान गयो, सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्व स्वीकृति अनिवार्य लगायतका खबर प्रस्तुत गरे। नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रिया अन्तर्गत सर्पदंश र रेबिज विरूद्धको खोप आएको छ। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टाचार्यले सर्पदंश र रेबिज विरूद्ध प्रयोग हुने प्राप्त भएको जानकारी दिनुभयो। उहाँका अनुसार सर्पदंश विरूद्धको 8,200 भायल र रेबिज विरूद्धको 17,600 भायल खोप काठमाडौँ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ। प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्र मार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। यही दिन अघिदेखि विशेष गरी रेबिज विरूद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो। गर्मी थप पर्न थालेसँगै मध्य प्रदेश लगायत विभिन्न ठाउँमा सर्पदंशका घटना पनि बढ़न थालेका छन्। अत्याधिक गर्मीका कारण रौतहट, बारा र पसा लगायतका जिल्लामा सर्पदंशका घटना बढ़ेका छन्। वीरगंजमा रहेको नारायणी अस्पतालका प्रवक्ता डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा दैनिक 10-15 जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन्। केही दिन अघिसम्म एन्टी स्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा 100 भाइल औषधि मौजदात रहेको अस्पतालले जनाएको छ। डाक्टर सिंहले सर्पदंशबाट जोगिन, राति सुत्दा झोल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागि तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ। मध्य प्रदेश सरकारले सर्पदंशलाई मनसून र गर्मीयाममा बढ़ी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दावी गरेको छ। मध्य प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 70 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले 900 भायल एन्टी स्नेक भेनम मौजदात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डाक्टर यादवले बताउनुभयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र सीमित नराखी वर्षभर सञ्चालन गर्ने नीति अनुसारेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसरमा हिजो सिंहदरबार परिसरभित्र नयाँ बिक्री कक्ष सञ्चालनमा ल्याउँदै देशभरि सुपथ मूल्य पसल कार्यक्रम शुरू गरियो। नयाँ बिक्री कक्ष सिंहदरबारभित्र उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको छ। कम्पनीका अनुसार देशका 44 जिल्लामा 193 बिक्री केन्द्रबाट उपभोक्तालाई सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ। वर्षमा दशैं तिहार र छठ जस्ता ठूला चाडपर्वलाई लक्षित गरी सीमित अवधिको लागि सञ्चालन हुने यस्ता पसल यस वर्ष भने झण्डै 1 महिना अघिदेखि नै शुरूआत गरिएको छ। कम्पनीले अब सुपथ मूल्य पसललाई स्थायी रूपमा वर्षभर सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। यसबाट उपभोक्ताले चाडपर्वको समयमा मात्र होइन वर्षभर नै चामल, दाल, चिनी, नुन, तेल लगायत दैनिक आवश्यक वस्तु सहुलियत मूल्यमा खरिद गर्न सक्नेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत गिरिराज लन्चाललाई हामीले सहुलियत पसलको दीर्घकालीन व्यवस्थापन कसरी हुन्छ भनेर सोधेका छौं।

देखिन्छ। यो समस्या उनी नदिनुको लागि चाहिँ यस वर्षदेखि अथवा केही नयाँ गरेका छन् कि खासै फरक छैन पहिलेका वर्षहरूको तुलनामा? गुणस्तरमा हामी धेरै

0: आफ्नो हाम्रो आउटलेटहरूमा आएर सेवा दिने वा बाहिरबाट दिने सबैको चाहिँ हामीले गरेको कार्यले चाहिँ उहाँले लाभ लिन सक्नुहुन्छ।
1: सानोबाट चाडपर्वको एउटा सुरु हुन्छ, यसलाई विशेष ध्यानमा

गिरी तब्दीली राजनुसार फेरि पनि खबरकै सिलसिला सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख नजर मियाली भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। यसअघि हिजो कमल बहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। 53 सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि 27 जना सांसदको आवश्यकता पर्छ। नेकपाका सभामुख र एकजना निलम्बन बाहेक 20 र नेकपा एमालेका 11 सांसद छन्। यसैबीच भट्टले दिउँसो पद तथा गोपनीयताको शपथ लिए लगत्तै एमालेबाट 3 मन्त्री र 1 राज्यमन्त्री नियुक्त हुनुभएको छ। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त भएका छैनन्। काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बरालाई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह पालिङले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभयो। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट तथा सिफारिश समितिले बराल सहित 3 जनाको नाममा प्रधानमन्त्री समक्ष सिफारिश गरेको थियो। बराल काठमाडौँ विश्व

0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

साथी पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो। यस्तै प्रहरीले पत्रकार श्रेष्ठको घर रजना आस्था साप्ताहिकको कार्यालयमा खानतलासी पनि गरेको थियो। सभामुख ध्रुव प्रसाद बरालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि अब वार्षिक 20-30 लाख पर्यटकको न्यून लक्ष्यमा मात्र सीमित नभई 1 करोड़ भित्र्याउने वृहत योजनाका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। नेपाल पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको 59 वार्षिक साधारण सभालाई सम्बोधन गर्दै बरालले देशको पर्यटन उद्योगलाई पुनः उत्थान मात्र नभई तीव्र गतिमा अघि बढ़ाउन ठूलो सपना र स्पष्ट योजना आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेलले नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स अहिले चरम ऋण राजनैतिक हस्तक्षेप र व्यतिथिमा पसेको उल्लेख गर्दै उहाँले यसको पुनर्संरचना आवश्यक भएको बताउनु भएको छ। काठमाडौँको भ्रिभुटि मण्डपमा आज चौथो दिन पनि नयाँमा अटो एक्सपो चलिरहेको छ। आज पनि एक्सपो अवलोकनमा दर्शकको भीड़ लागेको छ। गाड़ीको कुम्भ मेलाको रूपमा पनि रूपमा चर्चित नयाँमा मोबिलिटी एक्सपो 2026 गएको मंगलबारदेखि शुरू भएको हो। पछि आइतबारसम्म चल्ने एक्सपोमा 55 भन्दा बढ़ी ब्रान्डका गाड़ी राखिएका छन्। कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार निप्से परिसूचक सामान्य अंकले घटेको छ। निप्से परिसूचक आज 7.37 अंकले घटेर 2643.83 बिन्दुमा झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,403 किता सेयर 4,27,56,00,00 रूपियाँमा कारोबार भएको छ। सेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये 4 उपसमूहको शेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको शेयर बढ़यो भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर रह्यो। हिजो निप्से सूचक 8.81 अंक बढ़ेको थियो। त्यस्तै 3,72,00,00,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको थियो। काठमाडौँमा आजदेखि लोकल कन्फरेन्स अफ युथ सम्मेलन शुरू भएको छ। जलवायु कार्यमा युवाको सहभागिता बढ़ाउँदै नीति तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नारासहित शुरू भएको सम्मेलनले राज्यका विभिन्न संयन्त्रमा युवाको सहभागिता र निर्णय प्रक्रियामा उनीहरूको संलग्नता सुनिश्चित गर्न नीतिगत सुझाव तयार गर्नेछ। साथै स्थानीय जलवायु कार्यलाई राष्ट्रिय तथा विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र समेत तयार गरिने आयोजकले जनाएको छ। नेप्रिन्स युथ फर द क्लाइमेट एक्सनकी राष्ट्रिय संयोजक आकृति टोटेलले सम्मेलनबाट बाल बालिका तथा युवाको साझा धारणा समेटिएको घोषणा पत्र तयार गरिने बताउनुभयो। सम्मेलन पछिसम्म चल्नेछ। दर्पणमा अब विदेशको खबर। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले नयाँ प्रतिरोधको चेतावनी दिएको छ। आज सोमबारदेखि शुरू हुने 11 दिने उल्ची फ्रीडम सिल्ड अभ्यास अमेरिका र दक्षिण कोरियाले हरेक वर्ष गर्दै आएका सैन्य अभ्यास मध्येको एक हो। उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिका दक्षिण कोरियाको सैन्य अभ्यास युरोप मध्य पूर्व र विश्वका अन्य क्षेत्रमा सैन्य तथा राजनीतिक अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको समयमा हुन लागेको जनाएको छ। आणविक हतियार सम्पन्न उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्न दुवै देशका सेनालाई तयार पार्ने यो अभ्यासको मुख्य उद्देश्य रहेको समाचार संस्था एएफपीले जनाएको छ। तर उत्तर कोरियाले यस्ता अभ्यासलाई लामो समयदेखि विरूद्ध हुने आक्रमणको पूर्वाभ्यास भन्ने विरोध गर्दै आएको छ। रूस युक्रेन युद्धबाट उत्तर कोरियाली सेनाले हासिल गरेको आधुनिक युद्ध अनुभवलाई समेत ध्यानमा राखेर अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला पोमियोङले त्यसको जवाफमा नयाँ स्तरको प्रतिशोध अपनाउने चेतावनी दिएको हो। नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामिछाने सहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीप सँगै आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, बसीर अहमद, ईशान पाण्डे, भूषण झा, सेन मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन्। आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट पछि शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल भदौ 27 गते हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट। काँग्रेसको संस्थापन एउटा समूहको राष्ट्रिय भेला आजदेखि

0: बाटो काट्नु लाग्नु भएको उता जोजा बसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध। अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविस्तु सुरक्षा।
2: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
1: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक।

0: to your heart. Go to FM 101.2 MHz.
1: Ei, cambai, eu pare com o barco.

श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन तामाङ भाषामा कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: रोगादे रंगसी दन्दे बर्खर ज्ञानशिवन मोला मार्ग दर्शन गेदाङ रोगादे तिनी लु गेदाङ रङ्गिदा खरङ नम्जी सुदे चु गेदाङ ज्ञानसी रङ्गिदा टिकै खुल्दुले ताबा मुसम रङ्गिला पत्रला नुन्छे आश लसी बमुला रङ्गिला सल्ला कुइ खला कुइ खसिउला विवाह रङ्गिदा आनन्द जेन बमुला सुदे रङ्गिला प्रार्थना लदुब विषय दुगो मुला विषम रङ्गिसी कुइ खसिउको विवाह मन्ना जेन बमुला रङ्गिदा मन्ना चु गेदाङला ठेगाना चुरङ बमुला
1: कार्यक्रम मार्गदर्शन जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ नेपाल इमेल आईडी twrnepal@yahoo.com एसएमएस लागेरे 98473 35679 98473 35679
0: लसरोदुगु तिनी चुकेदाङ यासिङनी फेसी निबन्मला दोषी खबर चुनु दुरी रंगी लंगे रूप तबरी थला विवाह बाचो लवन नई चुगम फेसिनेला लसो फ्याफुल्ला

0: श्याम भाई त्यो पहाड़ी को बाटो बनाने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौं न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दीपा र रमितलाई पनि सँगै लिएर जाउ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्किएँ है
1: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब म त निस्किसक्नु हो अब यसो गरौँ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: साथी हेर नि के खतरो समाचार आइसक्यो अब चाहिँ
0: के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त
5: मिथ्या र भ्रामक सूचना हुनसक्छ
0: यसो नआथेन यसो त जल्दै लगिहाल्छ नि
5: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
7: खै जन्मदर्ता दिनुहोस् त
8: जन्मदर्ता गरेको छैन नि म्याडम
7: ल जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
8: मलाई त थाहा नै थिएन म्याडम
7: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओहो ला हेर त रगतै रगत भयो चाम त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बिच बाटोको बाटो काटेको
10: हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
10: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
9: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भयो नि डाक्टर
10: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
11: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
10: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा भनौँ होला जस्तो भएको छ डाक्टर साहब
10: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
11: हजुर
10: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
11: हवस् डाक्टर साहब हजुरले भने यसै गर्छु
12: नेपाल सरकार विज्ञापन
13: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 9851005 9841228445 र 9842847775 गीता घिमिरे क्याम्पस सोलुखुम्बु कानून क्याम्पस
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
9: डर लाग्नु निद्रा नलाग्नु
12: अनौठा विचार आउनु
9: निराशा बढ्नु खुसी नहुनु
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
9: छटपटी हुनु चिटचिट पसिना आउनु
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
12: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाउ
12: नेपाल सरकार विज्ञापन
10: यता नआउ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
14: 3 दिन भयो
10: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
14: केही हुनु
12: सुन न आउने हैन कि सफा गरे भइहाले नि
14: आ जेसुकै भन म छौँजेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
12: महिनावारी भएको बेला खान नदिनु भन्छ वा पूजा कोठामा जान नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
15: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
14: हो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं केही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
16: नेपाल सरकार विज्ञापन बोर्ड
9: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
17: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
9: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
17: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
9: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
17: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
9: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
17: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
18: नमस्कार सेनसेविका दिदी
19: नमस्कार नमस्कार
18: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
18: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरै प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौ रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: छात्र माथि कुटपिट घटनामा विद्यालय र शिक्षकद्वारा गल्ती स्वीकार। आपसी सहमतिमा विवाद सामने। सगरमाथामा एकै सिजनमा 8,50,000 मेगा किलो ऊर्जा बराबरको ग्यास उत्सर्जन।
1: खुम्बु पस्ताङलामु गाउँपालिकाद्वारा काठमाण्डुमा 4 दिने एकीकृत सेवा शिविर सञ्चालन हुने। पाकिस्तानको गोटभिटमा ज्यान गुमाएका आरोहीलाई पर्यटन मन्त्रीद्वारा श्रद्धांजलि। निम्स दाईको अन्त्येष्टि अगस्त 26।
0: खलढुङ्गा क्याम्पसमा एकल नृत्य प्रतियोगिता सम्पन्न। जिल्ला प्रहरी कार्यालय खोटाङमा 1 वर्षको अवधिमा 206 मुद्दा दर्ता। 84 फर्सोट।
1: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणका पूर्व स्वीकृति अनिवार्य। नयाँ मापदण्ड लागू। कांग्रेसका पूर्व सभापति देवाललाई पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न उपसभापति शर्माको आग्रह। काठमाण्डु विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बरार नियुक्त।
0: हर्मुजमा तेल्चो वावट पछि इरानले माग्यो क्षतिपूर्ति। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 377 जना अझै बेपत्ता।
1: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
2: ए बाबु, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ। पिनासले भन्दाम बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि बिमार नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, बरु सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 98434986852, 98244417 18, 98443049696 र 98163014 72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। स्थानीय खबर। जिल्लाको महाकुलुङ गाउँपालिका 2 स्थित श्री पेलमाङ आधारभूत विद्यालयमा कक्षा 5 मा अध्ययनरत एक छात्रामाथि शिक्षकबाट भएको कुटपिटको घटनालाई विद्यालय प्रशासन, फेडरल पक्ष र स्थानीय कारोबारवाला निकाय बीचको औपचारिक छलफलपछि आपसी सहमति भए सुल्झाइएको छ। विद्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत साउन 25 गते सोमबार नियमित पठन पाठन तथा शिक्षण सिकाइका क्रममा दोहोरो कुराकानी हुँदा शिक्षकद्वारा कारवाही गर्दा ती छात्रको जीव शरीरमा निन्दान देखिएको थियो। घटनाबारे जानकारी पाउन साथ विद्यालय समय सकिएपछि विद्यालय प्रशासन छात्राको घरमै पुगेर अवस्था बुझेको थियो। घरमा रहनुभएकी आमा र वैदेशिक रोजगारमा रहनुभएका बुबासँग छलफल गर्दै घटनामा सम्बन्ध शिक्षक एवं विद्यालयको तर्फबाट भएको कमी कमजोरी र गल्ती स्वीकार गरी माफी मागिएको थियो। अभिभावक र विद्यार्थीले पहिलो पटकका लागि माफी दिएपछि अनौपचारिक सहमति भई छात्र नियमित रूपमा विद्यालय आउन थालेका थिए। तर घटना भएको करिब 24 घण्टापछि साउन 26 गते मंगलबार राति 9 बजे जीवन नामको फेसबुक आईडीबाट उक्त घटनालाई सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो। साउन 27 गते बुधबार बिहान 8:30 बजेतिर पोस्टबारे थाहा पाएपछि विद्यालयले पोस्टकर्तालाई सम्पर्क गरी परिवारसँग छलफल गरी माफी समेत मागिसकिएको जानकारी गराइएको थियो। त्यस क्रममा पोस्टकर्ताले आफू हालै इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको र बेलुका पहुँचमा पुगेपछि पोस्ट हटाउने बताएका थिए। तथापि पोस्ट नहटाएपछि साउन 28 गते बिहिबार विद्यालयको पुनः फोन मार्फत छात्रका परिवारसँग कुराकानी गरेको थियो। छलफलमा परिवारका तर्फबाट मानव हो, कसैबाट कहिले काहीँ गल्ती हुन सक्छ, त्यसलाई माफी दिनुपर्छ, तर गल्ती दोहोरिनु हुँदैन भन्दै पोस्ट हटाइदिन आग्रह गरिएको प्रतिक्रिया प्राप्त भएको थियो। त्यसको केही समयमै पोस्टकर्ताले पुनः पोस्ट रिपोस्ट गरिएको र विभिन्न फेसबुक पेजहरूमा उत्तेजित बनाउने प्रयास गरी घटनालाई उत्तेजित बनाउने प्रयास गरेकोमा विद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा भइरहेको क्रियाकलापप्रति सरकारवालाहरूको चासो र घटनाको यथार्थ वस्तुस्थिति स्पष्ट पार्न साउन 29 गते विद्यालयमा वृहत औपचारिक छलफल आयोजना गरिएको थियो। विद्यालय प्रशासन, सम्बन्धित शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, पीड़ित विद्यार्थी परिवारका सदस्य तथा महाकुलुङ गाउँपालिका शिक्षा शाखा प्रमुखको उपस्थितिमा भएको उक्त बैठकमा समीक्षा गरिएको थियो। छलफलका क्रममा विद्यालय तथा सम्बन्धित शिक्षकको तर्फबाट भएको गल्ती पूरा महसुस गरी स्वीकार गर्दै माफी मागिएको र परिवारका तर्फबाट पनि माफी दिने सहमति भएकाले विवाद पूर्ण रूपमा साम्य भएको छ। घटनाका सम्बन्धमा सम्पूर्ण सरकारवाला निकाय, अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई स्पष्ट जानकारी दिनका लागि साउन 29 गते विद्यालयका प्रधानाध्यापक परम भोज राई, शिक्षक अभिभावक संघका अध्यक्ष चम्पा देवीकर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अश्वन राईको संयुक्त हस्ताक्षरमा आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको छ।
5: सन् 2023 करिब 50 दिन अर्थात सगरमाथा आदर शिविरमा अर्भुनका एउटा सिजनमा भएको मानवीय गतिविधिबाट मात्रै करिब 8,49,174 मेगाजुल ऊर्जा बराबरको ग्यास उत्सर्जन भएको एक अध्ययनले देखाएको छ। हिमाली क्षेत्रमा मानिसको बाक्लो उपस्थिति र गतिविधिले वातावरणमा तीव्र नकारात्मक प्रभाव पारिरहेको भन्दै उक्त अध्ययनले गम्भीर चिन्ता व्यक्त गरेको छ। इन्फेक्ट्स अफ ह्युमन एक्टिभिटी अन खुम्बु ग्लेसियर टुवर्ड्स अ सस्टेनेबल एभरेस्ट बेस क्याम्प शीर्षकको अध्ययन अनुसार सन् 2023 सगरमाथा आदर शिविरबाट 60,000 केजी फोहोर व्यवस्थापन गरेको थियो। सोही सिजनमा 824 एलपीजी ग्यास सिलिण्डर, 18,935 लिटर मट्टीतेल र 5,130 लिटर पेट्रोल खपत भएको थियो। इन्धनको यो खपतबाट निस्कने ताप ऊर्जाले मात्रै करिब 2,338 टन हिउँ पोख्न नसक्ने अध्ययनको अनुमान गरिएको छ। सोही वर्ष आदर शिविरमा करिब 31,010 लिटर पिसाब जम्मा हुने गर्छ। अध्ययन अनुसार एउटा सिजनमा मानिसको पिसाबको तापक्रम र मात्राका कारण मात्र सिजनमा 54 टन हिउँ पक्रिने गर्छ। समग्रमा मानवीय गतिविधिबाट गरेर एकै सिजनमा करिब 2,500 टन हिउँ पक्रिन अध्ययन निष्कर्ष रहेको छ। अध्ययनका मुख्य लेखक किमदाल गौतम रहेका छन्। सहलेखक तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका सह प्राध्यापक डाक्टर सुधीर ठकुरीका अनुसार पछिल्ला केही दशक यता मानवीय क्रियाकलापको खुम्बु हिम नदी पगाल्न प्रत्यक्ष मदत गरिरहेका छन्। खाना पकाउन प्रयोग हुने ग्यास मट्टीतेल तथा कोठा तताउन र बत्ती बाल्दा प्रयोग हुने ऊर्जाको केही हिस्सा वातावरणमा मिसिन्छ। त्यो ऊर्जा वायुमण्डलमा विलीन भए पनि हिमाली वातावरण पुग्दा त्यसले यो पगाल्न बल पुर्याउँछ। सह प्राध्यापक ठकुरले भन्नुभएको छ, सन् 1991 2023 मानवीय गतिविधिलाई विश्लेषण गरेको उक्त अध्ययनले आदर्श शिविर क्षेत्रमा वार्षिक 0.28 डिग्री सेल्सियसका आधारले तापक्रम बढ़िरहेको जनाएको छ। यो वृद्धि दर खुम्बु पसाङ लामो नदीको आसपासको क्षेत्रमा तुलना झण्डै दुब्बर र आदर्श सुबिरको उत्तरतर्फको भग्नावशेष युक्त क्षेत्रभन्दा 15% बढ़ी रहेको छ। अध्ययन अनुसार सन् 1984 देखि 2015 सम्मको अवधिमा यस क्षेत्रमा करिब 31.3 मिटर बरफको बाक्लो पना घटिसकेको छ। यही क्रम निरन्तर रहे सन् 2100 सम्म 41% बरफ हराउने प्रक्षेपण गरेको छ। त्यसैले हिमाल आरोहणलाई व्यवस्थित गर्दै हिमाली पारिस्थितिक प्रणालीलाई जोगाउनु पर्ने सुझाव दिएको छ। मानवीय गतिविधिलाई आदर्श हालको जोखिमयुक्त स्थानबाट अन्तरङ्ग सारेर सुरक्षित र स्थानीय समाधान खोज्नुपर्ने प्रस्ताव अध्ययनले गरेको छ। यसका लागि अध्ययनले दुईवटा विकल्प प्रस्तुत गरेको छ। हिमाल पर्यावरण जोगाउन आरोहणलाई व्यवस्थित बनाउनुपर्ने आवाज पर्वतारोहणले पनि उठाउँदै आएका छन्। नेपालका हिमालहरूमा सफाई अभियान सञ्चालन गर्दै आएका कृतिमानी आरोही निर्मल पूर्जाले पनि पटक पटक हिमालको पारिस्थितिक प्रणाली जोगाउन आग्रह गर्दै आएका थिए। सन् 1991 देखि सगरमाथा आरोहणका क्रममा सीवी फोहोर व्यवस्थापन गर्दै आएका संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिको तथ्याङ्क अनुसार यस वर्ष मात्रै 90,000 केजी भन्दा बढ़ी फोहोर जम्मा भएको छ। जसमध्ये आदर्श शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। खुम्बु क्षेत्रमा काम गर्दै आएका अर्को संस्था सगरमाथा नेक्स्टका अनुसार पर्यटकीय सिजनका व्यस्त दिनहरूमा दैनिक 790 किलो फोहोर संकलन हुने गर्छ। संस्थाले वार्षिक 200 टनसम्म फोहोर संकलन हुने दावी गरेको छ। वार्षिक 80,000 भन्दा बढ़ी पर्यटक तथा पर्वतारोही खुम्बु क्षेत्र पुग्ने गर्छन्। मानव शरीरको आफ्नै तापक्रमले सिधै हिउँ नपगाल्ने पनि आदर्श शिविरमा हुने मानिसहरूको ठूलो भीड़ उनीहरूको प्रयोग गर्ने इन्धन र गर्ने गतिविधिले भने पर्यावरण गम्भीर असर परिरहेको वैज्ञानिक आधारहरूले पुष्टि गरेका छन्। माउन्ट एभरेस्ट वायु ग्यास प्रोजेक्टले सगरमाथामा उत्सर्जन हुने फोहोरलाई चुनौतीपूर्ण वातावरणीय समस्याका रूपमा औलाउँदै यसको सही सम्बोधन नभए विकराल रूपमा लिने चेतावनी दिँदै आएको छ। परियोजनाले विशेष गरी मानव मलमूत्रको प्राविधिक समाधान खोज्ने प्रयास गरिरहेको छ।
0: खुम्बु पासु लामो गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकहरूका लागि एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको सांसुर गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आगामी भदौ 2 गतेदेखि भदौ 5 गतेसम्म काठमाडौँको चारभिले स्थित के टावरको अगाडि शिविर आयोजना गर्न लागि हो। 4 दिनसम्म चल्ने उक्त शिविर दैनिक बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ। गाउँपालिकाका अनुसार आर्थिक वर्ष 2083-84 सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियम 9 बमोजिम 2083 असोज मसान्तसम्ममा जैविक पहिचान बायोमेट्रिक गरी नवीकरण गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई सहज बनाउन र नागरिकको घर दैलोमै प्रशासनिक सेवा पुर्याउने उद्देश्यका साथ खुम्बु पासुङ लामो गाउँपालिका स्थायी ठेगाना भई हाल काठमाडौँ उपत्यकामा विभिन्न शिविरमा बसोबास गर्दै आएका नागरिकहरूलाई लक्षित गरियो। शिविर सञ्चालन गर्न लागि गाउँपालिकाका प्रशासन शाखा प्रमुख मञ्जु श्री शर्मा निरौलाले जानकारी दिनुभयो। शिविरबाट मुख्य रूपमा राष्ट्रिय परिचय पत्र वितरण तथा सामाजिक सुरक्षा भत्ता दर्ता र नवीकरणको सेवा प्रदान गरिनेछ। राष्ट्रिय परिचय पत्र लिनका लागि सम्बन्धित व्यक्तिले नेपाली नागरिकताको प्रमाण पत्रको सकल प्रति र आवेदन फारमको प्रति लिएर आउनुपर्ने जनाइएको छ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरणका लागि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि राष्ट्रिय परिचय पत्र र राष्ट्रिय परिचय पत्र नम्बर खाताको विवरण वा पासबुकको प्रतिलिपि अनिवार्य गरिएको छ। बाल बालिकाको हकमा जन्म दर्ता प्रमाण पत्र तथा आमा वा बाबुको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ। विधवा तथा एकल महिलाहरूका लागि भने पतिको मृत्यु दर्ता प्रमाण पत्र पुनः विवाह नगरेको सो घोषणा वा सिफारिश पत्र र सम्बन्ध विच्छेद भएको भए सो सम्बन्धी कागजात पेश गर्नुपर्नेछ। सामाजिक सुरक्षा र राष्ट्रिय परिचय पत्र बाहेक शिविरमा गाउँपालिका अन्तर्गतका विभिन्नवटा कार्यालयबाट तथा सम्पादन हुने प्रशासनिक सेवाहरू समेत उपलब्ध गराइनेछ। जस अन्तर्गत जन्म मृत्यु विवाह दशाई सराई तथा सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना दर्ताका लागि नागरिकताको सकल अस्पतालको जन्म प्रमाण पत्र वा खोप कार्ड दम्पतिको नागरिकताको सकल हातसार खिचिएको पासपोर्ट साइजको फोटो र अदालतको फैसलाको प्रति पेश गरी सेवा लिन सकिनेछ। त्यस्तै नयाँ नागरिकता वा नागरिकताको प्रतिलिपि सिफारिशका लागि जन्म दर्ता आमा बुवाको नागरिकता दुवै कारण प्रष्ट देखिने पासपोर्ट साइजको फोटो आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रशासन शाखा प्रमुख निडौलाका अनुसार प्रचलित कानून अनुसार अन्य आवश्यक कागजातहरू सोही अनुसार पेश गर्नुपर्नेछ। काठमाडौँमा रहेका सम्पूर्ण खुम्बुबा तासङ लामो गाउँपालिकावासीहरूलाई आवश्यक कागजात सहित उपस्थित भई शिविरबाट सहज रूपमा सेवा लिन गाउँपालिकाले अनुरोध गरेको छ।
5: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पाकिस्तानको ब्रोडीपिक हिमालमा हिम पहिरोमा परि ज्यान गुमाएका नेपाली आरओप्रति श्रद्धांजलि व्यक्त गरेका छन्। मन्त्री पौडेलले बुधबार स्वदेश ल्याएका आरओहरूको पार्थिव शरीरमा माल्य अर्पण गर्दै स्वदेश सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। नेपाल पूर्वोदारण संघ एनएमएका महासचिव राजेन्द्र लामाका अनुसार मन्त्री पौडेलले आरओ किली पेम्बा शेर्पा किलो ज्ञालु शेर्पा र निमा शेर्पाको पार्थिव शरीरमा माल्य अर्पण गरी श्रद्धांजलि अर्पण गरेका हुन्। गत साउन 26 गते पाकिस्तानबाट नेपाल ल्याएका मध्ये ज्ञालु शेर्पा र निमा शेर्पाको बुधबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ भने किमी पेम्बा शेर्पाको शुक्रबार अन्त्येष्टि गरिएको छ। सोही दुर्घटनामा ज्यान गुमाएका गोर्खाका पूर्वबहादुर गुरूङ युक्तको साउन 21 गते नै अन्त्येष्टि गरिसकेको छ। यस्तै कृतिमानी पर्वतारोही निर्मल गुर्जा निम्स रायको पार्थिव शरीर भने परिवार बेलायतमा रहेकाले उतै लगिएको छ। दुर्घटनास्थलबाट अझै एक नेपाली आरोहीको शव नेपाल ल्याउन बाँकी रहेको महासचिव लामाले जानकारी दिनुभएको छ। गत साउन 14 गते पाकिस्तानको ब्रोडीपिक हिमालमा गएको भीषण हिमपहिरोमा परे 6 जना नेपाली सहित 10 जना पर्वतारोहीले ज्यान गुमाएका थिए। यसैबीच पाकिस्तानको ब्रोडीपिकमा हिमपहिरोमा परि ज्यान गुमाएका विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा निम्साईको अगस्त 26 बेलायतमा अन्त्येष्टि गरिने भएको छ। गैर आवश्यक नेपाली संघ एनआरएनका यूकेका अनुसार अगस्त 26 बुधबार बिहान 10 बजे बेलायतको डोरसेटमा पूर्जाको अन्त्येष्टि गरिनेछ।
0: ओखल ढुङ्गा क्याम्पसको अतिरिक्त क्रियाकलाप तथा सामुदायिक परिचालन समितिको आयोजनामा एकल नृत्य प्रतियोगिता 2083 सम्पन्न भएको छ। बिहिबार आयोजित प्रतियोगितामा विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीमा रहेको कला संस्कृति तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगितामा ओखल ढुङ्गा क्याम्पस सहित कुन्ता माध्यमिक विद्यालय ज्यामेरी सुगरमाथा जुनता माध्यमिक विद्यालय लालीगुडा सन्देश माध्यमिक विद्यालय र शुभ तारा अंग्रेजी विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। त्यस्तै खुल्ला एकल नृत्यतर्फ लालीगुराँस माध्यमिक विद्यालय कक्षा 11 को छोकी शेर्पा प्रथम, शुभ तारा अंग्रेजी विद्यालयका दिलीप श्रमिक राई द्वितीय, लालीगुराँसका विभिषा तामाङ तृतीय र सुगरमाथा चुनौता माध्यमिक विद्यालयकी सुनिता मगर सान्त्वना बन्नु भएको थियो। प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने सहभागीले क्रमशः 4,000, 3,000, 2,000, 1,000 रूपियाँ सही प्रमाण पत्र प्राप्त गरेका छन्।
5: जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष 2082-83 206 मुद्दा दर्ता भएकामा 84 मुद्दा फर्सेट भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष 2082-83 सम्पादित कार्यको समीक्षा तथा पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रममा आयोजना गरेर जिल्लाको शान्ति सुरक्षा अपराध अनुसन्धान तथा मुद्दा फर्सेटको अवस्थाबारे जानकारी दिएको हो। प्रहरीले 2082 साउनदेखि 2083 असार मसान्त दर्ता तथा फर्सेट भएका मुद्दाका विवरण सार्वजनिक गरेको छ। एक वर्षको अवधिमा कर्तव्य ज्यान जाने मार्ने सवारी अंगभंग आत्महत्या दुरुत्साहन जबरजस्ती करणी चोरी तथा डाका सम्बन्धी कसुर जबरजस्ती करणी उद्योग हात हत्या तथा घर खाजना बहुविवाहको मुद्दा सम्बोधन गरेको छ। हेस्टिक गर्व संरक्षण विरूद्धको कसुर लागू औषध अवत्र व्यवहार अपराधको उपद्रव बैंकिङ कसुर पशु सम्बन्धी कसुर जुवा तथा मानव बेचबिखन लगायतका 84 मुद्दा फर्सिएर भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराज जैन बस्नेतले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यस अघि आर्थिक वर्ष 2080-81 215 मुद्दा दर्ता भएकामा 215 फर्जीट भएका थिए। आर्थिक वर्ष 2081-82 120 मुद्दा दर्ता भएकामा 900 फर्जीट भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ। त्यस्तै आर्थिक वर्ष 2082-83 जिल्लामा 72 जनाले आत्महत्या गरेका छन्। महिला तथा बालबालिका विरूद्ध मुद्दा आर्थिक वर्ष 2080-81 37 81-82 47 र 82-83 26 रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। जिल्लामा 31 महिला 12 पुरूष र 22 बालबालिका गरी 65 जना हराएकामा सबै फेला परेको प्रहरीले जनाएको छ।
0: हप्ताको अन्तिम कारोबार दिन आज सुन चाँदीको भाव धेरै घटेको छ। सुनको भाव आज 4600 र चाँदीको भाव 90 रूपियाँले ओह्रालो लागेको छ। सुनको भाव आज 3,01,600 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,06,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि 90 रूपियाँले घटेको छ। चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,750 रूपियाँ रहेको थियो।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई थप व्यवस्थित र नित्यदावी बनाउन विशेष जोड़ दिएको छ। आज भएको प्रेस ब्रिफिङमा कार्यालयका प्रवक्ता हेमराज सरायले प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय तथा सरकारी निकायमा परिपत्र गरी अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगाडि अनिवार्य रूपमा पूर्व स्वीकृति लिन निर्देशन गरेको जानकारी दिनुभएको छ। यो व्यवस्थाले वैदेशिक मनलाई व्यवस्थित पारदर्शी र नित्यव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको उहाँको भनाइरहेको छ। यसका साथै वैदेशिक भ्रमणबाट प्राप्त सिकायलाई सरकारी संयन्त्रभित्रै संस्थागत रूपमा सदुपयोग गर्ने अर्को नयाँ कार्यको समेत थालनी गरिएको छ। विभिन्न वैदेशिक अध्ययन भ्रमण तालिका बैठक गोष्ठी सेमिनार कार्यशाला तथा सम्मेलनहरूमा सहभागी भई कर्मचारीले हासिल गरेको ज्ञान सिप अनुभव तथा असल अभ्यासलाई आफ्नै कार्यालयको अन्य कर्मचारी माझ पुर्याउने अनिवार्य गरेको हो। यसका लागि वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका अन्य कर्मचारीबीच सिकाइ तथा अनुभव आदान प्रदान गर्नुपर्ने व्यवस्था मिलाउन सबै निकायलाई पत्रचार गरिएको छ।
0: नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेतामा शुक्रबार आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि तथा पद्धति अनुसार अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। पूर्व सभापति शेरबहादुर देउवाको स्वदेश फूर्तिलाई स्वागत गर्नुभएको छ। उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रभाव हुने अपेक्षा गरिएको बताउनुभयो। पूर्व सभापति देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढ़ाउने प्रतिबद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै उपसभापति शर्माले उक्त विचारलाई अहिलेको सम्मेलनको केन्द्रमा राखिनुपर्ने बताउनु भएको छ। उपसभापति शर्माले विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने बताउनुभयो।
5: काठमाडौँ विश्वविद्यालय केयूको उपकुलपतिमा डाक्टर विवेक बराल नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले उपकुलपति छनौट तथा सिफारिश समितिको सिफारिशका आधारमा बराललाई नियुक्त गर्नुभएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्ति उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। शिक्षा मन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनौट

0: का प्रवक्ता इस्माइल बोघाई ने तेल को बाग ने खाए ओमान सागर को पानी दूषित भएको र प्रारंभिक प्रमाण ने विदेशी ठूल ईंधन बाहेक जहाज चुहावट भएको देखाएको बताउनु भएको छ। अमेरिका संचालित जहाज निगरानी ओसा ट्यांकर ट्रैकर्स का अनुसार अगस्त तीन में ओमानी समुद्र में रहकर ठूल जहाज मेनोवन प्राइमियर माथि भएको ईरानी आक्रमण पछि तेल चुहावट भएको देखिएको छ।
1: कोलम्बिया में शक्तिशाली भूकंप पछि उद्धार को समय बीते जादा जीवित व्यक्ति को खोजी में आशा कमजोर बन्दै गएको छ। उद्धार टोली ने भग्नावशेष में खोजी कार्य तीव्र बनाई रहे कतिपय ठाव में खोजी तथा उद्धार को सट्टा भग्नावशेष हटाने काम शुरू भएको रोइटर्स ने जनाएको छ। गएको सोमवार बिहान स्थानीय समय अनुसार 7:30 बजे गएको 7.4 म्याग्निट्यूड को भूकंप का कारण पश्चिमी कोलम्बिया का विभिन्न क्षेत्र में भवन घर विद्यालय और अस्पताल में क्षति सरकारी तथ्यांक अनुसार अहिलेसम्म कम्तीमा 273 जनाको ज्यान गएको छ भने 3,800 भन्दा बढ़ी घाइते भएका छन्। अझै 370 जना बेपत्ता रहेको खबरमा उल्लेख गरिएको छ।
0: मलेसियामा हुने एसीसी पुरूष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गरी कप्तान सन्दीप लामी छानीसहित 14 सदस्यीय टोलीलाई विदाई गरेको हो। नेपाली टोली प्रतियोगिता अघि भारतमा 10 दिन प्रशिक्षण र तयारी गरेर मलेसिया जानेछ। टोलीमा सन्दीपसँगै आसिफ शेख, अर्जुन कुमार, रोहित पौडेल, देव फनाल, दिपेन्द्र सिंह ऐडी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गोसेन झारश्वर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त हामीसन आउँदो भदौ 14 गतेदेखि शुरू हुने प्रतियोगितामा 10 टोली सहभागी हुँदैछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा नेपाल सहित साउदी अरब, बहराइन, मलेसिया र हङकङ तथा समूह बीमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर रहेका छन्। तालिका अनुसार नेपालको समूह चरणको पहिलो खेल भदौ 14 गते बहराइनसँग खेल्नेछ। समूह चरणबाट शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल आउँदो भदौ 24 गते हुनेछ।
1: खेल खबर सँगै सुरु समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: छात्रमाथि कुटपिट घटनामा विद्यालय र शिक्षकद्वारा गल्ती स्वीकार। आपसी सहमतिमा विवाद सामने। सगरमाथामा एकै सिजनमा 8,49,000 मेगा जुल ऊर्जा बराबरको ग्यास उत्सर्जन।
1: खुम्बु पसाङलाम गाउँपालिकाद्वारा काठमाडौँमा 4 दिने एकीकृत सेवा शिविर सञ्चालन हुने। पाकिस्तानको बोर्ड पिकमा ज्यान गुमाएका आर्मीलाई पर्यटन मन्त्रीद्वारा श्रद्धांजलि। न्यूज दाई कन्टेस्ट
0: सफल ढुंगा कैंपस में एक नृत्य प्रतियोगिता संपन्न। जिला प्रहरी कार्यालय खुटांग में एक वर्ष को अवधि में 206 मुद्दा दर्ता। 84 फरछूट।
1: सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्ण स्वीकृति अनिवार्य। नयाँ मापदण्ड लागू। कांग्रेसका पूर्व सभापति देवालय पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न उपसभापति शर्माको आग्रह। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा डाक्टर बराल नियुक्त।
0: हर्मुजमा तेल चुहावटपछि राम्रो मार्ग क्षतिपूर्ति। कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा 370 जना अझै बेपत्ता।
1: र एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई।
0: अवस्थ साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै देविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिने 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

सूचना सूचना यदि तपाईको दशामा सोमसात पोतारा घुमको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काफ्री कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 9852555768।

जय नेपाल सत्य सेवा सुरक्षरम प्रहरी कार्यक्रममा तपाईले हार्दिक स्वागत गर्दछु। म प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसरण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र नेपाली पात्रो मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रभाव समितिको गीत, कथा, कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठौनी नै जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवधनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रगत रहन्जेल कुनै अपराध होस् या झै झगडा, बाढ़ी पहिरो वा आपत विपदमा परि छटपटाई रहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा भन्ने मूल मान्यतालाई शिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौ। प्रहरी कार्यक्रमको आज 256 अंक हो। आजको अंकमा राष्ट्रभाव समितिको गीत, साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौं। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्, त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रभाव समितिको गीत, अहिलेलाई यहाँहरूको लागि।

0: राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लगाऊ प्रहरी साप्ताहिक गतिविधितर्फ। मिति 2083 साल साउन 27 गते जिल्ला सोलुखुम्बु खुम्बु बासालमु गाउँपालिका एक सिक्ली स्थितमा ऐजन खरी खोलादेखि ऐजन गाउँपालिका दुई सुर्खेसम्मको निर्माणाधीन निमा दोर्जे सड़क खण्डको सामानहरू लिन बागमती प्रदेश 01-027 2432 नम्बर गाडीद्वारा सोलु दुत्कुन्द नगरपालिका एक नुन्थलाको लागि उक्त सड़क खण्डको ठेगेदार जिल्ला सोलुखुम्बु थुलुङ दुत्कोशी गाउँपालिका 9 लोखिम बस्ने वर्ष अन्दाजी 40 विजय तामाङ लगायत 5 जनाको टोली बाटोमा आउने क्रममा निजहरूलाई ऐजन थुलुङ दुत्कोशी गाउँपालिका 9 बस्ने वर्ष अन्दाजी 20 रविन तामाङ, वर्ष अन्दाजी 18 विशन राई र वर्ष 16 संगम राई सहित 3 जनाले अचानक सड़क खण्ड अवरोध गरी गाड़ी रोकेर अपशब्द बोल्ने तथा ढुङ्गा मुढा गर्ने प्रयास गरेको भने खबर प्रहरी चौकी खरीखोलामा प्राप्त हुन छ। तत्काल प्रहरी टोली खटी गई उल्लेखित 3 जना अभियुक्तहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट म्यात्ली आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बु जिल्ला अदालतको फैसलाबाट बहुविवाह तथा हाटनाता विवाह सम्बन्धी कसुर मुद्दामा सजाय तोकेर फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका 4 बस्ने वर्ष 47 अमर बहादुर तामाङ र वर्ष 35 कि छनीमाया बहिनी सुषमा तामाङलाई अदालतको लागत नम्बर 953 मुद्दामा जनाही 5 वर्ष कैद र 50,000 रुपियाँ जरिवाना ठहर भएको थियो। फैसला पश्चात फरार रहेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सोताङ बाट प्रहरी जवान टेकबहादुर कार्कीको कमानमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको हल्दीबारी गाउँपालिका 2 पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई मिति 2083 साल साउन 29 गते सम्मानित सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार फैसला कार्यान्वयनका लागि सल्लेरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 22 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले मिति 2083 साल जेठ 16 गते जिल्ला सोलुखुम्बु महाकुलुङ गाउँपालिका ओडा नम्बर 1 भुङ हारे स्थितमा ऐजन बस्ने माउन्टेन भ्यू होटलका संचालक वर्ष 65 कामी शेर्पालाई ऐजन घर भई सोही स्थानमा मेरा पिक अल्पाइन होटलका संचालक वर्ष 47 पिम्बा देन्डी शेर्पाले कुटपिट तथा अभद्र व्यवहार गरी वारदात पश्चात फरार रहेकोमा निज प्रतिवादीलाई प्रहरी ब्रिज काठमाडौँको समन्वयमा बौद्ध एरियाबाट र लमु शेर्पाको जाहेरी वादी नेपाल सरकार प्रतिवादी जिल्ला सोलुखुम्बु महाकुलुङ गाउँपालिका ओडा नम्बर 3 घर भई हाल काठमाडौँ जिल्ला टोखा नगरपालिका ओडा नम्बर 9 गंगबु बस्ने वर्ष 38 फुर्गेल शेर्पालाई लिखत सम्बन्धी कसुर तथा झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई समेत ऐजन 22 गते जिल्ला प्रहरी परिसर ललितपुरको समन्वयमा ललितपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 22 गते जिल्ला सोलुखुम्बु सोलु दुत्कुन्द नगरपालिका 11 गन्जेडाँडा स्थित बस्ने वर्ष 46 टोई बहादुर कटुवाल आफ्नै घर कोठामा धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा मृत रहेको भन्ने खबर प्राप्त हुन साथ तत्काल अस्थायी प्रहरी चौकी रमिती सोलुखुम्बु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायक परीक्षक नवीन राजा बुढाथोकीको कमरमा सोको सहित टोली खटी गई हेर्दा घटना शंकास्पद देखिएकोले अनुसन्धानको क्रममा परिवर्तित ओतन जिल्ला 11 बस्ने कानूनको विवादमा परेको बालक वर्ष 17 परिवर्तित नाम सोलुखुम्बु 4A083/084 धारिलो हतियार खुकुरीले घाँटी रेटी कर्तव्य गरी मारेको खुल्न आएकोले निजलाई मिति 2083 साल साउन 24 गते पक्राउ गरी अनुसन्धानको क्रममा सोही घटनामा संलग्न अन्य 2 कानूनको विवादमा परेको बालक परिवर्तित नाम सोलुखुम्बु 5A083/084 र वर्ष 21 विनोद खड्कालाई मिति 2083 साल साउन 25 गते पक्राउ गरी निजहरूलाई सम्मानित सोलुखुम्बु जिल्ला अदालतबाट म्यातले आवश्यक अनुसन्धान कार्य भइरहेको र साथै उक्त घर शव पोस्टमार्टम पश्चात मृतकको आफन्तलाई जिम्मा बुझाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल साउन 22 गते जिल्ला सोलुखुम्बु सोलु दुथुनो नगरपालिका वडा नम्बर 4 शेरगाखोप स्थितमा काठमाडौँबाट बुङ सोलुखुम्बुको लागि बागमती प्रदेश 01-033-1946 नम्बरको गाडीमा बिना बिल बिजकको किराना सामानहरू ल्याउँदै गरेको सूचना प्राप्त हुनसाथ उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा काठमाडौँबाट बुङको लागि जाँदै गरेको चार चक्के अशोक लेल्यान्ड गाडी रोकी उक्त गाडी खन्ताला सो गाडीको पछाडिको बगमा अन्दाजी मूल्य रु 1,35,000 रुपियाँ बराबरको किराना सामानहरू रितपूर्वक बरामद गरी उक्त बरामद किराना सामान तथा सवारी साधन समेत नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बु मार्फत आन्तरिक राजस्व कार्यालय लहानशिला तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा समुदाय प्रहरी साझेदारी अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम पीड़ित पुनः भेटघाट कार्यक्रम मानव बेचबिखन तथा ओसर पोसर रोकथाम सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे सोताङ नेचर प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेको यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधी घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं,
2: सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान,
1: घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज,
2: घर र समाजको ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता,
1: घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं,
2: लैंगिक हिंसाको अन्त्य गरौं,
1: घर घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं,
2: लैंगिक हिंसा अन्त्य गरी बाल बालिकालाई शिक्षामा जोड दिऊ।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु द्वारा जनहितमा जारी सन्देश।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले ट्राफिक नियम उल्लङ्घन गर्ने जिल्लामा सञ्चालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लङ्घन गर्ने 19 सवारी साधन कार्यवाहीमा परेका छन्। कार्यवाही हुनेहरूमा ट्रक 1, टिप्पर 2, ट्र्याक्टर 1, जीप कार 9 र मोटरसाइकल 7 रहेका छन्। कार्यवाहीबाट 23,000 रुपियाँ राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, 2 भन्दा बढी सवार हुन नपाइने नियम भए तापनि 2 भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरिएका छन्। यस्तै पहिलो सिटमा चालक सहित 2 भन्दा बढी सवार हुने जीप कार समेत कार्यवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान ढुवानी गर्ने, ट्र्याक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्न हुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 103 विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएको जम्मा संख्या 99 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश।
3: कतिपटक भनिसके मलाई त मन पर्दैन भनेर कुरा बुझ्दैन।

0: Hello? के हो रमला?
1: हेर्नुस् न दाइ, प्रवीण भन्ने एउटा कलेजको केटा छ, जतिखेर पनि मेरो पछि लागेको लागेको गर्थ्यो। मैले त कतिचोटि भनिसके मलाई त मन पर्दैन भनेर। उसले नै मेरो फोटो भिडियोहरू कस्तो कस्तो बनाएर ब्ल्याकमेल गर्न खोज्दैछ दाइ। यदि उसले भनेको मानेन भने त्यो सबै फोटोहरू उसको साथीहरूलाई पठाइदिन्छु भनिरहेको छ। यदि यस्तो भयो भने त म कलेज जानु त के मरिदिन्छु।
0: एकछिन उता हेर त मसँग। हेर रमिला, अब हामीले प्रहरी चौकी गएर प्रहरीको सल्लाह बमोजिम जानुपर्छ। तिमी टेन्सन नले त त्यसले तिमीलाई केही पनि गर्न सक्दैन। बरु तिमी यस्तो गर न, तिमी त्यो केटालाई केही कुरामा भुलाइराख। हामीलाई यस्तो बेला सहयोग गर्ने भनेको प्रहरी मात्रै हो। म एकछिनमा आउँछु, तिमी रेडी हुँदै गर ल है।

तपाईहरु प्रहरी चौकी आएर एकदमै सही काम गर्नुभयो। अहिले नेपालमा साइबर अपराध निकै नै बढेको छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशव्यापी सचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। अहिले म यही विषयमा क्लास लिनको लागि एउटा कलेज पनि जाँदैछु। तपाईँहरू चिन्ता नगर्नुहोस्, नेपाल प्रहरीले घटनाको सत्य तथ्यलाई छानबिन गरी तपाईँलाई न्याय दिलाउन प्रयास गर्नेछ।

0: आज हामी साइबर अपराधको बारेमा कुराकानी गर्नेछौँ। साइबर अपराध भनेको चाहिँ कम्प्युटर, इन्टरनेट वा कुनै पनि डिजिटल माध्यमलाई प्रयोग गरेर गरिने गैर कानूनी काम हो। यस्ता कामहरूले हाम्रो व्यक्तिगत जानकारी, हाम्रो सम्पत्ति र हाम्रो सामाजिक प्रतिष्ठानलाई ठूलो नोक्सान पुर्याउन सक्छ। सार्वजनिक वाइफाईको प्रयोग गरेर आफ्नो ब्याङ्किङ या त कुनै पनि व्यक्तिगत जानकारीको कुनै पनि काम नगरौँ। यसले तपाईँको डेटा चोरी हुन सक्छ। आफ्नो अनलाइन खाताहरूलाई सुरक्षित तथा सुनिश्चित राख्नको लागि तपाईँले आफ्नो पासवर्डहरूलाई लामो, जटिल र अल्फान्युमेरिक प्रयोग गर्नुहोस्। साथसाथै थप सुरक्षाको लागि सधैँ आफ्नो टु फ्याक्टर अथेन्टिकेसनलाई अन राख्नुहोस्। तपाईँहरूको फेसबुक, इन्स्टाग्राम, वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालहरूमा कुनै पनि नचिनेको स्रोतबाट कुनै प्रकारको मेसेज आयो र त्यसमा कुनै लिङ्क छ भने त्यो लिङ्कलाई नथिच्नुहोला। यो ह्याकरहरूले पठाएको हुन सक्छ। तपाईँको ब्याङ्कले तपाईँलाई कहिले पनि ओटिपी कोड माग्दैन। त्यसैले कसैले तपाईँलाई फोन गरेर कुनै प्रकारको कोडहरू माग्ने काम गरिरहेको छ भने आफ्नो कोड कहिले पनि कसैलाई पनि नदिनुहोला। हजुर भन्नुहोस्।
1: अनि यदि हामीले सतर्कता अपनाउँदै पनि साइबर अटाकको शिकार परियो भने चाहिँ के गर्ने?
0: यदि तपाईँको ब्याङ्क खाता वा वित्तीय विवरण चोरी भएको छ भने तपाईँले तुरन्तै आफ्नो ब्याङ्कलाई जानकारी गराइहाल्नुहोस् र आफ्नो खाता बन्द गराउनुहोस्। तपाईँको कुनै खाता ह्याक वा तपाईँको पासवर्ड चोरी भएको छ भने तुरन्तै तपाईँले आफ्नो सबै पासवर्डहरू चेन्ज गराइहाल्नुहोस् र यदि तपाईँ कुनै साइबर अपराधमा पर्नु भएको छ भने चाहिँ तुरन्तै नजिकको प्रहरी कार्यालयमा गएर जानकारी गराइहाल्नुहोस्। नेपाल प्रहरीको साइबर ब्युरोले यस प्रकारका अपराधहरूको अनुसन्धान तथा समाधान गर्छ। ल, अब सबैजनाले इन्टरनेट तथा सामाजिक सञ्जालको सही प्रयोगको बारेमा जानकारी त पाइहाल्नुभयो, साथसाथै साइबर अपराधबाट कसरी जोगिने भन्ने कुरामा पनि सबैजना सधैँ सजग पर्नुहोस् है त। हस् त, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।
2: भर्खरै यहाँहरूले सुन्नुभयो साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश। प्रहरी साप्ताहिक गतिविधि सँगै आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो प्रहरी कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा तपाईँको कुनै सल्लाह, सुझाव, गुनासो वा प्रहरीसँग सम्बन्धित कुनै प्रश्न वा जिज्ञासा भएमा हामीलाई 0385203656 टेलिफोन गरी तपाईँको आवाज रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रश्न जिज्ञासालाई हामी जस्ताको तस्तै प्रसारण गर्नेछौ भने तपाईँको जिज्ञासा वा प्रश्नको जवाब प्रहरी कार्यक्रम मार्फत नै दिनेछौ। कुनै घटना या परिघटना सम्बन्धी आवश्यक ऐन कानूनको विषयमा जानकारी चाहेमा वा जिज्ञासा भएमा हामीलाई खबर गर्न सक्नुहुनेछ। इमेल मार्फत पनि तपाईँको प्रश्न र सुझाव राख्न सक्नुहुन्छ, जसको लागि solofm@gmail.com मा इमेल गर्नुहोला। अर्को हप्ता यही समयमा प्रहरी कार्यक्रम लिएर आउनेछु। रेडियो कार्यक्रम सुनेर साथ दिने तपाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै प्रहरी कार्यक्रम प्रस्तुत म प्रहरी जवान पेम्बा शेर्पा पनि बिदा हुन चाहन्छु। हवस् त, जय नेपाल।

0: साथी हेर्न के खतरा समाचार आएछ त भाइ अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसरी गल्ने भइहाल्छ नि
0: मिथ्या भ्रामक पनि के हुनुको छ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
4: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 30 गतेभित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
5: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
4: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0335 20 711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385 20 400 सम्पर्क राख्न सक्नुहुनेछ
4: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलडुङ्गा

0: नमस्कार मदन पौड्याल उज्यालो रेडियो नेटवर्क को कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र को सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसमी प्रणाली एलनिनो यसको प्रभाव र पूर्व तयारी बारे केन्द्रित छ। प्रशान्त महासागरमा मौसमी प्रणाली एलनिनो थप बलियो हुँदै गएको छ। नेपालमा अहिलेसम्म एलनिनोको प्रभाव नगण्य देखिएको मौसमविदले बताएका छन्। मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि साउन अन्तिमसम्म अर्थात बितेका दुई महिना सन्तोषजनक नै रहेको छ, किनभने मनसून शुरूआत भए यता अहिलेसम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ। मनसून अवधिभर औसत झण्डै 1600 मिलिमिटर वर्षा हुने भएकोले अहिलेसम्मको अवस्था राम्रै भएको छ। यो अवधिमा मुख्य बाली धानको रोपाई पनि उत्साहजनक नै भयो। देशभर झण्डै 96% रोपाई पनि भइसकेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भागमा रोपाई भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। अझै केही दिन मनसूनी वर्षा सक्रिय नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, तर यही बेला प्रशान्त महासागरमा एलनिनो थप बलियो बन्दैछ। मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। पूर्वानुमान अनुसार एलनिनो सशक्त हुँदा आउँदा दिन र हिउँदियाममा यसको प्रभाव कस्तो रहला भन्ने चासो र चिन्ता छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामी एलनिनो अनि लालिनो यसका प्रभाव र पूर्व तयारी बारे कुराकानी गर्छौं। कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य। उहाँ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक पनि हुनुहुन्छ। कार्यक्रमको शुरूमा मैले उहाँलाई अहिले चर्चा हुँदै आएको एलनिनो के हो भनेर सोधेको छु।
1: एलनिनो विषय भनेको चाहिँ हरेक वर्ष देखिने प्रक्रिया भइरहेको हो है। यो करिब 2 वर्षदेखि 5-7 वर्षसम्मको बीचमा एकचोटि देखिन्छ भन्ने कुराहरू आइरहेछ, र यो प्रशान्त महासागरमा देखिने फिनोमेन हो। चाहिँ के भन्दाखेरि प्रशान्त महासागर भन्दाखेरि हाम्रो नेपाल साउथ एसियामा धेरै पर छ, त्यही के हुँदो रहेछ भन्दाखेरि ग्लोबल फेनोमेन भएको कारणले गर्दाखेरि प्रशान्त महासागरमा देखिने प्रक्रियालाई चाहिँ हाम्रो साउथ एसियामा वा भनौँ तपाईँ हिन्दू महासागरमा देख्ने प्रक्रियालाई असर गरेर त्यताबाट चाहिँ हिन्दू महासागरबाट आउने मनसुनलाई यसले चाहिँ गडबडी गर्ने, जसले गर्दा बढी पानी पर्ने वा कम पानी पर्ने चाहिँ भएर आउँछ। अब यहाँले भन्नुभयो एलडिनो हो, एलडिनो भने के हो भने भन्दाखेरि प्रशान्त महासागरको पूर्वी भएको पानी, प्रशान्त महासागर पूर्वी भएको पानी तपाईँको यो इक्वेटर साइडहरूको त्यो अस्तो टेम्परेचर भन्दा समुद्रको पानी बढी तात्यो भने त्यसलाई एलडिनो भनिन्छ है तपाईँको। र अब औसत तापले तातियो भने एलडिनो भनिन्छ, र चिसो भने एलएसएसको ठ्याक्क उल्टो चाहिँ ल्यानिना भनिन्छ। यो ल्यानिना र एलडिनो फेरि बराबर देखिरहन्छ, यो हरेक 2 वर्षकै 5-7 वर्ष फेरि देखिरहन्छ, र यस वर्ष यो प्रक्रिया देखिन थालेको चाहिँ हो।
0: तपाईँले भन्नुभएकै विषयलाई मैले अलिकति सार संक्षेप गरे भने समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्थालाई चाहिँ एलनिनो भनिन्छ। यसो हुँदाखेरि दक्षिण एसियामा कम वर्षा पनि हुन सक्छ र कहीँ कहीँ ठूलो वर्षा पनि हुन सक्छ भनेर बुझ्न सकियो।
1: हजुर।
0: अनि एलनिनोकै ठ्याक्कै उल्टो चाहिँ लालिनो भयो।
1: हजुर।
0: अर्थात समुद्रको पानी औसत भन्दा चिसो भयो भने त्यसलाई लालिनो भनिन सकिनुभयो। यसो हुँदाखेरि औसत भन्दा बढी वर्षा हुने अनि बाढ़ी पहिरो यस्ता जोखिमहरू पनि आउन सक्नुभयो लालिनोको कारण पनि
1: सम्भावना भने
0: भनेको यी दुईवटै मौसमी चक्र हुन्, मौसमी प्रणाली हुन्। हामी कहाँ यस्ता चाहिँ अहिले हाम्रो मौसम असार यता दशैंको समयसम्म चाहिँ हामी मनसूनमा हुन्छौं। अहिले नेपालमा मनसूनी प्रभाव छ भन्दै गर्दाखेरि समग्रमा अहिलेसम्मको अवस्था चाहिँ कस्तो रह्यो त?
1: अहिलेसम्म हामीले हेर्दाखेरि हुन त अब हामीले चाहिँ रेनफलको तथ्याङ्क हेर्न पाएको छैन एक्ज्याक्ट फिल्म, तर हामी व्यापारिक रूपमा बाहिर हेर्दाखेरि पनि जुन किसिमबाट मनसुन सुरु अगाडि एलडिनोको कारणले गर्दाखेरि सुक्खा हुन्छ भन्ने कुरा के हो त्यो चाहिँ अब अलिकति फरक भएको छ। जुन हामीले स्पेस गऱ्यौँ, फोरकास्ट गऱ्यौँ, त्यो भन्दा पनि अब अलिकति पानी राम्रोसँग परिहाल्छ मैले हेरेको त हिजोसम्म चाहिँ नेपालको औसत पानी पर्ने भनेको 16 मिलिमिटर नेपाल होल्डको तर अहिलेसम्म चाहिँ 700-700 पानी पर्छ भने आधा करिब करिब आधा जति पुग्छ भन्दाखेरि हामीले जुन किसिमबाट फोरकास्ट गर्छ त्योभन्दा त फरक देख्छ नि त्यसमा हामीले अब हेर्दाखेरि पनि दिनका दिन पानी चाहिँ परिरहेछ तर हाम्रो एक्सपेक्टेसन फोरकास्ट कस्तो थियो भन्दाखेरि यसपालि निकै ड्राउट होला पानी कम पर्ला भन्ने किसिम पर्छ त्यो चाहिँ भएन यसलाई यो अलिकति चाहिँ फरक भएको जस्तो लाग्यो तर यो प्रक्रिया अब यसले नै फेरि अहिले देखिरहेको छ है तपाईँ यसले फेरि अहिले देखेर तर के छ भन्दाखेरि यसले नै प्रक्रिया देख्यो भन्नेमा हाम्रो नेपाललाई पानी कम पर्छ भन्ने पनि होइन अब हामीले अध्ययन गरेको तथ्याङ्कबाट के देखिन्छ भन्दाखेरि यसले नै परेकै बेला चाहिँ तपाईँको सुदूर पश्चिमको फेरमा बढी पानी परेको छ म आफूले पनि अध्ययन गरेका छु दुबै सम्बन्धसँग पनि तर कतै कतै चाहिँ बढी पनि पानी यस कारण चाहिँ एलडिओले आयो भने पानी कमै पर्ने हुँदै नहुने कुरा होइन यो चाहिँ पानी र एलडिओसँग 1-to-1 रिलेसनसिप चाहिँ छैन अब एलडिओले आयो भने पानी कमै पर्ने त्यो पनि होइन बढी पनि त्यो पनि जस्तै त्यो हुन सक्छ विभिन्न कारणले गर्दा त्यो चाहिँ हुन सक्छ त्यो भएको पनि कारण किन भन्दाखेरि नेपाल जस्तो चाहिँ फिजिकल जियोग्राफी हेर्दाखेरि हाम्रो जुन एल्टिच्युड छ त्यो विभिन्न कारणले गर्दा सिस्टमलाई चाहिँ मनसुन सिस्टम त्यहाँ चाहिँ प्रभाव बस्छ कि वा बढी पानी पर्ने त्यो चाहिँ कुरा चाहिँ भइरहेछ
2: भनेको तपाईँ आफूले पनि मौसमी चक्र कस्तो छ पानी कति परेको छ कहाँनिर चाहिँ वर्षा अलिकति बढी छ अथवा कहाँनिर कम छ यसको चाहिँ भूभौमिक अनुसार चाहिँ अवस्था के छ भनेर आफैले पनि अध्ययन गरिरहनु भएको छ यहाँ आफै पनि जल तथा मौसम विज्ञान विभागको पूर्व उपमहानिर्देशकै रूपमा रहेर पनि काम गर्नुभयो भनेपछि मनसुनलाई जुन आधार मानेर यसभन्दा अगाडि पूर्वानुमान गरियो सरदरभन्दा कम वर्षा हुन्छ र तापक्रम चाहिँ केही बढ्छ भन्ने पूर्वानुमान थियो यसले चाहिँ ठ्याक्कै मिलियन चाहिँ खाएन भन्ने तपाईँलाई लागेको छ
1: यो वर्ष चाहिँ त्यो चाहिँ 88 मिलियन भन्नु पाइयो किन होइन यो के छ भन्दाखेरि यो हाम्रो विभागको मात्र कुरा होइन यसपालि हरेक वर्ष तपाईँको शासको पनि एउटा अर्गनाइजेसन जो भने साउथ एसियन एसोसिएसन क्लाइमेट फोर्म एउटा त्यसले चाहिँ हाम्रो दक्षिण एसियाको लागि नै मनसुन फोकस गर्छ नेपाललाई मात्र होइन हो इन्डिया पनि यही केस हो भारत पनि जुन किसिमबाट चाहिँ एलोनको फिल्मले पानी सुकाउँछ भन्ने कुरा भइरहेछ त्यहाँ पनि ठ्याक्कै मिलिरहेछ यस कारण यो नेपाल मात्र होइन कि यो चाहिँ शासकोप गरेको फोकसमा अलिकति केही फरक देखियो
2: फरक देखियो हजुर उसो भए यो ठ्याक्कै हाम्रो मनसुनमा हुने झरी हुन्छ पर्ने पानी हुन्छ औसत सरदरको चाहिँ हामीले कुरा गर्छौं पूर्वानुमान गरेर चाहिँ किसानहरूलाई जानकारी पनि दिने गर्छौं मौसमी सूचना भनौँ न पूर्व तयारीका सावधानीका अथवा यो वर्ष यस्तो हुन्छ है भनेर यो चाहिँ किन महत्वपूर्ण हो त हाम्रा लागि
1: होइन अब हाम्रो जस्तो कृषि प्रधान देशको है अझ पहाड़ी एरिया भनौँ होइन जुन ठाउँमा कतै कतै सिँचाइ व्यवस्था छैन त्यहाँको तपाईँ पानी त चाहियो त्यसपछि हाम्रो मनसुनको फोरकास्ट यति इम्पोर्टेन्ट छ भ्यालुएबल छ किनभने यो त्यही आधार कति कामहरू चाहिँ भइरहेको हुन्छ तर के हुन्छ भने कहिलेकाहीँ यसरी चाहिँ अब अहिले हुन त अब वैज्ञानिक युगमा पनि जुन किसिमबाट एलडिओ ल्यान्डिनहरू हामी कुरा गर्छौँ त्यसको अलिकति फरक बुझाइले वा फरक प्रक्षेपणले गर्दा है अलिकति समस्या देखिन्छ
2: यो पानी चाहिँ प्री मनसुनमा पनि राम्रै वर्षा भयो तर विगतमा त्यस्तो हुन्थेन के हामी कारणहरू भन्न सक्छौँ किन यस्तो भयो भनेर
1: होइन हाम्रो स्टेटले के देखाएको छ भन्दाखेरि यो मनसुन प्याटर्न नै तपाईँको चेन्ज भएको छ है हाम्रो साउथ एसियामा आउने मनसुन छ नि जुन किसिमबाट आउने अनि ढिलै जग्गा मनसुन सुरुवातको ढिलो जग्गा हुने भइरहेछ अब चाहिँ फेरि अनि अलि लामो पनि हुने फेरि मनसुन चाहिँ एकै चाहिँ बेसरी पानी पर्ने जुन किसिमबाट मनसुन टाइममा चाहिँ सिमसिमसिम पानी परे आउनुपर्ने हो त्यो सिस्टम चाहिँ धेरै कम भएछ बेसी पानी पर्यो बाढी आयो अनि फेरि घाम लाग्यो फेरि त्यो सिमसिम पानी पर्ने चाहिँ कम भइरहेछ त्यो सिमसिम पानी पर्ने किन कम भएको भन्दाखेरि त्यसमा एउटा कारण छ जुन किसिमबाट तपाईँ यो निबो हाम्रो निबो स्ट्याटस क्लाउड हुन्छ क्लाउड भिन्न किसिम छ कुनै तपाईँको झरी आउने क्लाउड सिमसिम पानी पर्ने कुनै बेसी पानी पर्ने अहिले चाहिँ यो सिपी क्लाउड जुन बेसरी पानी पर्ने खालको क्लाउड धेरै फर्म जस्तो भयो विश्वमै पनि नेपाल मात्र होइन विश्वमै पनि धेरै किसिमको यस्तो सिपी क्लाउड फर्म जस्तो भएको कारणले गर्दाखेरि प्राकृतिक प्रकोप बढी देखिरहेछ जबकि तपाईँ हामीले चाहिने खालको सिमसिम पानी जुन मुगो स्ट्याटस क्लाउड हो भन्छ त्यसको फर्मेसनमै कम चाहिँ भएको छ है अहिले आइएमटी इन्डियन मौसम डिपार्टमेन्टले अध्ययन गरेको चाहिँ अहिले मनसुन टाइममा जुन देख्नुपर्ने यो युनिभर्सिटी स्टक सिमसिम पानी पर्ने खर भन् त्यो निकै कम चाहिँ बन्दैछ भन्ने कुरा चाहिँ अहिले अध्ययनमा आइरहेछ है
2: भनेको जुन हल्कादेखि मध्यम खालको पानी बर्खामा पर्ने गर्थ्यो त्यो चाहिँ चक्र चेन्ज हुँदैछ र आरी घोप्ती हुसलधारी कुनै निश्चित ठाउँमा चाहिँ 81 चाहिँ ठूलो पानी पर्ने क्लाउड वर्षा भन्नुभयो
3: तपाईँले
2: हो यस्ता चाहिँ घटनाक्रमहरू पछिल्ला वर्ष त्यस्तो चाहिँ देखिँदैछ
1: अनि त्यति मात्र होइन एउटा म के थप्न चाहन्छु भन्दाखेरि मैले मौसम प्याटर्नै भयो पहिले तपाईँ पूर्व नेपालको धेरै वर्षा हुन्थ्यो हामी कहाँ सुन्दैछौँ भन्दाखेरि युजली मनसुन सुरु हुँदैन पूर्वबाट आएर मध्य नेपाल भएर पश्चिमतिर जाने त्यसपछि इन्डियामा जाने भारततिर त अहिले के देखेको छ भनेको पूर्व नेपाललाई भन्दा पश्चिम नेपाललाई बढी पानी परिरहेको छ र नेपाललाई मात्र होइन साउथ एसियाको कुरा गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन पानी नै पर्दैन अब त्यहाँ तपाईँको हिउँबाट पानी बढी पर्ने थाल्यो हाम्रो सहरबाट कही ठाउँमा हेर्दाखेरि अझै यो त रेकर्डै छ अहिले है साउथमा पहिले जुन ठाउँमा हिउँ मात्रै पर्ने अहिले त्यहाँ हिउँ र पानी पर्ने थाल्छ स्लिट भन्छ अहिले हिउँ मात्रै पर्छ पानी अलि पर्यो भने त्यो त के चेन्जै थियो भन्दाखेरि आइसोलाइन नै माथि गयो हाम्रो त्यस कारण यी बिग्ने कुरा के कुरा चाहिँ एउटा मात्र कुरा होइन त्यस कारण तपाईँको हामी असार महिना पानी पर्ने कुराहरू चाहिँ पहिले असार पानी अहिले साउनमा पानी पनि थालिसक्यो सिप हुँदैछ है यो त्यस कारण चाहिँ ढिला पानी पर्ने धेरै पानी पर्ने होइन त्यो सिमसिम पानी भएको मैले त्यति कुरा तपाईँको देखिरहेको छ अहिले
2: भनेको मौसमी चक्र मौसमी रेखा यी कुराहरू चाहिँ फेरबदल हुँदैछ हुँदैछ त्यसले चाहिँ हाम्रो किसानहरूलाई पनि प्रभाव पार्न सक्छ त्यो हिसाबले चाहिँ हामीले बुझ्नु
1: साउथलाई यसले चाहिँ धेरै इम्प्याक्ट चाहिँ दिन सक्छ किन किन भन्दाखेरि अब पब्लिकले अथवा कृषकहरूले पनि थाहा पाउनु पर्यो यस्तो खेमा हुँदैछ हामीले अब असारमै थाल्नु पऱ्यो त भएन अब त किन पानी पर्यो त तपाईँ भन्नुहोस् न पहिले पहिले तपाईँको जुन दसमा मनसुन सुरु एभरेज है अहिले जुन तिहारमा आयो एभरेजमा तिन फरक भयो धेरै हो अहिले फेरि त अक्टोबर दुईमा मनसुन सकिने भने तर अक्टोबर दुईमा सकिने भने अहिलेसम्म रेकर्ड तपाईँ हेर्दाखेरि अक्टोबर बाह्र तिहार पनि पुग्छ भनेपछि झिला सुरु हुने लाभ हुने फेरि बेसरी पानी पर्ने छिमछिम पानी नपर्ने जसलाई हाम्रो नेपालको कृषि उपयोगी देशमा चाहिँ समस्याहरू आयो देखिरहेछ अहिले
2: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद नरिरत्न साक्य हामीले विशेष गरी अहिले देखिरहेको मौसमी प्रभाव खास गरी अहिले विकसित हुँदै गरेको एलनिनो प्रभाव र अहिले हाम्रो वर्षाको चक्रबारे केन्द्रित रहेर कुराकानी गरिरहेका छौं जहाँनिर हाम्रो कृषि अर्थतन्त्र भएको देशका लागि यसको चाहिँ प्रभाव पनि हुन सक्छन् भनेर उहाँले भन्नुभएको छ बितेका दुई महिना असार साउनलाई हेर्दाखेरि यसअघिको पूर्वानुमान अनुसार अलिकति फेरबदल भयो पानी चाहिँ राम्रै पर्ने जब कि हामीले सर्वभन्दा कम वर्षा हुन सक्छ यो अवधिमा भनेका थियौं तर अहिले मध्य अवस्थामा आइपुग्दाखेरि यो अलिकति फरक परेको छ भन्ने कुरा रह्यो पुहर प्रहारलाई हेर्ने हो भने मधेस क्षेत्रको विषय एउटा रह्यो अरू समग्र मौसम चक्र चाहिँ कस्तो रह्यो भनेर विश्लेषण गर्न सकिन्छ त योभन्दा अघिल्ला अघिल्ला वर्षहरूको तुलना गर्दा
1: सकिन्छ हामीले अब अध्ययनकै क्रममा छ होइन वास्तवमा फोहोर सालमै त्यति किसिमबाट जुन किसिमबाट फोरकास्ट चाहिँ गयो त्यसमा अलिकति फरक भएको पाएँ क्या मैले तर एउटा मैले भन्न विषयलाई के भन्न चाहन्छु भने अहिलेसम्म त पानी पर्यो अब एलियन इफेक्ट देखिरहेछ अब एलियन इफेक्ट के भने अहिलेसम्म चाहिँ अहिले पनि हेर्दा कि तपाईँको प्रशान्त महासागरको पानी चाहिँ नर्मल भन्दा पनि 2.2 डिग्री सेल्सियस टेम्परेचर बढाएको छ है अनि हामी स्टडी गर्नु पनि देखिरहेछ त्यस कारण चाहिँ अब चाहिँ अहिलेसम्म पानी परे पनि एलियन इफेक्ट चाहिँ हुँदै नहुने भन्ने कुरा होइन अब चाहिँ घाम लागेर पानी पनि कम चाहिँ हुन सक्छ यो कुरा हामीले भन्नुहोस् किनभने कि एलियो यसको छँदै छ पक्कै पनि एउटा के देखिन्छ भन्दाखेरि एलियो देखिने बेलामा चाहिँ औसतभन्दा पनि कम पानी पर्न भइरहेको छ हो नेपालको विभिन्न ठाउँमा हेरेर कति बढी पनि पानी पर्छ तर पनि इफेक्ट त्यसको हुन्छ नि तर अबको दिनमा केही चाहिँ हामी सतर्क हुनुपर्ने हो कि अनि पानी कम पनि घाम बढी लाग्ने सम्भावना चाहिँ त्यो चाहिँ एउटा छ घाम बढी लाग्यो भने त्यसको हामीले प्रभाव भनेर बुझ्नु पर्यो तापक्रम बढ्ने गर्मी हुने
2: हजुर
1: तर एउटा कोही के भन्न चाहन्छु भन्दाखेरि अहिले त्यही धान रोपिसकेको छ अहिले भोडो पनि लगाइसक्यो तर भोडो भनेकै तपाईँ फेरि तापको बढ्ने टाइमै हो सुकाउने टाइम किनभने धानलाई चाहिँ सुक्खा हुनलाई पनि धान त्यो घेरा राम्रो हुनलाई पनि घाम पनि लाग्नु पर्छ सुकाउ ठिक टाइम यो टाइम यसै पनि टाइम थियो सुकाउने टाइम पनि भयो सायद एलियोको इफेक्ट अहिले देखिनु छ किनभने 2.2 भने धेरै हो नि त्यो देखिरहेको छ अहिले
2: तापक्रम त्यति तातिनु भनेको धेरै प्रभाव पर्नु हो
1: हजुर यसपालि अझ के पनि सुनियो भन्दाखेरि हामीले अब होइन अध्ययनकै भएर पढ्ने हुँदोमा यसपालि सुपर एलियनो देखिने भन्ने कुरा चाहिँ प्रचारदेखि निकै प्रचार प्रसार भएको थियो सुपर एलियनो भने के भन्दाखेरि नर्मल टेम्परेचर भन्दा पनि 3 डिग्री सेल्सियससम्म तीसम्म बढ्यो भने त्यसले सुपर एलियनो भन्नु पाइयो अहिले अब 2.2 भएको छ त्यो 2.2 हुँदाखेरि अहिलेसम्म त त्यति खासै हाम्रो नेपालमा त्यति खासै असर त देखिरहेको छैन पानी त परिरहेको छ तर अब आउँदो दिनमा के होला भन्ने कुरा क्वेश्चन मार्क चाहिँ त्यहाँ छ
2: आउँदो दिनमा के होला त उसो भए तपाईँले भने जस्तै
1: हुन त अब यो चाहिँ अब मुसु जोगाड गर्ने कुराहरू हो होइन म अहिले त्यहाँ छैन तैपनि अब हामीले अब एज चाहिँ लेमान एज हामी स्टडी गऱ्यौँ लोक विभिन्न साथ अहिले पनि अध्ययन गरेका छौँ म परवरकाले गरेँ कि अब चाहिँ केही अलिकति चाहिँ टेम्परेचर बढ्ने चाहिँ सम्भाव हुन सक्छ
2: तापक्रम बढ्न सहज
1: हावाका दिनमा
2: हजुर
1: अनि तापक्रम बढ्यो भने एउटा चाहिँ जनजीवनलाई प्रभाव पार्ने कुरा चाहिँ रह्यो यसै पनि गर्मी हुँदाखेरि विभिन्न अरू समस्याहरू आउलान् खेतीबालीमा पनि यसको चाहिँ प्रभाव पर्ला धान मकैका लागि तापक्रम पनि चाहिन्छ भनेर तपाईँले भन्नुभयो तर धेरै हुनु पनि उसो भए राम्रो मानिएन यो हिसाबले चाहिँ बुझौँ किसानहरूले बुझ्दाखेरि तर अहिले चाहिँ धान पाक्ला अलिकति चाहिँ चाहिन्छ टेम्परेचर चाहियो काम त चाहियो पनि त्यति बेलालाई तापक्रम चाहियो
2: हजुर
1: खास गरी अहिले विकसित हुने गरेको एलिनो यसका प्रभावबारे हामी कुराकानी गरिरहेका छौँ कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साकिया कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा तपाईँले अघि मौसमका जुन चक्रहरू घटनाक्रमहरू जोड्नुभयो हामी आफ्नो देशको नेपालको चाहिँ मौसम पूर्वानुमानलाई चाहिँ पूर्वानुमान गर्ने अब के होला भनेर जानकारी दिने विषयलाई कहाँ कहाँसम्म चाहिँ छोएर कहाँ कहाँसम्म पुगेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ अथवा कहाँसम्मको चाहिँ प्रणाली हेर्नुपर्ने हुन्छ
3: होइन विषय चाहिँ गाह्रो छ यो किन भन्दाखेरि हामी ग्राउन्डमा बसेर आकाशको कुरा गर्नुपर्छ है अब हावासम्मले कुरा गर्ने मौसमसम्मले कुरा गर्नुपर्ने पक्कै पनि गाह्रो विषय हो तर के छ भने अहिले वैज्ञानिक युगमा विभिन्न उपकरणहरू विभिन्न साधनहरू भइसकेका छ अब हामी नेपालमा बसेर कि विभिन्न वर्ल्डकै हामीले चाहिँ मौसम हेर्न सक्छौँ र हामीले मौसम भविष्यले गर्दाखेरि पनि हामीले सबै विश्वकै मौसम गतिविधि हेरेर मात्रै हामी फोरकास्ट गर्न सक्छौँ यसो भनौँ एलिनो कुरा गर्दाखेरि पनि प्रचण्ड महासागरमा देखिने प्रक्रिया हो तर यसले नेपाल जस्तो चाहिँ पहाडी एरियामा भएको झेसलाई असर गर्ने भनेदेखि त्यो हेरेर हामी सबै अध्ययन गरौँ नेपाल मात्र अध्ययन गरेर बस्नु भविष्यमा गर्नु पाइएन यस कारण चाहिँ त्यो बेला के भन्दाखेरि प्रशान्त महासागरको विभिन्न ठाउँको हेर्नु पर्यो यो त हिन्द महासागरको दुईटा हेर्नु पर्यो साँच्चै म भन्नु के चाहन्छु भन्दाखेरि यो हिन्द महासागर र प्रशान्त महासागर दुईटाको कारणले गर्दाखेरि हामीले दक्षिण एसियामा मौसमी गडबडी चाहिँ देखिरहेछ
1: दक्षिण एसियामा मौसमी गडबडी देखिएको छ हजुर
3: त्यसले गर्दा पानी पनि बढी पनि वा घटी पनि हो नि जुन जति पनि छ नि यदि तपाईँको एलिनो फेनोमेन एलिनो फेनोमेन भनेको चाहिँ प्रचण्ड महासागर नभई त्यो साथी हुन्थ्यो होला भनौँ न एउटा मात्रै हाम्रो अब
1: त्यो भनेको समुद्र नभएको भए
3: हिँड मात्र मात्रै भयो भने त्यो फेरि देखिँदैन होला तर दुईटा सागर छ त्यसको साथी अरू विभिन्न कारणहरू छन् त्यसले गर्दा यो ग्लोबल फेनोमेन हो जब तपाईँ युरोपमा कुरा गर्नु अहिले यस्तो हिट टेम्परेचर बढेर थुप्रै मान्छेले मरिसकेको छ
1: अत्याधिक
3: गरियो हजुर त्यो प्रक्रिया छँदैछ अब त्यो हामी चाहिँ अब त्यसलाई त्यो हिट वेभलाई चाहिँ अब यसो बचाउन एलिनो किन भन्दाखेरि यसो इम्प्याक्ट पनि त्यहाँ छ तर यो दुईटै फेनोमेन छ एउटा यो ग्लोबल फेनोमेन एलिनो कुराहरू आइरहेछ अर्को युरोपबाट जुन हिट छ नि त्यो पास अर्कै सिस्टम हो त्यो तर यसले पनि त्यसलाई असर चाहिँ गरे त्यस कारण अहिले क्लाइमेट चेन्ज कुरा गर्छु क्लाइमेट चेन्ज संस्था चाहिँ अरू पनि कुरा थपेर जसले गर्दा कि कम्प्लेक्स चाहिँ बनाइदिन्छ हाम्रो मौसम भविष्य गर्नेहरूलाई गाह्रो छ विषय चाहिँ गाह्रो छ
1: हो तपाईँले गाह्रो छ भन्नुभयो मैले पनि यहाँनिर चासो राखेँ मौसम पूर्वानुमानका लागि हाम्रै यहाँको बादल यहाँका चाहिँ हावाको गति हेरेर चाहिँ नपुग्ने किन होला भन्ने चासो किसानहरूलाई पनि लाग्न सक्छ नि हाम्रो त यही आफ्नै भूभनहरू छ हाम्रो आफ्नै बादल छ आफ्नै हावा छ तर यतिले मात्रै नपुग्ने
3: हजुर अहिले यो अब के छ भन्दाखेरि अब बादल भने एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ हावा एक ठाउँबाट अर्को चाहिँ चलिरहेको हुन्छ अब हाम्रो नेपालकै साउथ एसियाकै कुरा गर्ने हो भने चाहिँ ठ्याक्कै दुईटै सिस्टम छ नि तपाईँ अब गभर्मेन्ट गर्मी याममा मनसुन सुरुलाई पूर्वबाट हावा चल्छ मनसुन ल्याउँछ पानी पर्छ तर जाडो महिना पश्चिमबाट आउँछ त्यो करिकै छ छ महिना भने यस कारण चाहिँ सिस्टम फेरि अलाउँदै छ यसका हामीले के गर्छौँ भन्दाखेरि हाम्रो नेपालमा आउने बादल भनेको नेपालमै फर्मेसन हुन त होइन नि यो कतैबाट त्यसले हावा ल्याइरहेको हुन्छ जस्तै अब प्रशान्त महासागरदेखि नै हावा बादल नेपालमा आइपुग्छ त्यसले उताबाट ल्याएर बगल देशमा के भन्छ के अरे यो हिन्द महासागरदेखि नै फेन भने इन्डियाको माथि चाहिँ हावामा चाहिँ बादल भयो तर यसले चाहिँ नेपाललाई पानी परेको हुन्छ जुन अलिकति भन्छ त्यसले गर्दाखेरि चाहिँ काश्मीर जस्तो ठाउँमा जुन ठाउँमा हिँड्नुपर्ने ठाउँमा मजाले वेदर चेन्ज भएको छ त्यहाँ क्लाइमेट चेन्ज भएको छ इन्ट्रेस्टिङ छ कि यो धेरै अध्ययनकै विषय अहिलेसम्म पनि
1: हाम्रै मनाङस्थानका कुराहरू गर्दाखेरि पनि पानी नपर्ने कमै पानी पर्ने सुक्खा हुने क्षेत्रमा पनि अहिले पानी पर्न थालेको किसानहरू भन्नुहुन्छ
3: हजुर
1: त्यसका सकारात्मक नकारात्मक दुई थरी पाटा नै होला यो अध्ययनको विषय छ भनेर तपाईँले भन्नुभयो एउटा शब्द मैले यहाँनिर जोडेँ हामीले भनिरहन्छौँ पश्चिम वायुको प्रभाव
2: त्यसै गरी भन्छौ पूर्वी वायुको प्रभाव
3: यो भनेको जोडिने पनि यसैमा हो होइन यो अहिले पनि मैले अलिकति भनिहालेँ है पूर्वी वायु भनेको चाहिँ मनसुन टाइम गर्मीयामा देखिने फेनोमेनको पूर्वबाट हावा चल्ने पूर्वजी हावा भनिन्छ जाडेयामा चाहिँ पश्चिमबाट आउँछ जाडे पश्चिमबाट आउने भनेको चाहिँ किन सब यो समुद्र भयो अनि फुसफा चाहिँ सूर्यको किरणले गर्दा त्यो तातो हुने चिसोले कारणले गर्दाखेरि जाडेयामा चाहिँ करिब करिब इन्डियन कन्टिनेन्ट चिसोले कारणले गर्दाखेरि युरोपियन ल्यान्डमा चाहिँ युरोपबाट चिसो हावा भन्न थाल्छ त्यही बेला चाहिँ अब वेस्टर्न डिस्टर्बेन्स भन्छ पश्चिम वायुको प्रभावबाट पानी पर्ने हुन्छ तर अब गर्मीयामा चिसो सिस्टम चाहिँ हुँदैन त्यो अब गर्मीयामा चाहिँ मनसुन हुन्छ पूर्वबाट आउँछ त्यो बेला पानी पत्ता जान्छ यो दुईवटा फरक सिस्टमहरू हो तर एउटा के छ भन्दाखेरि अब हाम्रो साउथ एसियामा देखिने फेनोमेनले चाहिँ प्रचण्ड महासागर धेरै परको समुद्रमा देखिने समय प्रतिले इफेक्ट चाहिँ भएर आउँछ है त्यसले गर्दा चाहिँ हामी चाहिँ फोरकास्ट चाहिँ अब अलिक फरक फरक हुने खालको चाहिँ र अहिले के पनि हामी यसै बट यही वर्ष जुन हाम्रो अब एलएनजीको कारणले गर्दाखेरि बढी गर्मी हुन्छ पानी कम पर्छ भन्दै गर्दाखेरि हिजो अस्ति माथि एउटा नयाँ रिपोर्ट के मैले पढ्न पाएँ भन्दाखेरि एलएनजीलाई फोरकास्ट गर्ने जुन प्यारामिटर्सहरू हुन्छ साइन्टिफिक वैज्ञानिक प्यारामिटर हो त्यो प्यारामिटर्सले चाहिँ एलएनजीको फोरकास्ट गर्नु राम्रोसँग गर्नु सकेन त्यसले गर्दाखेरि चाहिँ साउथ एसिया पानी पर्ने चाहिँ सिस्टमलाई राम्रोसँग उसले चाहिँ भन्नु सकेन एउटा त एलएनजी झन्डै फेनोमेन एलएनजी आउँदाखेरि पानी कम पर्छ भन्ने फेनोमेन हो तर ती प्यारामिटर काम नगरेपछि त भयो बढी पानी पर्छ यो कुरा आइरहेछ है वैज्ञानिक आफै पनि यिनले स्टडी गर्दैछ कि एलएनजीको एलएनजीमा स्टडी गरेर जुन किसिमको विभिन्न प्यारामिटर हावाको होला घामको होला पानीको विभिन्न प्यारामिटर स्टडी गर्छ त्यसलाई अझै पनि परिपक्व बनाउनु पर्ने भन्ने कुराहरू आइरहेछ भनेको पूर्वानुमानका कुराहरू ठ्याक्कै नमिल्न सक्छ भनेर त हामी पनि भन्छौँ विगतमा हजुर हो पूर्वानुमान गर्न गाह्रो छ हो ठ्याक्कै नमिल्न सक्छ तर यसको अनुसार चाहिँ तयारी चाहिँ गर्नुपर्छ त्यसले चाहिँ घाटा हुन्न नोक्सानी हुन्न हो भन्ने कुराहरू चाहिँ जोड्छौँ तपाईँले भने जस्तै यी यस्ता अध्ययन हाम्रोमा चाहिँ विभाग छ महाशाखा छ बाढीको महाशाखा छ मौसमको महाशाखा छ समग्रमा चाहिँ विभाग छ तिनी हेर्ने गर्छन् कसरी हुन्छ त्यहाँभित्र अध्ययनहरू चाहिँ तपाईँहरू त रहेर पनि काम गर्नुभयो अब के छ अब यो अब हामी चाहिँ साँच्चै भन्ने हो भने अहिले एकैसँग सजाव हुन्छ हाम्रै अब चौथा मौसम विज्ञान थियो भने त्यो कम अवस्थामा छैन राम्रो छ त्यहाँ जति पनि फोरकास्ट गरिन्छ जे पनि स्टडी त्यो चाहिँ साइन्टिफिकै हो विश्वको कुनै ठाउँमा तपाईँ जापान छ अमेरिका छ त्यहाँ जुन किसिमका जुन प्रविधिबाट यो मौसम पूर्वान र मौसम अध्ययन गरिन्छ त्यही किसिमबाट गर्ने हो प्रविधि फरक छैन उयो हो त एक दुईवटा कमजोरी त होला त्यही पनि एउटा के भन्दा यसमा अनुभव धेरै चाहिन्छ अनि किनभने अनुभवले चाहिँ धेरै काम चाहिँ गरेर आउँछ है यो यस्तो हुन सक्छ है भने अघि यहाँले भन्नुभयो चाहिँ हाम्रो नेपालको माथि चाहिँ बाँझो छैन होइन तर अरू ठाउँबाट आएको भन्दा पानी पर्छ छुट्टै यो अध्ययन चाहिँ हुनु पर्यो त्यो कुरा देख्ने कुराहरू छन् तर विषय रमाइलो छ गाह्रो पनि छ म चाहिँ त्यो भन्छु त्यो हिसाबले नै होला विगतमा भन्दा अहिले चाहिँ हाम्रो मौसम पूर्वानुमानलाई पनि विश्वास गर्ने गरिन्छ यो चाहिँ छ है भनेर पनि अहिले चर्चा हुन थालेको छ होइन धेरै चाहिँ अहिले धेरै चाहिँ पश्चिम चाहिँ फरक चाहिँ मिलिरहेछ है अब यसै वर्षको कुरा भइरहेको कुराहरू मैले एज ए लेबेन भएर हेर्दाखेरि पनि एकैतिर चाहिँ अब बढी पानी पर्छ भन्ने किसिम फोरकास्ट छिटो फोरकास्ट गयो त्यो अलिकति फेरफार चाहिँ लाग्यो होइन तर के भन्छ जेटिटे फोरकास्टहरू जो जलचरा मौसम विज्ञान विभागले जुन जेटिटे फोरकास्ट गर्यो त्यो चाहिँ मिल्दैछ है त्यसले भोलिले पानी पर्छ भन्ने कुरो मिल्दैछ यसका जेटिटे फोरकास्ट चाहिँ अहिले नौका चाहिँ नौका टिम भन्छ त्यो प्रविधि चाहिँ मिल्दैछ तर सिजनल फोरकास्ट चाहिँ तिन चार बजे जुन फोरकास्ट छ त्यो अलिकति चाहिँ फरक चाहिँ देखियो त्यो लामो अवधिको हुनाले पनि त्यसको चाहिँ पूर्वानुमान गर्न अलिक गाह्रो भएको होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ लामो अवधि पनि अर्कै चाहिँ जुन किसिमबाट हामीले एक्सपेक्टेसन एलिमेन्टको कुरो गरेको थियौँ नि यो धेरै एलिमेन्ट जोड दियो कि त्यसले एलिमेन्ट आउँदै सुक्खा सुक्खा सुक्खा भने त त्यसले अलिक होसियार हुनुपर्ने भयो र नयाँ जस्तो चाहिँ संस्थाले पनि भनिसकेको छ एलिमेन्ट स्टडी गर्ने अझै राम्रो गर्नुपर्ने अवस्था आइरहेछ किनभने यसपालि फरक देखियो
4: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ प्रशान्त महासागरमा थप बलियो हुँदै गएको मौसम प्रणाली एलिनो यसको प्रभाव र पूर्व तयारी बारे जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्यसँग गरिएको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै

0: प्रचारमा इन्डिया सँगै लिएर जानु सकेको
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 493-555
0: को
2: काख
0: स्वच्छ सुन्दर प्रकृति
2: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: जुली अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट jhule.com.np
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
7: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
6: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
7: सिप्रोदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सड़क र सवारी

0: 세이프한 가시점이잖아. 야노 라디오 네트워크.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले थप बलियो हुँदै गएको मौसमी प्रणाली एल निनो यसको प्रभाव र पूर्व तयारी बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मुरुगत्न साक्य। उहाँसँग फेरि चासो एल निनो कसरी विकास हुन्छ, यसका विभिन्न कारणहरू के छन् त?
2: एल निनो भनेको प्रचण्ड महासागरको पूर्व भएको इक्वेटर साइडको जहाँको चाहिँ समुद्रको पानी नर्मल भन्नु पहिले ताकिने हो। अब यहाँको प्रश्न आउँछ त्यो पानी ताकिने प्रक्रिया ताकिनिक प्रक्रिया हो जुन तपाईँको तल जमिनबाट भएर आउँछ, तलैबाट भएर समुद्रमा होइन, त्यो आकाशको घामले मात्रै गएर सूर्यको किरणले मात्र भएर ताकिन्छ होइन। किनभने यो प्रक्रिया 2-5 वर्ष 7 वर्षमा एकचोटि हुन्छ भनेको छ। त्यस कारण त्यतिन्जेलसम्म चाहिँ समुद्रभित्रैबाट चाहिँ तातो भएर आउने हो,
1: समुद्रभित्र पनि तातो हुने,
2: जसरी तल इनारको पानी तातो हुन्छ नि तल होइन, त्यस्तै किसिमबाट चाहिँ त्यो तलैबाट तातो भएर आउँछ। त्यो पछि यो अध्ययनको विशेषता होइन, यही कारणले मात्रै यो समुद्र पानी तातो हुने भन्ने कुरो चाहिँ डिफाइन्ड भएको छैन, त्यो पनि एउटा फ्याक्टर छ, त्यो भइरहेछ। त्यसले गर्दाखेरि

मौसमी प्रणाली एलनी हो र उसका प्रभाव बारे कुराकानी हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, जुन शब्दहरू हाम्रो बुझाइमा चाहिँ गाह्रो छन्। हामीले एलनी सुन्दैछौ, लालिनो सुन्दैछौ, यसका चाहिँ प्रभावहरू सुन्दैछौ, जो किसानहरूका माझ यी विषयहरूको चाहिँ बुझाइ हुनुपर्छ, बुझ्नुपर्छ, त्यो अनुसार चाहिँ पूर्व तयारी गर्नुपर्छ भनेर तपाईँले जोड्नुभयो। विगतका उदाहरणहरू, विगतका चाहिँ यही मौसमी घटनाक्रमहरूलाई हेर्ने हो भने एउटा उदाहरण अलि बढी चर्चामा छ, सन् 1950 आसपासमा चाहिँ आएको प्रभाव भनेर, त्यो बेला केही यस्तो चाहिँ भएको थियो भनेर हाम्रो अध्ययनले केही बुझाउन सक्छ भन्न सकिन्छ। 2000

0: गर्दाखेरि अस्वाभाविक अनएक्सपेक्टेड फेनोमेनल आयो, पानी पर्यो, पानी पनि आयो, ड्यामेज हुन्छ गएको थियो। र यस्तो यो पचास मात्रै होइन, यो बराबर कतिवटा घटना चाहिँ भयो। जहिले एलएनए कुरा गरेको थियौँ तपाईँको, अहिले हामी एलएनए छौँ भन्छौँ, यसपालि सुपर एलएनओ भन्ने कुरा पनि गयो। यस्तै सिस्टम तपाईँको 1982 पनि भएको थियो। अहिलेसम्म सबैले खतरनाक र भिजा 1982 हो है, सबभन्दा ड्राइनेस। त्यसपछि तपाईँ 2015-16 पनि त्यस्तो थियो। यो फेनोमेनल देखिरहेको हुन्छ। मैले एलएनओ कुरा गरेर त्यस्तै ल्यानु, त्यस्तै चाहिँ कुन कुन यो जस्तो भाँचो त्यो चाहिँ हामी हेर्न सक्छौँ। सो इम्प्याक्ट पनि हामी हेर्न सक्छौँ। अहिले सबै कुरा क्लियर छ, अहिले तपाईँको रेकर्डेड हो, हरेक कुरा हेर्न सक्छौँ हामी, जे भइरहेको छ। अब यसपालि अलिकति अब एलएनओको इम्प्याक्ट कम देखियो भने अब के त, अब फेरि अहिले गर्मी चढ्दैछ बढ्दैछ, फेरि पुरा सुक्खा ड्राई भइ नै हुँदो र फेरि समस्यै पार्दै हो कि भनेर त्यो पूर्वानुमान पनि गर्न सकिन्छ। मैले त्यो चाहिँ अलिकति अध्ययन अलिकति राम्रोसँग विचारै गर्नुपर्ने हुन्छ।
1: यस्ता चाहिँ अध्ययनहरूलाई हेरिरहनु पर्यो, सुनिरहनु पर्यो, त्यसप्रति चनाको चाहिँ भइरहनु पर्यो। अब यी भगवान्ले जुन चक्रहरू भन्नुभयो नि, ती चक्रहरू हेर्ने भने अब कारणवश अब पोहोर चाहिँ मधेस क्षेत्र बढी सुक्खाग्रस्त भयो, यति बेला मात्रै त्यहाँनिर अलिकति धान रोपाईको चाहिँ थालनी गर्नुपर्ने अवस्था थियो। पोहोर मात्रै हेर्ने हो भने पहल मधेस क्षेत्र चाहिँ तुलनात्मक रूपमा चाहिँ अलि धेरै प्रभावित हुने हो कि, अथवा हिमाल पहाड़मा पनि यस्तो चाहिँ हाम्रो समस्याहरू देखिने गरेका छन्, यो के छ अध्ययनमा?
0: होइन, विगत केही वर्षको मौसमी प्रणाली हेर्ने हो भने पोसा तपाईँ बच्चे तराईमा सुक्खा भयो, होइन, बच्चे तराईमा सुक्खा भएको कारणले गर्दा के धेरै उता पनि ड्राइनेज भयो, उता होइन समस्या भयो। यसमा यो तराई क्षेत्र एउटा हाम्रो यस्तो ठाउँ हो कि तपाईँको जाडोमा नि अति नै जाडो हुने, हामीले हिमालमा जाडो भन्छौँ नि, त्यो भन्दा तराईमा चाहिँ जाडो म्याक्सिमम जाडो हुँदो रहेछ, चिसो हुने र त्यहाँ कोही लाग्ने, फेरि गरेर तपाईँ म्याक्सिमम गर्यो भने यसमा यो तराईको एउटा आफ्नै फिजिकल फिचर छ, हाम्रो फिजिकल चाहिँ अवस्था छ, त्यसलाई चाहिँ त्यसले गर्दाखेरि हाम्रो अब मौसमलाई पनि थप गर गरिदिए, हामीले एक्सप्रेसन भन्दा पनि त्यहाँ फरक हुने काम।
1: हामी आफै त भूपरिवेशकृत देश, नेपालको चाहिँ छेउछाउमा समुद्र छैन, अब प्रशान्त महासागरमा चाहिँ समुद्र तात्ने कुरा गर्नुहुन्छ तपाईँ, चिसो हुने कुराहरू गर्नुहुन्छ, होइन, जुन हामीले भूपरिवेशकृत देश भनेर चाहिँ भनिरहेका छौँ, यो कसरी चाहिँ यो प्रभाव पर्ने रहेछ त?
0: होइन, अब सिस्टमबाट पानी पर्ने सिस्टम वा मौसम चक्र कहाँबाट सुरु हुन्छ भन्दाखेरि समुद्रबाट आउने हो, होइन, पानी पर्ने समुद्रबाट आउनु पर्यो नि, होइन, पहिला के हुन्छ भन्दाखेरि समुद्रमा सूर्यको किरणले समुद्र तातो भयो भने चाहिँ भन्ने तपाईँको करिब 30 डिग्री सेल्सियससम्म तात्यो भने समुद्र त्यहाँ त्यो सानो फोट्यो हावा भन्नुहुन्छ, त्यो भट्यो ठुलो भएर चाहिँ साइक्लोन भन्छ, साइक्लोन, त्यो साइक्लोन भएपछि अब त्यसले त्यो सोध्ने भइहाल्यो त्यसले, त्यसकारण चाहिँ तलबाट आउने कारणले गर्दाखेरि यो चाहिँ अब बिस्तारै तलबाट आउँथ्यो, माथि छुप्रै छुप्रै जाने हो, यसकारण चाहिँ हामीले समुद्र लेभलमा हामी चाहिँ अलि अति नै विशेष किसिमले हेर्नुपर्छ। हुन अब समुद्रमा चाहिँ अब जहाजहरूले पनि यो मौसम अध्ययन गरिरहेको हुन्छ, हाम्रो नेपालमा समुद्र छैन, तर हाम्रो नेपालको वरिपरि जुन बङ्गलादेश छ, के भन्छ, हिन्द महासागर छ, बेङ्गल बङ्गाल छ, ती ठाउँमा चाहिँ हामीले यो चाहिँ बुवामा जहाजमा राखेर त्यो बच्चा हावा पनि नागरिया हुन्छ, ती कुरा हामी इम्पोर्टेन्ट छ। तलबाट सूर्य माथि आउने हो नि त, होइन, यस्ता सूचनाहरू हाम्रो महाशाखाले पनि प्राप्त गरिरहेको हुन्छ,
1: गरिरहेको छैन,
0: हामीले चाहिँ कुनै पनि ठाउँको चाहिँ तथ्याङ्कन हामी हेर्न सक्छौँ,
1: त्यसको चाहिँ आदान प्रदान हुन्छ।
0: हजुर, यो चाहिँ विश्व मौसम संगठन त्यो हाम्रो त्यति सूर्य दिएको चाहिँ कुनै पनि ठाउँको हामी चाहिँ किन भन्दाखेरि मौसम भविष्यवाणी गर्ने अध्ययन गर्नलाई त नेपालले मात्रै हो भने त पुगेन, त्यो सबै ठाउँ हेर्नुपर्ने भयो भने त्यो सूर्य चाहिँ हाम्रो प्राप्त छ है।
1: कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साक्य, हामीले कुराकानी जोडिरहेका छौँ खास गरी अहिलेको चाहिँ एलनियो र यसका प्रभावबारे केन्द्रित रहेर, खास गरी तपाईँले अघि भने जस्तै एलनियोको प्रभाव अझ रूपमा चाहिँ पछाडि पनि देखिन सक्ला, आउन सक्ला, पूर्वानुमान भइरहलान्, यी कुराहरू जोड्नुभयो। अहिले विगतमा चाहिँ जे भयो त्यसको चाहिँ नगर्ने प्रभाव रह्यो भनेर भन्नुभयो। अब तयारी र पूर्व तयारीका चाहिँ कुराहरू हुन सक्छन्, यस्ता समस्याहरू देखिन्छन् आउँछन्, तत्कालीन एउटा चाहिँ पाटो अब गर्नुपर्ने चाहिँ के हो सरकारले, सँगसँगै दीर्घकालीन समाधानका यस्ता चक्रहरूका हुने सम्भावित क्षतिहरूको चाहिँ के बुदागत

0: त्यस्तो हुन्छ है भने पनि तयारी त अर्को गृह मन्त्रालय छ, त्यसै अर्को डिजास्टर युनिट अरूमा छ। यसको यो एक्लै गर्ने काम चाहिँ होइन, यो सबैजना समन्वयात्मक सबैजना मिलेर गर्छ। किनभने अब गाउँको गाउँघरमा हेऱ्यो भने अब यस्तो पानी पर्छ है मात्र भने त भएन, होइन उसले बुझ्नु पर्यो पानी पनि हो कि अनि के छ भन्ने कुराहरू गर्नु पर्यो। त्यो सबै कुरा एकैचोटि हुँदै गएको चाहिँ हुन्छ, यो एक्लैले गर्नु जस्तै काम अलिकति यस्तो सबैले मिलेर गर्नुपर्ने जस्तो लाग्छ मलाई।
1: हो कस्तो हुन सक्ला अन्त पूर्व तयारीका पाटाहरू अहिले भर्खर अब चाहिँ हामीले थाल्ने हो भने कहाँबाट सुरु गर्ने?
0: अब यसको लागि चाहिँ भने गृह मन्त्रालयदेखि सबै तयारी चाहिँ हुनु पर्यो। जस्तै अब हामी के जस्तै युजुअली के छ भने हामी बाढी आउँछ है मनसुन टाइममा बाढीको तयारी चाहिँ गरेर आउँछौँ। धेरै जस्तो आइरहेछ नि बाढी के भन्ने यसो तयार पनि निकै राम्रोसँग भइरहेको सुनिन्छ अहिले पनि। तर के भन्दाखेरि अब
1: आगो त आइलाग्दाखेरि त त्यहाँनिर फेरि पुग्दैन, त्यहाँनिर हुँदैन,
0: त्यही त त्यो चाहिँ भएन। अब तयारी संस्था चाहिँ केही समस्या भयो भने त्यसलाई चाहिँ समस्या निकाल्ने उपाय पनि गर्नु पर्यो। तर अहिले जो प्र्याक्टिसमा धेरै राम्रो भइरहेको छ है, तर एउटा कुरा अब भारीमा त होइन, अब सुक्खा भयो त्यो के गर्ने, त्यसलाई पनि तयार त हुनु पर्यो नि। त्यो तयार भनेको त अब एउटै मात्र गर्नु भएन, कृषकै कृषकहरू पनि लाग्नु पर्यो, कृषि क्षेत्रमा काम गर्नेहरू लाग्नु पर्यो, मन्त्रालयहरू लाग्नु पर्यो, सबै कुराहरू यो चाहिँ मिलेरै गर्नुपर्छ हरेक कुरामा। तपाईँहरू हुँदा चाहिँ के हुन्थ्यो, के पाइन्थ्यो, के देखिन्थ्यो? होइन अब मैले काम गर्दाखेरि पनि अब त्यस्तै थियो, समस्या थियो होइन। हामीले एउटा यस्तो भयो तपाईँको तपाईँहरूसँग अनुभव छ नि त, हाम्रो विभागको काम के भन्दाखेरि हाम्रो फोरकास्टिङ गर्ने मात्रै काम भयो कि, किन तयारी गरेर काम त अर्कै निकाले हेर्नु भयो त्यहाँ। त्यसकै पहिले कि त्यस्तै हामी हुन सक्छौँ है भनेर भन्छौँ, तर अब त्यो ठ्याक्कै त्यही किसिमबाट चाहिँ अब प्रकोपलाई चाहिँ नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ राम्रोसँग भइरहेको नहुन सक्छ। समस्या पहिले त्यस्तै छ, अहिले पनि अब राम्रो त धेरै राम्रो भयो, त्यही पनि चाहिँ त्यति सफिसियन्टली भाग जस्तो लागेको छैन है। फोहोर साल तपाईँ कस्तो समस्या भयो हेर्नुहोस् त, यो वर्ष त्यति अब पानी पऱ्यो कमै भयो, पानी परेको छ तैपनि अलिक कमै देख्यो भनौँ न, कम्पेरिटिभली चाहिँ फोहोर साल तपाईँ अलिक कमै भएको छ नि होइन। त्यसले गर्दा के अब त्यो सबै मिलेर गर्नुपर्छ काम।
1: पोहोर त मधेसमा चाहिँ समस्याको समाधान पनि निस्किन सकेन, उपाय पनि निस्किन सकेन, कमजोरी कहाँ रह्यो त उसो भए
0: त्यही त। अब यो चाहिँ हो फोहोर सालको कमजोरीलाई हेरे यसलाई के होला भन्ने चाहिँ गर्नु पर्यो।
1: किन सिक्दैनन् सम्बन्धित निकायहरूले चाहिँ विगतका समस्याबाट चाहिँ पाठ, विगतमा यस्तो थियो है हामीले अब आउँदा दिनमा चाहिँ यस्तो काम गर्नुपर्छ भनेर कसैले पनि नसिक्ने, किसानहरूलाई पनि त्यो उत्प्रेरणा गर्न नसक्ने, पूर्व तयारीमा चाहिँ लाग्न नसक्ने, यो समस्या चाहिँ कहाँ छ त, जड कहाँ हो?
0: अब यो होसियारी पनि चाहिँ पुगेन होइन, सबै चाहिँ होसियार चाहिँ हुनु पर्यो होइन। किनभने चाहिँ अब भन्नु न अब हाम्रो शरीरले एक ठाउँमा कपाल दुख्यो भने अब हात दुख्यो भने त्यो हात दुख्यो हातले दुख्यो त शरीरले दुख्नु हो नि, त्यो आफ्नो नेपाललाई नै हो। त्यस कारण यो कुरा चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ,
1: ख्याल चाहिँ गर्नुपर्छ। तपाईँले भन्नुभयो पूर्वानुमान अनुसार चाहिँ मैले एउटा जोड्न चाहे, एलिनो बलियो भयो भने हाम्रो समुदायले चाहिँ त्यसको सामना कसरी गर्न सक्ला नि त उसो भए?
0: त्यो अब एलिनो बलियो भयो भने अब युजली हामीले भन्ने चाहिँ पानी कम पर्ने हो, त्यो कृषि क्षेत्रमा अलिकति समस्या देखिने हो। तर अहिले भने चाहिँ अब यसपालिको एलिनो छ भन्दा भन्दै पनि हामी धेरै पानी परे पनि अनुभव पर्यो, बढी नै पानी पर्यो यो ठाउँमा त अझ होइन। यस कारण चाहिँ एलिनो पर्यो भन्दैमा अब पानी धेरै पर्ने वा कम पर्ने त्यो भन्दा पनि जे भयो पनि हामी तयार चाहिँ हुनु पर्यो।
1: समुदायले के गर्ने?
0: समुदायहरूले चाहिँ अब मेन त भुग्नु पर्यो कि अब एलिनो भयो के हुन सक्छ भन्ने कुराले बुझेर ठिक छ अब बेसी पानी पर्यो के गर्ने भन्ने कुरा तयार त हुनु पर्यो नि, वा कम कार्य गर्ने के हुने त, समुदायले ती कुरा बुझेर अनि त्यही अनुसार चाहिँ कार्ययोजना बनाउनु पर्ने जस्तो लाग्यो है मेरो सर।
1: कार्ययोजना बनाउनु पर्ने पूर्व तयारीको?
0: हजुर हजुर।
1: विश्व मौसम संगठनका कुरा तपाईँले अघि जोड्नु भएको छ, त्यसै गरी अमेरिकाको चाहिँ क्लाइमेट प्रेडिक्सन सेन्टरको चाहिँ पूर्वानुमान पनि तपाईँले जोडिरहनु भएको छ। मैले एउटा तथ्य तथ्याङ्क जोड्न खोजेँ, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हालै चाहिँ एलिनो घरभित्रै आइसक्यो भनेर चाहिँ भन्नुभएको छ। यसको पनि सांकेतिक रूपमा चाहिँ केही अर्थ होला, उहाँले चाहिँ कुनै एउटा अर्थ विशेषले चाहिँ भन्नुभयो होला। युरोप र अमेरिका फ्रान्स लगायतका देशहरूको चाहिँ अहिलेको जुन गढेलो उच्च तापक्रमका चाहिँ कुराहरू हेर्ने भने समस्याहरू चाहिँ आइरहेका छन्। यस्तो समस्या हाम्रोमा भोलि आउन सक्छ, अथवा आउने हिउँदमा चाहिँ पानी नै नपरेर निरन्तर सुक्खा खडेरी भएर चाहिँ हाम्रा पनि जङ्गलहरू जल्न सक्छन्, त्यहाँबाट चाहिँ समस्याहरू आउन सक्छन्। अब यो यस्तै अनुसार कति लामो अवधिसम्म चाहिँ यो प्रभाव देखिन सक्ला, त्यस्तो केही पूर्वानुमान गर्न सक्छौँ हामी?
0: अहिले अब यो चाहिँ जलथर मौसम विज्ञान विभागले गर्दैछन् पनि हैन यसपालि के अरु छन् अहिले एलडीएको पनि पछिको दिनमा के होला भन्ने कुरा अझै गरिरहेछ यसको अब आउँछ होला के कति अवसर गर्दा के होला के हुनुपर्छ भन्ने कुराहरू यो त अब आइरहेको छ यस्तो कुरा चाहिँ अब हामीले विचार नै गर्नुपर्छ किन अहिले नै समाप्त भएको त छ नि यो सिस्टमहरू यसको असर भइरहन्छ यस कारण यी कुराहरूले चाहिँ हाम्रो व्यवहारले राम्रोसँग अध्ययन गरेर होला जस्तो मैले व्यवहारले मात्र होइन कि एज ए होल मतलब चाहिँ हाम्रो साउथ एसियाकै युनिट हो भने किन नेपालमा मात्रै देखिने भन्ने सिस्टम नेपालमा मात्रै आउनु त होइन यो यस्तै त्यो भनेको दक्षिण एसियाकै समग्र कुरा चाहिँ हेर्नु पर्यो हजुर ती पूर्वानुमानलाई चाहिँ ख्याल गर्नु पर्यो हजुर कुराकानीमा हुनुहुन्छ वरिष्ठ मौसमविद मणिरत्न साकी हामीले कृषि विशेष कार्यक्रम बदली नेपालमा आज मौसम केन्द्रित रहेर चाहिँ यो कुराकानीलाई जोडिरहेका छौँ तपाईँले अघि कुराकानीको सुरुवातमा एउटा विषय जोड्नु भएको थियो पछिल्ला मौसमी घटनाक्रम र जलवायु परिवर्तन भनेर यो मौसमी घटनाक्रम र जलवायु परिवर्तनको चाहिँ सम्बन्ध कहाँ रहेछ
1: यो के छ भन्दाखेरि दुईटा कुरा गर्न चाहन्छु एउटै हामी चाहिँ अब क्लाइमेट चेन्ज भन्छौँ होइन अब अर्को एउटा भनौँ के हो क्लाइमेट चेन्ज भन्दाखेरि यो चाहिँ पृथ्वीमै क्लाइमेट जलवायुको परिवर्तन चाहिँ देखिने हो यो भनेको यो त हेर अब आज यसपालि देख्यो भोलि नहुने भने होइन क्लाइमेट चेन्ज असर त वर्षकै देखिरहेकै छ त्यसको अलावा अर्को एउटा समस्या भनेको चाहिँ ग्लोबल फेनोमेन जति एलरेडी लानिहाल्नु हो यो वर्ष ठिकै अर्को वर्ष हुँदैन तर क्लाइमेट चेन्ज त भइरहेको हुन्छ नि क्लाइमेट चेन्ज नै हो वर्षै पछि देखिने फेनोमेनको रूप आइरहेको छ र ग्लोबल फेनोमेन यसपालि नहोला अर्को वर्ष होला अर्कै पनि सिस्टम आउँछ जसले गर्दा कि हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक खालको चाहिँ वेदर ल्याउने होइन यसपालि अब सुपर एलेरो भन्ने कुरा गर्दा 3 डिग्री सेल्सियस चाहिँ तपाईँको तापक्रम बढ्ने भनेको त्यो त धेरै चाहिँ रेयरै कुरा हो 150 वर्ष पछिको फेनोमेन आउँदैछ भन्ने कुरा आइरहेछ है यो सुपर एलेरो अहिले जुन देखिरहेको छ यो 150 त्यो वर्ष त्यति बेला अगाडि देखेको सिस्टम चाहिँ अहिले देखिरहेछ भन्ने कुरा आइरहेछ
0: यो चाहिँ चेतावनीको संकेत हो
1: तर अहिलेसम्म चाहिँ अब टेम्परेचर बढाए पनि तिन त पुगेको छैन त्यस्तो पुग्न सक्छ है भन्ने किसिमबाट गर्यो यो पनि के छ भने मोल्डिङ आउटपुट होइन यो मोडलेबाट के थियो भन्दाखेरि अब यो 150 वर्ष अगाडिको जुन सिस्टमहरू छ त्यस्तै किसिमको मौसमी गतिविधि देखिरहन सक्छ त्यसले गर्दाखेरि एलिनो व्यवस्था पुग्छ भन्ने कुरा गरे हो नि यो त होइन त्यस कारण चाहिँ त्यो दुईटै फेनोमेना थियो क्लाइमेट चाहिँ एउटा फेनोमेना छ एभ्री हरेक वर्ष देखिरहन्छ जुन इम्प्याक्ट परिरहेछ नेपालमा पनि परिरहेछ होइन अब त्यसको साथ चाहिँ ग्लोबल फेन दुईटा कुरा हो त्यसले गर्दाखेरि अझै हामीले चाहिँ मौसमले कम्प्लेक्स बनाइदियो कि यसको अझैले अझै गाह्रो बनाइदियो
0: जटिल बनाउने भएको छ यी फेनोमेनाहरू जुन तपाईँले पछिल्ला घटनाक्रमहरू चाहिँ देखिएका छन् भनेर भन्नुभयो अब हाम्रोमा मुख्य चुनौती भनेको चाहिँ एउटा पानी व्यवस्थापनको पाटो एउटा सुक्खा जमिन सुक्खा हुने पाटो एउटा चाहिँ वातावरण वन डढेलको पाटो यी तीनटा क्षेत्रहरू छन् तपाईँले चाहिँ जलवायु परिवर्तनलाई पनि सँगै जोड्नु भएको छ त्यसपछि अहिले आएका चाहिँ चक्रहरूलाई पनि जोड्नु भएको छ यी तीन क्षेत्र चाहिँ विशेष प्रभावित हुने क्षेत्र भनेर भन्नुभयो जसले चाहिँ अरू स्वास्थ्य खाद्य सुरक्षा लगायतका विषयहरूमा चाहिँ कस्तो कस्तो समस्या चाहिँ हामीलाई देखाउँदैछ त त्यो सम्भावित दृष्टिहरू
1: होइन यो अब स्वाभाविक एउटा सिस्टम देखेपछि तपाईँ त्यसले इम्प्याक्ट स्वास्थ्यमा असर पर्ने भयो जस्तै भनौँ तपाईँ धेरै सुख भयो पानी पनि सकेको स्वास्थ्यमा चाहिँ असर गरिहाल्छ वा धेरै पानी पऱ्यो तपाईँको चाहिँ अक्सिजन कम पानी जुन चाहिँ पानी पर्ने बेला वर्ष धेरै होला अक्सिजन कम होला त्यसले स्वास्थ्यमा असर गर्ने त्यस्तै कृषिमा असर गर्ने यस कारण चाहिँ यो चाहिँ तपाईँ बाई प्रडक्ट इफेक्टहरू एउटा देखिन्छ त्यसले थाहा पनि गरे अब विभिन्न किसिमबाट शरीरमा प्राणीलाई गाई गोरुलाई विभिन्न भन्नुहुन्न त्यो देखिने त्यो चाहिँ इम्प्याक्ट चाहिँ अब सँगसँगै आइरहेकै हुन्छ जस्तै हामीले चाहिँ यो मौसम एउटा मौसम सम्बन्धी अध्ययन गर्ने बेला मौसम मात्रै अध्ययन गरेर भएन यसको इम्प्याक्ट होइन त्यो पनि अध्ययन गर्नुपर्ने हुन्छ
0: किसानहरूले त फेरि आकाशी पानीकै भरमा चाहिँ खेती गर्ने हो
1: खेती गर्ने हो
0: त्यहाँ एउटा प्रभाव देखिने हो
1: हजुर
0: सुक्खा खडेरी हुँदाखेरि
1: हजुर
0: हिमपात हुनुपर्ने ठाउँमा चाहिँ बेलामा हिमपात भएन भने
1: त्यही त
0: हिउँद सुक्खायाम यसै जान्छ
1: त्यहाँनिर अब 1-1.5 वर्ष अगाडि तपाईँ काठ भेनेमा चाहिँ होइन हिउँको ठाउँ बाढी आयो
0: बाढी आयो
1: के छ भने यो राम्रो क्षेत्र होइन कि हामी युजली साइन्टिफिक तहमा के भन्छौँ भन्दाखेरि हिमालय क्षेत्रमा बाढी आउनु थाल्यो भने त्यो त राम्रो सङ्केत होइन भन्छ यो चाहिँ बिग्रेने अवस्थालाई भन्ने यसका हिमा अब हिमालयमा चाहिँ बाढी आउनु थाल्यो सङ्केत जिसिसकेको छ वी हेभ टु भेरी अलर्ट है अब बचाउ चाहिँ लाग्नु पर्यो
0: के गर्ने भनेको त्यो आइसकेको छ।
1: हिमालय क्षेत्रमा बाढी आउँदाखेरि तराई मधेस क्षेत्र चाहिँ सुक्खा हुने पनि
0: गरौँला छ। त्यही त अब यस्तो चाहिँ देखियो तपाईँ तराई मधेस सुक्खा हुने उता आउँदै नआउँछ बाढी उताबाट आउने काश्मीर र तपाईँको उता नर्थ वेस्ट इन्डियामा चाहिँ हिमपात पानी पर्न थालिसकेका छ। त्यो विभिन्न चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा पनि फरक फरक खालको यही वास्तव यो भने एक किसिमको क्लाइमेट चेन्ज असर हुनु भने
1: अहिले छन् नि 753 चाहिँ स्थानीय सरकार छन्। हामी चाहिँ संघीयतामा गइसकेपछि एउटा चाहिँ जिम्मेवार सरकार किसानको चाहिँ नजिकको सरकार भनेर पनि देखिएको छ। लामो अवधिसम्म चाहिँ पानीमा पर्ने सुक्खा खडेरी हुने

0: अहिले विगत बित्नु पर्छ हो त्यसले पनि धेरै मान्छेले चाहिँ अलर्ट गरेको छ यस्तो हुनसक्छ है यस्तो भयो कि होइन त त्यो एक किसिमबाट फरकास्टको पद नभए पनि विगतको हतियार पनि हेर्न सके यस्तो यस्तो हुँदो रहेछ है यस्तो गर्नु पऱ्यो है भन्ने कुरा हुन्छ त्यो के पनि गर्न सकिने भइरहेको छ धेरै प्रयास यो प्रयास त हो नि हो त्यो भनेको अब आउँदा दिनमा चाहिँ एलिनोकै प्रभाव चाहिँ देखिन थाल्यो भने अहिले चाहिँ गर्नुपर्ने तयारीहरू चाहिँ के होला नि त अब यो वर्ष एलिनो त अहिले लागिरहेकै छ होइन अब एलिनो लाग्ने बेला चाहिँ अब पानी कम पर्नु पर्यो भने चाहिँ त्यसले अब गर्मी आउला अथवा ड्राउट ल्याउला त्यसलाई अलिकति बचाउ त्यो चाहिँ उपाय गर्नु त हो नि होइन जति बाढी आउँदाखेरि के हो भने चाहिँ त्यो प्रक्रिया चाहिँ अब त्यो त गर्नुपर्छ तर अब यो वर्षको जुन किसिममा देख्यो त्यो अब अर्को वर्ष आउला भन्ने छैन केही वर्ष ब्याएर हुनसक्छ त त्यति इन्जेलसम्म चाहिँ अब अझै पनि केही प्रयासहरू चाहिँ गरेर जो आयो भने चाहिँ तिमीलाई एक्लै गर्न सकिन्छ होइन यो समूह नै गर्नुपर्ने कारण भयो भने चाहिँ त्यो प्रयास चाहिँ भइरहेछ है यो अन्तिममा किसानहरूलाई केही सल्लाह छ कि अब किसानले चाहिँ अलिकति अब मौसम विषयमा चाहिँ मैले किसानले मात्र भने पहिले पनि भनेको छु त्यो विद्यार्थी स्टुडेन्टहरूलाई पनि त्यो मौसमको जानकारी चाहिँ दिनु पर्यो त्यो पाँच छ क्लासको विद्यार्थीलाई पनि मौसम के हो भन्ने कुरा चाहिँ अनि अध्याय पनि राख्नु पर्यो कि म त के भन्छु एकैचोटि कृषि लेभल मात्र किन जाने कृषकलाई झन्डैछ विद्यार्थीले पनि मौसम भने के हो के असर गर्ने के हो चक्र भने के हो के कति घटनाहरू हुन्छ के हुन सक्छ भन्ने कुरा स्वास्थ्यमा के असर पर्ला के कुराहरू पनि गर्नुपर्छ जसलाई तर अहिले बेचारमा त्यो स्कुल लेभलमा यस्तो चाहिँ भाँचो जसलाई अहिले जस्तो मेरो व्यक्तिगत त्यो हो पहिले भन्ने आएको कुरा नै होइन स्टेट लेभलमा पनि विद्यार्थीहरूले यो मौसमकै जानकारी उहाँलाई चाहिँ अपडेट गर्ने काम चाहिँ गरौँ है भनेर किताबमा के कोर्स हालिदियो हुन्छ नि होइन भइहाल्छ नि त्यसमा चाहिँ हामी हेल्प गरौँला किताबै बनाउनु पऱ्यो किताबै बनाइदिउँला वैज्ञानिक पनि लेखिरहेको छौँ अनि मौसम सम्बन्धी धेरै कुराहरू आइरहेछ गर्न सक्छौँ हामीहरू
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका पूर्व उपमहानिर्देशक एवं वरिष्ठ मौसमविद मणिरत्न साक्य कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले मार्गको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलेको नेपालबाट प्राविधिक साथी संघर्ष विश्वसँगै म मदन पौड्याल

0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा।
4: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 9 42 38 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88

말씀을 들었는데 원을 보고 명단이라는 바로 문서 그룹으로 옮겨져 왠가 대해서 성통이 군사성 도와 이 군사성 군

celebration, listening and access my everyone. It is kind of comforting, but by the great person, it's a blessing to see you on Sunday. So if you buy this Sunday, when you push up, push the cup back to go to Sunday and Sunday, you will be able to get the potential of going अफिसियल को लागि हाम्रो ठेगाना जीडब्ल्यूआर नेपाल जीपीओ बक्स नम्बर 8975 ईपीसी 2561 काठमाडौँ नेपाल एसएमएस को लागि एनटीसी प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9847 0356 79 भने एनसी प्रयोगकर्ता को लागि मोबाइल नम्बर 9813 30 06 90 फोन नम्बर 01-55-91-53 साथै हाम्रो वेबसाइट www.twrnepal.com

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराइ भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिली नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चकुरा शाखा 98 92 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरु गाउँपालिका सोलुखुम्बु। आज भोलि मेरो सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के हुनु साथीहरूले गाँदा खाँदै जबरजस्ती गरे मेरो पनि मैले भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
0: मानिसमा लज सिर्जना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार योगका प्रभावमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस् नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश बाट बचन र बचाउ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्नी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा सुनेकी असन्तोष साथीहरूलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गराऊ। बालबालिकासँग नियमित सम्पर्क गराऊ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 年轻人唱歌冠军的比赛。
1: উপভোক্তা অধিকারকୁ সমর্থন জনাও গৃহস্থী বসে থাকা প্রাপ্ত ধনী উপভোক্তা অধিকারক রক্ষা জনাও কারোবার বিল বিশ্ব ইউনিয়ন দিন জনাও কারোবার পারদর্শী বনাও নাফাক উদ্দেশ্যে ঘুটা ভ্রমণ বিজ্ঞাপন তথা সূচনা বনাও বস্তু সেবা মূল্য মাত্রা ম্যাচপি নীতি পুরস্কার একিম করে মাত্র খরিদ বিক্রি করাও বস্তু বা সেবা প্রয়োগ কোনো হানি নোকসানি ভয়ে স্থানীয় প্রশাসন উচুরি করাও বস্তু তথা সেবা প্রয়োগ স্থিতি পুহে নিষ্পক্ষ তথা তথ্যপূরক সূচনা পাওয়া উপভোক্তা অধিকার রক্ষা করা ভ্রমপূর্ণ বিজ্ঞাপন তথা সূচনা কারণ উপভোক্তা ঠগিয়ে স্থানীয় প্রশাসন উচিত করা আঞ্চলিক মামলা তথা কানুন মন্ত্রণালয়ে কোষ্ঠ প্রদেশ দ্বারা জনহিত জারি সন্দেশ सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 84 को लागि 3 वर्ष ग्यालरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98150055 98148445 र 98424750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलुखुम्बु नगरपालिका उदानगर 5 समितिको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो
4: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
3: नसुने बहिनी सुलुखुम्बु नगरपालिका ओडानीमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होल्छ।

0: एकानब्बे तिरसठी शून्य शून्य सन्तावन चौरासी र विवेक श्रेष्ठ अन्ठानब्बे बैसठी बयासी शून्य शून्य शून्य शून्य सोनी ढुकुण्ड नगरपालिका पाँच सैली सुनो सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगरों सड़क सीमा में उत्साह एवं स्थल संरचना निर्माण नगर सड़क के नारे ठल तथा पानी निकास बंद होना नदी सवारी चलाउँदा नियम अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधु में झुंडी वा छत में बसर यात्रा नगरौं सड़क को क्षमता भन्दा बड़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिंग मतृ बाटो काटने गरौं सड़क को तत्काल मजबूती मार्ग गर्ने गरौं यात्रा को क्रममा कुनै समस्या भए नजिक प्रहरीलाई खबर गराउँ
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय संयुक्त प्रदेश द्वारा जनहितमा जारी
2: सन्देश
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
3: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: सेवा बेच बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेच बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा सुसचारे महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?

0: तिमी पनि कुञ्ज मनाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझौ?
1: शहरमा मात्रै होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यकारिणी एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
3: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, टिभी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केवी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
2: पेश गर्नुपर्ने कागजातहरू: रू 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर सुत्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टाछुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
3: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0375 2711 वा सूचना अधिकारीको नम्बर 9852283 र जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ।
2: हेमबहादुर आलमगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाइ ओखलडुङ्गा।

0: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
1: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
0: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
1: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
0: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सर्भिसेसमा जापानी भाषा पढ्ने अनि जापान जाने
1: होइन त्यही इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
0: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ त्यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममास ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
1: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुनुहुन्छ
0: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
1: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
2: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
0: 9850 17979
2: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
0: यदि तपाईँको दशामा जन्मसाथ पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्री कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 2/31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसन्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: ന്യൂ സ്റ്റാർ കൊളല്യ പ്രകാശോളമായി ഒബ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുമുദ് കുണ്ടുനഗർ പാലിക പാർസലിടി സുലഭുമ്പു വിഗത് ദക്ഷിണി ഗ്രാഹകർക്കു വിശ്വാസ് ഹിത്തിയായ്ക്കു ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഓക്സീഡ് പ്രിന്റിംഗ് പ്രസ് ഹബ് സേവാഹരുക സാത്മ സബൈ സംഭ हाम्रा सेवाहरू भोइस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोफर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटो कपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर मोनी सावे बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लुरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कोलोरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लुरी सुलभ।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत वा गृही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट मुखीको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुष्ठ प्रदेशद्वारा जनहितमा सारी सुन्दै

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पार्यो।
1: को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: हाम्रो मामुले भन्नुभएको ऊ त पढ्नु घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: के होइन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हाम्रो के दोष सर पक्रिनु भएको सर?
8: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
9: हामी त जन्ती गएका त होइन सर।
8: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
7: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
8: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
9: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
8: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
10: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। और प्रिंट म्यूजिकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय पिराटनगर।
11: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउन र? ल आँखा बन्द गर त।
11: त्यस्तै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गर।
12: ल अब आँखा खोल त।
11: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र?
4: अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
13: बालबालिकालाई लागु औषध दुरूपयोग लागु औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं बालबालिकाको संगतमा ध्यान दिउँ लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ बालबालिकासँग नियमित संवाद गर्ने गरौं बालबालिकालाई घरमा मान्यता र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
14: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदीद्वारा जनहितमा

0: यो भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अपडेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
5: सवारी साधनको इन्जिन र तेलको त्रुटिहरू सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई फिराक गर्दछ
6: अलिकति जत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
7: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क